0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 4 गते आइतबार, सेप्टेम्बर 20 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रूघा खोकी र ज्वरो, सड़क बगाएपछि कोहिँदै करोड़ौंको तरकारी। पुनर्निर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
1: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3000 भन्दा बढ़ी ओडामा अधिवेशन। एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजनाको अवधि 15 वर्ष।
1: बंगलादेशमा विद्युत निर्यातको रूसले युरोपेली संघका प्रतिनिधि लक्षित प्रतिबन्ध नीति विस्तार गर्दै, युक्रेनी क्षेत्रमा संसदीय निर्वाचन, अमेरिकाले रूसमाथिको नयाँ प्रतिबन्ध सम्बन्धित विधेयक ल्याउँदै।
0: र जापानमा शुरू 20 एसियाली खेलकुदमा कराँतेतर्फ आज एसएका गुरूङले खेल्दै नेपाली क्रिकेट टोलीको विदाई, तेस्रो एनपीएलको पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम बीच हुने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा विपद प्रभावित पछिको पुनर्निर्माण र जलवायु न्यायका लागि अर्थमन्त्री वाग्लेले विभिन्न तीन देशको भ्रमण गर्न लागेको प्रसंग।
1: भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी केही सातामा कतार, अमेरिका र थाइल्याण्डको भ्रमण गर्ने हुनुभएको छ। यसक्रममा वहाँले भोटिकोसी विपदपछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन र जलवायु न्याय लगायतका विषयमा छलफल गर्ने समेत बताइएको छ। वाग्ले 12-13 असोजमा कतारको दोहामा हुने एसियन छलफलमा जाने र बोर्ड अफ गवर्नर्सको वार्षिक बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ। नेपाल एआईआईबीको संस्थापक सदस्य हो। विभिन्न पूर्वाधार आयोजनाका लागि उसले वित्तीय सहयोग खोज्दै आएको छ। एआईआईबी बैठक तथा त्यस क्रममा हुने द्विपक्षीय भेटवार्तामा नेपाल जलवायु विपद जोखिम उच्च रहेको र त्यसबाट मुलुकले बेहोर्नु परेको क्षति तथा लगायत बारे पनि वाग्लेले कुराकानी गर्ने तयारी समेत गर्नुभएको छ। 10 भदौमा भोटेकोसी त्रिशुली नदी प्रणालीमा आएको बाढ़ीपछि सरकारले विपदमा जलवायु परिवर्तनको भूमिका बारे वैज्ञानिक प्रमाण र तथ्याङ्क अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्ने तयारी गरेको छ। हालै गरेको वैज्ञानिक अध्ययनले 10 भदौमा भत्किएको हिम नदी तथा चट्टानको संरचना स्थिर बनाउन जलवायु परिवर्तनले सम्भवतः योगदान गरेको देखाएको छ, तर त्यसलाई विपदको एकमात्र कारण भन्ने पहिचान गरिएको छैन। सरकारका पछिल्ला तथ्याङ्क अनुसार विपदमा कम्तीमा 1403 जनाको मृत्यु भएको छ भने 6150 जना अझै बेपत्ता छन्। प्रारम्भिक सरकारी मूल्यांकनले विपदबाट 4.8 खर्ब रूपियाँ बराबरको क्षति तथा आर्थिक नोक्सानी भएको समेत अनुमान गरेको छ। त्यस्तै अमेरिकाको भ्रमण पनि हुने निश्चित भइसकेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको वार्षिक बैठक 26 असोजदेखि 1 कार्तिकसम्म थाइल्याण्डको बैंककमा पनि हुँदैछ। त्यहाँ पनि वाग्ले जाने तयारी भएको बताइएको छ।
0: यसैबीच भोटेकोशी त्रिशुली नदीमा 10 भदौमा आएको हिम बाढ़ीबाट प्रभावित भएकाहरूलाई राखिएका होल्डिङ सेन्टरमा झाडा पखाला, रूगाखोकी र ज्वरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार बाढ़ी प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा शनिबारसम्म 88 जना झाडा पखाला देखिएको छ भने 270 रूघाखोकी र ज्वरो देखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा केन्द्रबाट 100 भन्दा बढ़ी विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। त्यसमध्ये 70 जना फर्किसकेका छन्।

0: 30 जना अझै रसुवा धादिङ र नुवाकोट क्षेत्रका अस्पताल तथा स्वास्थ्य शिविरहरूमा खटिएका छन्। होल्डिङ सेन्टर तथा त्यस आसपासमा रहेका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण र उपचार भइरहेको मन्त्रालयले बताएको छ। बाढ़ीपछि डेंगीको पनि जोखिम हुन्छ। डेंगीबाट बच्नको लागि कस्तो सावधानी अपनाउने? सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सीआईएनसँग भन्नुभयो,
1: डेंगीबाट बच्नको लागि खास गरी अब लामखुट्टेको टोकाइबाट बच्नुपर्छ भन्ने हो। कपड़ा पूरै शरीर ढाक्ने खालको हुनु पर्यो। बिजुली पनि तपाईँले राम्रोसँग पाइराख्नु भएको छ भने लिक्विड जुन हामीले पनि प्रयोग गर्ने गर्छौँ त्यो पनि एउटा राम्रो उपाय हुन सक्दछ। यदि मिल्छ भने त्यो प्रयोग गर्नुहोला। जुन बाढीले ल्याएको टुक्रा टाक्री जुन एउटा कुनै पनि भाँडोहरूमा पानीहरू यसै पनि लामो समयदेखि छ कि भनेर त्यो हेर्नु एकदमै जरुरी छ। कतै पानीहरू जमेको अवस्था रहेछ भने त्यसको चाहिँ व्यवस्थापनमा एकदमै ध्यान दिनु जरुरी छ। किन भन्दाखेरि डेङ्गु फैलाउन लामखुट्टे जान्छ र त्यो लामखुट्टेको लागि वृद्धि विकास हुनलाई त्यस्ता खालका खाल्डाखुट्टीमा पानी जमेको हुनै पर्छ।
0: रसुवाको भटेकोशी नदीमा आएको लेदो सहितको बाढ़ीबाट भएको क्षतिको खोज उद्धार र राहत कार्य जारी रहेको बेला मृत्यु हुनेको संख्या भने 1411 पुगेको छ भने 5875 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो साँझसम्मको अवस्था समेटेर सार्वजनिक गरेको 29 स्थिति प्रतिवेदन अनुसार हालसम्म 13784 जनाको उद्धार भइसकेको छ। उद्धार गरिएका शवमध्ये 336 महिला, 549 पुरूष र 526 आंशिक मानव अंग रहेका छन्। हालसम्म 1292 शव जमीन मुनि सुरक्षित भण्डारण गरिएको छ भने 110 शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरिएको पनि प्राधिकरणले बताएको छ। डीएनए परीक्षणका लागि मृतकतर्फ 1286 र आफन्ततर्फ 1991 नमूना संकलन भइसकेको छ। नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकुसीमा 1949 र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा 1728 नमूना परीक्षणका लागि प्राप्त भएका छन्। भारत, सिंगापुर, कोरिया र चीनका गरी 42 जना विदेशी विधि विज्ञान विशेषज्ञ दुवै प्रयोगशालामा खटिएको पनि प्राधिकरणले जानकारी दिएको छ। घोष तथा उद्धारको केन्द्रबिन्दु जलविद्युत आयोजनाका सुरुङहरूलाई बनाइएको छ। माथिल्लो त्रिशुली 1 को हाकुबेसी स्थित अडिट 3 सुरुङभित्र ग्राइण्डर, ग्यास कटर र रोटरी रेस्क्यू सञ्चालन गरी फलाम काटेर करिब 2000 मिटरसम्म सुरुङ खुला गरिएको छ, जहाँबाट 31 शव निकालिएको पनि प्राधिकरणले बताएको छ। तीमध्ये 13 शव असो 4 गते त्रिशुली लैजाने योजना छ। नेपाली सेनाको हवाई साधनबाट एक्सकाभेटरको बढ़ी आयोजना स्थलसम्म पुर्याइएको पनि जानकारी दिएको छ। 24 होल्डिङ सेन्टरमा 1342 जनाले त्यहाँ आश्रय लिइरहेको पनि प्राधिकरणले बताएको छ। पृथ्वी राजमार्गको मुगलिन मल्लेखुस खण्डमा कृष्ण भीरमा असोज 1 गते बिहान 6 बजेदेखि दुईतर्फ यातायात सञ्चालन भइरहेको जनाइएको छ। ज्यामिरे घाट चौकी भीरमा असोज 1 गते बेलुका अवरूद्ध भएको यातायात भोलिपल्ट बिहानैबाट सञ्चालनमा ल्याइयो भने शीतल बजार कृष्णभीर क्षेत्रमा हार्ड रक ब्लास्टिङका लागि नेपाली सेनासँग समन्वय गरी काम भइरहेको पनि प्राधिकरणले बताएको छ।
2: फ्लाइ दुबईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा 7 असोजमा उडान गर्ने भएपछि पोखराका पर्यटन व्यवसायीहरू 10-25% छूट दिने गरी प्याकेज घोषणा गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उडानलाई दिगो बनाउन के कसरी अघि बढ़न सकिन्छ भन्ने विषयमा सरकारवाला तथा पर्यटन व्यवसायीसँग आयोजना गरेको छलफल कार्यक्रममा फ्लाइ दुबईको उडान मार्फत पोखरा आउने सबै यात्रु एवं पर्यटकलाई यो छूट प्रदान गरिने समेत घोषणा उनीहरूको छ। होटल संघले उडान मार्फत पोखरा आउनेलाई होटलको मेनुमा 25% छूट दिने अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो। पहिलो उडान मार्फत पोखरा आउने पर्यटकलाई भने 1 रातका लागि बस्न र खानाको व्यवस्था समेत गर्ने गरी व्यवसायीहरू उत्साहित भएका छन्।
0: अब राजनीतिक प्रसंग। जेएनजी आन्दोलन र निर्वाचनमा धक्कापछि चलेको आन्तरिक शक्ति संघर्ष र वाक युद्धबीच अन्ततः एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिमा तथा राजीनामा तथा नेतृत्व हस्तान्तरणको माग सम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पारेपछि अरू नेताहरूले असन्तुष्टि जनाएका छन्। पूर्व उपमहासचिव प्रदीप गिमालीले तयार पारेको प्रतिवेदन हिजो बसेको कार्यदल बैठकमा पेश गर्नुभएको हो। ओली एमालेको निर्विकल्प नेतृत्व भएको प्रतिवेदनमा उल्लेख छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले भने यसमा गम्भीर असहमति जनाउनुभयो। परिमार्जित प्रतिवेदनमा पार्टी पुनर्गठनका लागि नीतिगत, कार्यशैलीगत, व्यवहारगत र आचरणगत सुधारका विषयहरू समेटिएका छन्। कार्यदलको समीक्षा र सिफारिश, शुद्धिकरण, सुदृढीकरण र रूपान्तरणका लागि 39 संकल्प शीर्षक प्रतिवेदनमा ओलीलाई एक क्रान्तिकारी नेताका रूपमा पेश गर्दै प्रतिवेदनमा उहाँसँग फरक नेतृत्व क्षमता रहेको पनि देखाउन खोजिएको छ। महासचिव पोखरेलले पेश गरेको 65 पन्नाको प्रतिवेदनको सट्टा कार्यदल हुँदै सचिवालय बैठकबाट सोमबारबाट शुरू हुने केन्द्रीय कमिटी बैठकका लागि 29 पन्नाको प्रतिवेदन पनि पेश गरिएको छ। अध्यक्ष ओलीले पार्टीभित्र आफूलाई कमजोर पार्ने वा फुटाउने प्रयास भइरहे पनि त्यस्ता प्रयास सफल नहुने बताउनुभयो। 15 संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा हिजो आयोजित कार्यक्रममा ओलीले आफूले एमालेभित्र विगतमा 10 महाभारत लडेर आजको अवस्थामा आइपुगेको दावी गर्दै अहिले भइरहेका प्रयासबाट आफू नढल्ने दावी गर्नुभयो। यसैबीच कांग्रेसमा कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,396 वडामा अधिवेशन सम्पन्न गरिएको छ। संस्थापन अधिवेशनमा हुमिदा देउबा समूह प्रक्रिया भन्दा बाहिर देखिएको छ। शेरबहादुर र शेखरको क्षेत्रमा अधिवेशन नभएको रिपोर्टहरू प्राप्त भएका छन्। मोरङ 6 अन्तर्गत ओडामा शनिबार अधिवेशन हुन सकेन। नेता डाक्टर शेखर कोइरालाको उक्त क्षेत्रमा सदस्यता विवादका कारण अधिवेशन हुन नसकेको हो। शनिबार रोकिएको अधिवेशन आज हुने कोशी प्रदेश निर्वाचन सहजीकरण संयोजक वरिष्ठ अधिवक्ता दिल्ली बहादुर कार्कीले बताउनु भएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा चलचित्र निर्माता र कलाकारको आकर्षण पश्चिम नेपालमा
3: यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
0: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई, व्यवसायीहरू उत्साहित, कार्बन व्यापार नियमावली संशोधन, आयोजना अवधि 15 लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
2: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
4: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
5: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
4: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
5: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
6: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
4: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र CIN।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा लुम्बिनी प्रदेश लोकसेवामा बढ़दो आकर्षण, एक वर्षमा 1164 पदका लागि 89,031 दरखास्त शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिका कर्मी थामीको कुशको शव बनाएर अन्त्येष्टि शीर्षकमा पनि खबर प्रकाशित छ भने नयाँ पत्रिकाले थामीको परिवारलाई 30 महिनाको वैश्विक तलब उपलब्ध गराउने भएको छ। त्यस्तै बेपत्ता पत्रकारका परिवारलाई महासंघले जनै 1,00,000 रूपियाँ सहयोग गर्ने पनि भएको छ। 10 भदौको भोटीकोशी बारीमा बेपत्ता नयाँ पत्रिका कर्मी टेकराज थामीको हिजो अन्त्येष्टि गरिएको छ। 24 दिनसम्म खोजी गर्दा पनि नभेटिएपछि परिवार आफन्तजनले तत्काल परिस्थितिको मूल्याङ्कन गर्दै कुशको शव बनाएर थामी संस्कार अनुसार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको हो। त्यस्तै भित्रपृष्ठमा करेन्ट लागेर मर्यो जंगली हात्ती रोनाल्डो शीर्षकमा पनि खबर प्रकाशित छ भने भित्रपृष्ठमा बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाई शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। बंगलादेशमा नेपाली बिजुली निर्यातका लागि नयाँ सहमति बनाउन भारतले ढिलाई गरेको छ। बंगलादेशमा 40 मेगावाट विद्युत निर्यात गर्न स्रोतका अनुसार देखाइएको 24 मेगावाटको बिजुली र 24 मेगावाटको त्रिशुली र 22 मेगावाटको चिलिमे जलविद्युत केन्द्र 10 भदौको भोटेकोशी बारीले बगाएसँगै बंगलादेशतर्फको विद्युत निर्यात ठप्प छ। त्यस लगतै थप नयाँ 2 परियोजनाको विद्युत बंगलादेश निर्यात गर्न सहमति माग्दै नेपाल विद्युत प्राधिकरणले भारतलाई पत्र पठाएको थियो, तर अहिलेसम्म भारतले सहमति भने दिएको छैन। भदौमा 6,35,00,000,000 विदेशी लगानी प्रतिबद्धता शीर्षकमा अर्को खबर प्रकाशित छ भने प्रदेश सरकारसँग सूचीकृत भएन कोशिका पर्यटकीय होटल शीर्षकको खबर पनि छ। त्यस्तै पोखरा विमानस्थलबाट अब अन्तर्राष्ट्रिय उडान हुने शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
0: अन्नपूर्ण पोस्ट दैनिकमा एकै दिन 200 विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर शीर्षकमा देवचन्द्र भट्टले नुवाकोटबाट लेख्नुभएको खबर छापेको छ। भोटेकोशी बारीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढ़ीपछि प्रभावितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका 13 आश्रित केन्द्रमा असोज 1 गतेसम्म 832 जना आश्रित थिए, तर एकै दिनमा 221 जना घटेर असोज 2 गते आश्रितको संख्या 611 सीमित भएको छ। विपद व्यवस्थापन प्राधिकरणले नगद राहत दिने र होल्डिङ सेन्टरमा बस्न नचाहनेहरूका लागि राहतको व्यवस्था गर्ने बताएपछि होल्डिङ सेन्टर छोड्नेहरूको संख्या बढ़िरहेको हो। भित्रीपन्नामा बाढ़ीले सड़क बगाएपछि कुहिँदै करोड़ौंको तरकारी शीर्षकमा हेमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छ। नेपाल चीन सीमा नाकाको लेन्दे खोला हुँदै भोटेकोशी नदीबाट रसुवागढ़ी नाकामा आएको बाढ़ीले सड़क सञ्जाल अवरूद्ध भएपछि आमा छोदिङमो गाउँपालिकामा बन्दाको बजार अभाव भएको छ। आमा छोदिङमो गाउँपालिका 3 गतलाङमा मात्र बन्दा बिक्रीबाट गत वर्ष प्रति परिवार 50,000 देखि 6.5 लाख सम्म लिएको थियो। अर्को खबर, मलेसियाको एफडब्ल्यूसीएमएस प्रकरण अन्तर्गत 25 म्यान पावर कम्पनीमाथि छानबिन शुरू भएको बारेमा पनि खबर छापिएको छ। अजबी पौडेलले यो खबर लेख्नु भएको हो। गोर्खापत्र दैनिकमा पाठ्यक्रम परिमार्जनमा सुझाव, एआई र जलवायु परिवर्तनमा चासो शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर छ। शिक्षा विधेयकका लागि कार्यदल गठन गरिएको पनि खबर छ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारीलाई तीव्रता दिन शिक्षा तथा खेलकुद मन्त्रालयले 7 सदस्यीय मस्यौदा कार्यदल गठन गरेको हो। भित्री पन्नामा कृत्रिम जलाशयबाट सिंचाई सुविधा शीर्षकमा दाङबाट लेखिएको खबर छापिएको छ। हुम्लाबाट 2 करोड़को स्याउ निकासी भएको बारेमा पनि खबर छ। दक्षिणी हुम्लाबाट 2 करोड़ भन्दा बढ़ी मूल्यको स्याउ निकासी भएको हो। हालसम्म 2,16,00,000 रूपियाँ बराबरको स्याउ निकासी भएको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले जानकारी दिनुभएको छ। तरकारीले पायो भाउ शीर्षकमा नेपालगंजबाट लेखिएको खबर पनि गोर्खापत्र दैनिकमा छापिएको छ। आर्थिक कारोबार दैनिकमा कार्बन व्यापार नियमावली संशोधन भएको, व्यापारमा कड़ाई, आयोजन अवधि 15 वर्ष पुर्याइएको बारेमा कौशिला कुंवरले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा अडान र आदेशको बीचमा आईजीपी कार्की शीर्षकमा खबर लेखिएको छ। प्रहरीको व्यावसायिक स्वायत्तता जोगाउने अडान र राजनैतिक नेतृत्वको आदेश कार्यान्वयन गर्नुपर्ने दबावका बीच कार्की हुनुहुन्छ। असहमति जनाउने निर्णय रोक्न खोज्ने र लिखित आदेश माग्ने गरे पनि उहाँका अडान अन्तत सम्झौतामै टुंगिने गरेको उल्लेख गरिएको छ। गौरव पोखरेलले यो खबर लेख्नु भएको हो। संविधान दिवस कार्यान्वयनको संकल्प संशोधनको बहस शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको खबर छ। अन्तरिम आदेशको टुंगो नलाग्दासम्म संविधान संशोधनको बाटो रोकिन्छ कि रोकिँदैन शीर्षकमा कृष्ण बहाब र अजय सिंह महराले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले प्रतिनिधि सभा नियमावलीको नियम 140(11) सहित नियम 259 अर्को आदेश नभएसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएपछि अन्तिम आदेश नआएसम्म संविधान संशोधन प्रक्रिया के हुन्छ भन्ने प्रश्न खड़ा भएको उल्लेख गरिएको छ। भित्री पन्नामा ढुंगे बेत्रावती सड़क दलदल र भीड़ले ट्रयाक खोल्न कठिन शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बाढ़ी आएको 24 दिन बित्दा पनि रसुवा नुवाकोट र धादिङ सदरमुकाम अझै सड़क सम्पर्कमा नजोडिएको उल्लेख गरिएको छ। ग्यास अभावले रेस्टुरेन्टका मेनू कटौती गरिएको, चिया पसलमै चिया नपाइएको बारेमा पनि प्रकृति दहाल र समर्पण श्रीले खबर लेख्नु भएको छ।
2: साझा खबरमा अब विदेशका खबर। रूसले युरोपेली संघका प्रतिनिधिहरूलाई लक्षित गर्दै आफ्नो प्रवेश निश्चित सूची व्यापक रूपमा विस्तार गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तीमा युरोपेली संघका संस्था सदस्य राष्ट्र तथा रूस विरोधी गतिविधिलाई समर्थन गर्ने केही युरोपेली राष्ट्रका प्रतिनिधिहरूलाई रूस प्रवेशमा प्रतिबन्ध लगाएको उल्लेख गरिएको हो। मन्त्रालयका अनुसार नयाँ सूचीमा युक्रेनलाई सैन्य सहायता उपलब्ध गराउने निर्णयमा संलग्न व्यक्ति, रूसको क्षेत्रीय अखण्डता कमजोर पार्ने गतिविधिमा संलग्न व्यक्ति, रूस विरूद्ध प्रतिबन्ध लगाउने प्रक्रियामा सहभागी व्यक्ति वा तेस्रो मुलुकसँग रूसको सम्बन्धमा क्षति पुर्याउने गतिविधिमा संलग्न व्यक्तिलाई समेत समावेश गरिने बताइएको छ। यता रूसले युक्रेनबाट गैर कानूनी रूपमा गाभेको दावी गरिरहेका क्षेत्रमाका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ। क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढ़ाएको यस कदमले युक्रेनले कड़ा विरोध गरेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रूसमाथि आर्थिक दबाव बढ़ाउने उद्देश्यले ल्याएको नयाँ प्रतिबन्ध सम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ। कंग्रेसका दुवै सदनबाट पारित भएको उक्त कानूनले रूसको ऊर्जा तथा रक्षा क्षेत्र, रूसी अधिकारी र मस्कोको प्रतिबन्ध छल्न प्रयोग हुने पानी जहाजलाई लक्षित गरिएको छ।
0: साझा खबरमा अब खेल खबर। जापानको नागोया शहरमा भव्य समारोहका बीच 20 एसियन खेलकुद प्रतियोगिता एसियाडको हिजो उद्घाटन भएको छ। मिजुहो एथलेटिक्स रंगशालामा जापानका सम्राट नारु हितोले उद्घाटन गर्नुभयो। समारोहमा जापानका राजपरिवारका सदस्यहरू मासाको प्रिन्स आकिशिनो उपस्थित हुनुहुन्थ्यो। यसैगरी 20 एसियाड आयोजक कमिटिका अध्यक्ष ओहोमुरा हेबेकी, ओलम्पिक काउन्सिल अफ एसिया ओसिएका शेख बिन ओजन जो अन बिन हमाद अल थानी लगायतको पनि उपस्थिति रहेको थियो। नेपालको यस पटक स्वर्ण पदकको आशा गरिएको खेल कराते पनि हो। यसमा पनि कराटेमा 68 केजी तौलमाथि प्रतिस्पर्धा गर्ने एरिका गुरूङको खेल आइतबार आज छ। पछिल्लो संस्करणमा उहाँले ऐतिहासिक रूपमा नेपाललाई रजत दिलाउनु भएको थियो। नेपालले जापानको नागोया र आइची शहरमा शनिबारदेखि आधिकारिक रूपमा 20 एसियाली खेलकुद एसियाडमा स्वर्ण सहित दोहोरो पदक जित्ने लक्ष्य राखेको छ। यही दुर्लभ लक्ष्य चुम्ने लक्ष्यका साथ नेपाली टोली जापानमा छ। यो अभियान 3 वर्षदेखि शुरू भएको थियो। नेपाल क्रिकेट संघ क्यानले शनिबार तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको खेल तालिका सार्वजनिक गरेको छ। क्यानले आगामी 9 कार्तिकदेखि 5 मंगिरसम्म त्रिवी क्रिकेट मैदानमा हुने एनपीएलको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स बीच हुने जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल कार्तिक 9 गते दिउँसो 4:30 बजे हुनेछ। पछिल्लो सिजनमा लुम्बिनीले लगातार दोस्रो पटक फाइनल स्थान बनाएको सुदूरपश्चिमलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो। ज्ञानले दोस्रो संस्करण प्यारापेट सहित फ्लड लाइटमा आयोजना गरेको थियो। 2 संस्करण पूरा भइसक्दा एनपीएलमा डीआरएसको चर्चा पनि चलिरहेको छ। ज्ञानले दोस्रो संस्करणमै डीआरएस प्रविधि राख्ने कसरत गरेको थियो तर त्यो सम्भव भएन। यसपटक त्यो संस्करणमा डीएसआरको सम्भावना भएको ज्ञानले जनाएको छ।
2: पश्चिम नेपालका दर्शक खोज्दै निर्देशक निर्माताको निरन्तर भ्रमण र संवाद रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब पश्चिम नेपालमा चलचित्रको बजारको कुरा। नेपाली चलचित्रको बजार विस्तार हुँदै गएपछि कलाकार, निर्माता र निर्देशकको ध्यान पश्चिम नेपालतर्फ केन्द्रित हुन थालेको छ। चलचित्र प्रदर्शन अघि पछि प्रचार प्रसार र दर्शकसँग प्रत्यक्ष संवादका लागि निर्माण टोलीहरू नेपालगंज सहित पश्चिम नेपालका विभिन्न शहरमा पुग्न थालेका छन्। त्यही क्रममा काठमाडौँमा केन्द्रित हुँदै आएको चलचित्रको प्रिमियर यसपटक भने नेपालगंजबाटै गरिएको छ।
9: नेपालगंजमा अहिले दुईवटा सिनेमा हल सञ्चालनमा छन्। पछिल्लो समय नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेपछि नेपालगंज पश्चिम नेपालमा चलचित्र प्रदर्शनका लागि महत्वपूर्ण बजारका रूपमा स्थापित हुँदै गएको चलचित्रका निर्माता र कलाकारको गतिविधिबाट भन्न सकिन्छ। असोजमा प्रदर्शनमा आउन लागेको चलचित्र बा एक योद्धाको विशेष प्रदर्शनी नेपालगंजमा गरिएको छ।
10: नमस्ते नेपालगंज, आर यू रेडी टु वाच द मुभी?
9: चलचित्रको नियमित प्रदर्शन अघि विशेष प्रदर्शन गर्ने र दर्शकहरू पनि विशेष व्यक्तित्व रहने अभ्यास सामान्यतया काठमाडौँमा देखिन्थ्यो, तर पश्चिम नेपालका दर्शकले नेपाली चलचित्रलाई दिएको माया र साथका कारण पनि नेपालगंजमा आफूहरू आएको निर्देशक तथा चर्चित संगीतकर्मी हरि लम्साल बताउनुहुन्छ।
3: नेपालगंजका दर्शकहरू नेपाली चलचित्रलाई एकदमै अगाध माया गर्नुहुन्छ भनेर सुनेको थिए। वास्तवमा यो खाले माया सदैव नेपाली चलचित्रले पाइरहोस्। अझ खुसीको कुरा, यति मायालु दर्शकहरूलाई चाहिँ हामीले आफूले एउटा सोचेको बनाएको चलचित्र पहिलोचोटि प्रिमियर गर्न पाउनु आफैमा एकदम खुसीको कुरा र गर्वको कुरा मैले महसुस गरेको छु।
9: नयाँ नेपाली चलचित्र प्रदर्शन अघि र पछि पनि प्रचार प्रसारका लागि कलाकार, निर्माता तथा निर्देशकको टोली नेपालगंज, दाङ, धनगढ़ी लगायतका पश्चिम नेपालका शहरमा अनिवार्य रूपमा पुग्ने गरेका छन्। कलाकार दिव्यदीप पन्त:
11: धेरै जस्तो प्रिमियरहरू, यस्तो शोहरू काठमाडौँमै सीमित भइराखेको छन्। नेपाली चलचित्रलाई काठमाडौँ बाहिर यस्ता इभेन्टहरू स्पेसली आइराख्न एकदमै जरुरी छ, दर्शकसँग जोड्न जरुरी छ।
9: बाँकेमा, धनगढ़ीमा र दाङमा सिनेमा घर छन्। अभिनेत्री सुहाना थापा पश्चिम नेपालका दर्शकको माया बिर्सन नसकिने बताउनुहुन्छ।
12: गर्व फिल भइरहेको छ किनभने र यही आएर हजुरहरूसँग बसेर हेर्न पाउँदाखेरि आई एम भेरी ग्रेटफुल एन्ड भेरी अनर्ड।
9: काठमाडौँ उपत्यका बाहिर नेपालगंजमा चलचित्रको भव्य प्रिमियर हुनु सकारात्मक र उत्साहजनक रहेको चलचित्र हल सञ्चालक बताउँछन्। नेपालगंज सिने रोयलका सीईओ रितेश श्रेष्ठ:
13: राम्रो मौका पनि हो हामी आफ्नो ठाउँलाई प्रस्तुत गर्न। हामी पनि छौँ बाहिर, भ्याली भन्दा बाहिर चाहिँ यसरी नेपालगंज भएको छैन, यो चाहिँ पहिलो भएको हुनाले चाहिँ हामी एक्साइटेड छौँ। पूर्णबहादुर सारङ्गीदेखि र पछाडितिर नेपाली फिल्मको चाहिँ बिजनेस एकदमै राम्रो भइसकेको छ होइन। हामीले चाहिँ अब करोड क्लबमा पनि धेरै फिल्महरू अब पुगी पनि सकेका छौँ। व्यापार हिसाबले पनि एकदमै राम्रो छ। धेरै चलिरहेको हिन्दी फिल्मलाई पनि पछाडि पारिसकेको छ नेपाली फिल्मले।
9: नेपालगंजमा चलचित्र हेर्न सुर्खेत, बर्दिया लगायतका क्षेत्र तथा भारतीय सीमावर्ती क्षेत्रबाट समेत दर्शक आउने गरेका छन्। निशु जोशी, सीआईएन रेडियो, कृष्ण सार एफएम, नेपालगंज, बाँके।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: बाढ़ी प्रभावित राखिएको होल्डिङ सेन्टरमा 270 भन्दा बढ़ीलाई रूगाखोकी र ज्वरो, सड़क बगाएपछि कुहिँदै करोटौंको तरकारी, पुननिर्माण र जलवायु न्यायमा साथ खोज्न अर्थमन्त्री न्यूयोर्क, दोहा र बैंकक जाँदै।
0: कांग्रेस 15 महाधिवेशन अन्तर्गत पहिलो दिन 3,000 भन्दा बढ़ी ओडामा अधिवेशन, एमाले अध्यक्ष ओलीको निर्देशनमा नेतृत्व हस्तान्तरणको प्रसंग हटाएर प्रतिवेदन तयार, नेता पौडेल र पोखरेलको असहमति।
2: बंगलादेशमा विद्युत निर्यातको सहमति दिन भारतको ढिलाइ, पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि व्यवसायी उत्साहित, कार्बन व्यापार नियमावली।

0: पछिल्लो समयमा त्यो केही रोकिएको जस्तो देखिन्छ र ग्रे जोनको रिपोर्ट पनि निकै चर्चा छ। यसबारेमा राजोपा सभापतिदेखि सांसदहरूलाई समेत पत्रकारले पटक पटक प्रश्न सोध्दै आएका छन्। यहाँ एउटा खुल्ला स्थान जस्तो देखिएको छ जहाँ राजोपा सभापति लामिछाने बाहिर निस्कदै गर्दा त्यहाँ पत्रकारहरूले बाटोमै रोकेका छन्। ग्रे जोनको रिपोर्टको बारेमा के हो भन्ने बारेमा सोधेको जस्तो देखिन्छ र सभापति लामिछाने जस्ता देखिने व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, रिमाले वाचन नगरेको समाचार कसरी साँचो हुन्छ त? मलाई यो केही पनि थाहा छैन।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज सनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पचबाट, सामुदायिक रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

राजमिति 2083 साल असोज महिनाको आज 4 गते र धनुसार इसेसन 2026 सेप्टेम्बर 20 तारिक शक सम्वत् 1948 नेपाल सम्वत् 1146 रौद्र नामक सम्वत् दक्षिणायन शरद ऋतु आज आइतबार रहेको छ। भाद्र शुक्ल पक्ष तिथि रहेको छ। आज नवमी तिथि रहेको छ। 26 घड़ी 16 पला यानी कि दिउँसोको 4 बजेर 22 मिनटसम्म तत्प्रान्त दशमी रहनेछ। नक्षत्रमा रहेको छ पूर्व साढा नक्षत्र रहेको छ 56 घड़ी 20 पला योगमा रहेको छ सौभाग्य योग रहेको छ 26 घड़ी 40 पला करणमा रहेको छ तैतिलक करण रहेको छ 58 घड़ी 45 पला रहेको छ। चन्द्रमा धनु राशिमा श्री सूर्यनारायण चाहिँ कन्या राशिमा आनन्दादि योगमा आज शुभ योग रहेको छ। आज बिहान सूर्योदय 5:51 भयो भने सदा सूर्यास्त 6:01 हुनेछ र आजको दिनमा घड़ी 12:10 पल्ला रहनेछ। दिन विशेष रहेको छ। आज अदुख नवमी भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यदि भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा गर्नेछौ। सर्वप्रथम लागौं आजको अशुभ समय यानि कि आजको कालबेला र आजको कालबेलाको समय रहेको छ बिहानको 11:57 5 सेकेन्डदेखि दिउँसोको 1:28 32 सेकेन्डसम्म आज कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 8:54 11 सेकेन्डदेखि बिहानको 10:25 38 सेकेन्डसम्म लाभ बेला। आजको शुभ बेला रहेको छ दिउँसोको 1:28 33 सेकेन्डदेखि दिउँसोको 2:59 59 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि जानकारी। सूर्य विशेष गरी कन्या राशिमा चन्द्रमा धनु राशिमा मंगल मिथुन राशिमा बुध कन्या राशिमा बृहस्पति कर्कट राशिमा शुक्र तुला राशिमा शनि मीन राशिमा राहु कुम्भ राशिमा यस्तै गरेर केतु भने सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि धनु राशि आउँछ। पूर्व साढाको प्रथम चरण नाम आउँछ भूबाट नाम आउँछ भुवन भूदेव नाम आउँछ मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई ग्रह गोचरको विषयमा पनि जानकारी भने गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषारी 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन शुभ चिन्तकले साथ दिनेछन् भने भविष्यको लागि कर्म सञ्चय गर्ने समय रहेको छ। सामाजिक कामले नामदाम इनाम दिलाउनेछ। मेहनत गर्दा कीर्तिमनी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। आमदामी थोरै भए पनि आवश्यकता पूरा हुन जाँदैछन्। परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा पनि प्रवृत्त हुने खालको योग बनि राशि मेषलाई आजको दिनमा विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थमा झमेला व्यवहार पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिने खालको योग भने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। परिवारजनसँगको साथले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यवसायबाट आमदानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिन्छ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ। अतिथिको रूपमा सत्कार समेत प्राप्त हुने खालको योग पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाए पनि विवाह तथा मुद्दाहरूमा आफ्नो निकै सजग रहनुपर्नेछ। प्रतिस्पर्धीहरूले अलि दुःख दिन सक्छन्। पछिको लागि भने विशेष काममा जग बसाउने मौका मिल्नेछ। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिन्छ। ऋण शत्रु र रोगबाट सजग रहनु पर्ला। विवाह तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ भने लामो यात्राको प्रक्रिया पनि अघि बढ्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जानेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछ। विद्यामा वृद्धि सहयोगको विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिँदै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन कृषिमा लाभ मिल्ने र सन्तानको साथले समेत उत्साह समेत जगाउने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन काममा धेरै लाभ उठाउन नसके पनि समस्या सुल्झाउँदै जाँदैछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढाका आफन्त नजिकिन सक्छन्। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। पुरानो सम्झौता भङ्ग हुन सक्छ। शुभ चिन्तकलाई साथमा लिएर काममा जुट्नुहोला। महत्वाकांक्षी योजना थालनी हुने खालको यो गुणी राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी सिद्धान्तमा मतभेद भए पनि सहयोगीहरूले राम्रो साथ दिनेछन्। काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइन्छ। प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइहरूले राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। वाद विवादले रोकिया काम पुनः प्रारम्भ गर्न पनि सकिने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुगत समाचारले उत्साह जगाउनेछ। आमदामीको स्रोत बढ्नुको साथै दुगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुनेछ। मेहनतले सम्मान स्थान दिलाउन सक्छ। भौतिक अभिव्यक्तिको तारिफ हुन जानेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदै फाइदा हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि हुनेहरूका लागि आजको दिन रमाइलो जमघकवि स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगहरू प्रशस्त मात्रामा भेटिनेछन्। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ। बौद्धिक क्षमताको तारिफ हुँदै जानेछन् भने व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूका लागि आजको दिन केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय रहेको छ। मेहनतले प्रतिस्पर्धीहरू पछि पर्दै जानेछन्। प्रयत्न गर्दा देश विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। अरूको करकापमा गरिएको काम समेत लाभदायक बन्न सक्छ। पछिको लागि केही वस्तु त्याग्नुपर्ने वा आफन्तजनबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सरसफरमा गएको रकमले समेत मनकै फाइदा दिलाउने खालको योग पनि राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
2: कुम्भ राशि
0: उनीहरूका लागि आजको दिन आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्दै जाँदैछन्। सानो कामले पनि राम्रो आमदामी दिलाउनेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुन सक्छ। रोकियो काम बन्द जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। पेसा व्यापार व्यवसाय विशेष फाइदा हुनेछ। आमदानी बढ्नाले थप काम गर्न ऊर्जा प्राप्त हुने खालको योग भने राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतिष्ठा जोगाउन अलि सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। तैपनि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्दै जाँदैछन्। आँटेको काममा अरूको मुख राख्नाले पछि परिएला। श्रमको उचित मूल्य भए पनि प्रतिफल हात पार्न समय लाग्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ रहदशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रहदशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेछौँ आजका तिथि मिति पञ्चाङ्ग मेषारी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेछौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा चर्चा र परिचर्चा भने हामी तपाईँहरूसँग गर्नेछौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्। आफ्नो आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउनेछौँ। फोन गर्दा तपाईँले साल महिना गते अनि समय चाहिँ तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। त्यही भएर तपाईँले साल महिना गते र समय चाहिँ ठ्याक्कै हामीले जानकारी पनि गराउनु होला। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। काँडो को बोल्दै हुनुहुन्छ? नमस्ते। हजुर हजुर, राधे श्याम काँडो को बोल्दै हुनुहुन्छ? हजुर, कुन ठाउँबाट भन्नुभयो?
1: थापराङबाट बोल्दैछु गुरुबा।
0: थापराङ भनेको कुन, गोर्खा?
1: हजुर,
0: गोर्खाबाट फोन
1: गर्नुभयो।
0: हजुर, कुन जिल्ला पर्छ? चितवन पर्छ। हजुर हजुर, शुभ नाम तपाईँको भन्नुहोस् त? चन्द्र कुमारी चेपाङजी बोल्दै हुनुहुन्छ। अनि कसको बारेमा हेर्न चाहनुहुन्छ त आज?
1: म श्रीमानको बारेमा हेर्छु।
0: श्रीमानको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2001 साल आचारको।
0: कति साल भन्नुभयो?
1: 2061 साल असारको 22 गते मङ्गलबार।
0: 2061 साल असारको 22 गते मङ्गलबार। अनि समय?
1: समय बिहान 11 बजी।
0: बिहानको 11 बजीतिर। अनि कति सानै उमेरमा बिहा गर्नुभयो तपाईँहरूले? तपाईँको श्रीमान 61 साल। अनि तपाईँ कति साल हो त तपाईँ?
1: म 63 सालको गुरुबा।
0: 63 सालको। बिहा गर्नुभएको कति समय भयो?
1: 2 महिनाको 5 वर्ष भयो गुरुबा।
0: 5 वर्ष भइसक्यो। ए, भनेपछि तपाईँले 15 वर्षमा बिहा गर्नुभएको? छिटै बिहा गर्नुभएको छ त है? सानो नै बिहा गर्नुभएछ। ठिक छ, ल, राम्रो छ। सुन्नु छ है, ध्यान दिएर। श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा तपाईँको श्रीमानजीको चाहिँ 2000 फेरि भन्नुपर्ने भयो तपाईँको श्रीमानको जन्ममिति 2061 साल अनि असारको कति गते भन्नुभयो?
1: 22 गते
0: मङ्गलबार। समय कति भन्नुभयो?
1: बिहानको 11 बजे।
0: ल, ठिक छ। जन्मेको त चितवन जिल्लामै हो नि, उहाँ जन्म भएको उहाँको?
1: यो चितवन जिल्लामा।
0: 2061 साल श्रावण कृष्ण पक्षको मङ्गलबार पञ्चमी तिथिमा जन्म, कुम्भ राशि है, नाम गोपाल नाम आउँदो रहेछ। 2061 साल अनि असारको कति गते भन्नुभयो?
1: 22 गते मङ्गलबार।
0: 22 गते मङ्गलबार। समय कति भन्नुभयो?

0: राक्षसगणमा जन्म आदि नारी राक्षसगण परेको छ, घातक परेको छ, तिथिहरू नराम्रो तिथिहरू घातक तिथिहरू परेको छ, तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक छ, कुण्डली असाध्यै राम्रो छ, नराम्रो छैन, अलिकति नाग दोष परेको छ, छिटो रिसाउने बानी छ तपाईँको श्रीमानको, वैदेशिक क्षेत्र, विदेश यात्रा, सरकारी क्षेत्र, सरकारी यात्रा राम्रो देखाउँछ यहाँबाट हेर्दा। अहिले उहाँको ग्रह
1: विदेश जाने पनि राम्रो छ,
0: राम्रो छ, ठिक छ।
1: अनि पशुपालनमा पाल्दा के
0: पशुपालनमा के पाल्नु भएको छ, के पाल्ने विचार गर्नु भएको छ?
1: बाख्रा कुखुरा योहरू त छैन, गाई
0: हुन्छ, बाख्रा पनि हुन्छ, कुखुरा पनि हुन्छ, गाई पनि हुन्छ, भैँसी पनि हुन्छ, कृषि राम्रो छ उहाँको नामबाट। तर अहिले उहाँलाई अन्त्य साढे साथी छ क्या, साढे साथी दशा लागेछ अहिले उहाँलाई। अहिले उहाँले गरेका कामहरू असफल हुने, रोकावट आउने, झुटो आरोप लाग्ने, पुराना पुराना कुराहरू अहिले निक्लेर यसमा झै झगडा हुने, मनमुटाव हुने, होइन आरोपहरू लाग्ने, यस्ता दशाहरू परेको छ। त्यो भएर
1: अलिकति
0: ठिक छ, राम्रै छ त, त्यस्तो नराम्रो देख्दिनँ मैले यहाँबाट। तपाईँको कुण्डली कस्तो छ?
1: आफू जन्मको दिन चाहिँ थाहा भएन, जन्मको महिना त थाहा छ, बार बार पनि थाहा छ, दिन मात्रै थाहा भएन, त्यो हेर्नु मिल्दैन गुरुबा?
0: गते थाहा छैन,
1: गते मात्रै थाहा छैन गुरुबा मलाई, त्यो आफ्नो मेरो बाउलाई पनि थाहा छैन, बाउ मम्मीलाई पनि गते मात्रै थाहा छैन।
0: त्यसको लागि चाहिँ अब तपाईँ हाम्रो अफिसमा आउनुपर्छ भारतको चितवनमा, अनि म हेरिदिन्छु है। दशा राम्रा छन्, नातिनुहोस्, एकदम राम्रो स्पेसल छ, ग्रह दशा राम्रो छ, भाग्य राम्रो छ, विदेश जाने
1: अनि कामहरू गर्ने बेलामा के कामले फलामको
0: फलामको काम पनि फाप्छ। उहाँलाई कृषि क्षेत्र पनि राम्रै हुन्छ, उहाँको लागि अलिकति नाग दोष परेको भएर रोकावट आउने, दुःख हुने, हुनहुन आदि काम बिग्रिने, कसैलाई पैसा दियो भने फिर्ता नआउने, कसैसँग पैसा सापटले लियो भने तिर्न नसक्ने, हो यस्तो दशा छ। बुढाबुढीको कुरा ठिकै छ, अलिक छिटो रिसाउनुहुन्छ उहाँ, रिस चाहिँ अलिक कडा कडा खालको रिस छ घरिघरि है, त्यो अलिअलि जसको पनि भइ नै हाल्छ, चिन्ता नगर्नुहोस्, बुढाबुढी मिलेर बस्नुहोस्, कुनै काम गर्नुभन्दा पहिला एकपटक राम्रोसँग सल्लाह लिएर सल्लाह गरेर अनि मात्रै सुरुवाती गर्नुहोस् काम कार्यहरू, बिजनेस व्यापार लगानी गरेर, चिन्ता गर्नु पर्दैन, ठिकै छ, राम्रै छ है। अरू केही सोध्नु छ उहाँको बारेमा? हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोस् है। हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो सीमाको विषयमा हेर्नको लागि फोन गर्नुभएको, उहाँले चाहिँ 9845275223 र 9806575223 नम्बरमा सम्पर्क भन्ने तपाईँले गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडो को बोल्दै हुनुहुन्छ? नमस्ते। हेलो
2: हेलो, नमस्ते गुरु।
0: नमस्ते, काँडो को बोल्दै हुनुहुन्छ?
2: काठमाडौँदेखि।
0: काठमाडौँबाट?
2: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ काठमाडौँबाट?
2: मरिको
0: छोरीको। काठमाडौँ कुन ठाउँमा हुनुहुन्छ अहिले?
2: म भक्तपुर।
0: भक्तपुरमा हुनुहुन्छ, कार्यक्रम कतिको सुन्नुहुन्छ भक्तपुरतिर?
2: सुनिराखे हजुर गुरु।
0: सुनिराख्नुहुन्छ
2: हजुर।
0: छोरीको जन्मति भन्नुहोस् त, छोरीको भन्नुभयो होइन हेराउने?
2: हजुर, 2058 साल असार 5 गते।
0: 2058 साल असार महिनाको 5 गते बिहानको कति बजे?
2: 5 बजे।
0: बिहानको 5 बजे हो
2: हजुर।
0: के बार पर्छ?
2: मंगलबार हो कि के बार परेको थियो बिर्सिहाल्यो त्यो गुरु। हजुर, 58 साल असार 5 गते।
0: मंगलबारै परेको थियो। चिना बनाउनु भएको छ? बनाउनु भएको छैन,
2: चिना बनाएको छैन गुरु।
0: बनाउनु पर्यो नि त, त्यही भएर चिना नबनाएर रिसाउँछ नि तपाईँको छोरी धेरै, हो कि होइन?
2: हजुर हजुर,
0: एकदम रिस चाहिँ नाकाको टुप्पोमा रहेछ
2: हजुर, एकदमै रिसाउँछ
0: यिनको। अनि यिनको विवाह दाम्पत्य पनि अलिकति बिग्रिने ग्रह छ, लभसप गर्ने अनि विवाह बिगार्ने ग्रह छ
2: हजुर।
0: पढ्न फिटिक्कै अल्छी गर्ने, पढ्न मन नलाग्ने, अल्छी गर्ने, पढाइ रोकिने, पढाइ छोड्ने ग्रह छ
2: हजुर।
0: विदेशतिर राम्रै छ

0: फेरि धेरै नराम्रो छैन।
1: पूर्णिमाको
0: व्रत आइतबारको दिन नुन नहाने अनि बिहिबारको दिन चोहनी त गर्नुपर्छ। नानीको वृष राशि आउँछ, इन्दिरा भन्ने नाम आउँछ। यिनको विवाहमा राम्रो छैन, यसको लागि चाहिँ रत्न कवच तुरुन्तै लगाइदिनुपर्छ। अहिले राहु भन्ने ग्रह
1: चलेछ।
0: हुन्छ, विदेश त ठिकै छ त।
1: हजुर,
0: रत्न कवच नलगाइकन विदेश नपठाउनु समस्या हुन्छ। रत्न कवच भन्ने पाउँछ हामीसँग, हो त्यो लगाइदिएर मात्रै विदेश पठाउनु है छोरीलाई। अनि एउटा चाँदीको सिक्री भए पनि लाउने, पाउजु भए पनि लाउने है। चाँदीको एउटा पूर्णिमाको दिन पारेर लाउनु। हो, पूर्णिमाको दिन पारेर लाउने। त्यसपछि राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन।
1: हजुर, विदेश जान लाग्छ, जय चाहिँ विदेश भइसिन्छ।
0: हजुर, कुन देश जान आँटेको छ नानी?
1: क्यानाडा।
0: क्यानाडा जान आँटेको छ।
1: हजुर,
0: ल नानीको लागि पनि रत्न कवच लगाइदिएर मात्रै पठाउनु है, फेरि समस्या हुन्छ, उहाँ गएपछि पछुतो हुन्छ। त्यही भएर रत्न कवचको लागि 10 बजेपछि फोन गरेर अर्डर गर्नु, म बनाएर पठाइदिउँला
1: काठमाडौँ।
0: नानीलाई लगाइदिनु।
1: हजुर,
0: त्यसपछि नानीलाई भन्नु आइतबारको दिन नुन नखाने, त्यसपछि पूर्णिमाको दिन चोखो खाने, एकादशीको दिन व्रत बस्न सकिन्छ भने नसके चोखो खाने, यो काम भन्नु। यी तिनवटा काम गर्नुपर्छ रत्न कवच लगाएपछि। त्यसपछि यिनलाई धेरै विदेश पनि फाप्ने, उन्नति प्रगति राम्रो हुने, बुढाबुढीको झै झगडा नहुने, मनमुटाव नहुने, अनि नानीलाई पेट दुख्छ धेरै, पेट दुख्ने समस्याको समाधान पनि भइहाल्छ।
1: हजुर,
0: त्यही त पेटमा समस्या छ नानीको है।
1: हजुर, बुढा उसको बुवा मम्मीहरूको हाम्रो चाहिँ कस्तो छ सम्बन्ध?
0: तपाईँसँग सम्बन्ध ठिक छ, राम्रै छ। अलिक घमण्डी छिन् क्या छोरी?
1: हजुर, हो, सही हो, घमण्डी चाहिँ एकदमै छ।
0: ज्वाइँले भन्नुभयो होइन मेरो छोरी घमण्डी छ भनेर, फेरि ज्वाइँले भन्नु होला
1: होइन।
0: त्यही भएर तपाईँलाई मात्रै सुटुक्कै भनेको मैले।
1: हजुर,
0: ये नानीलाई चाहिँ अब रत्न कवच नलगाइकन विदेश नपठाउनु छ है, समस्या हुन्छ, नबिर्सिनु होला।
1: कति पर्छ गुरु त्यसको?
0: हेरी हेरी पर्छ, धेरै पर्दैन, सस्तै पर्छ।
1: हजुर,
0: फोन गर्नु 10 बजेपछि फोन गर्नु यही नम्बरमा, म तपाईँलाई कति पर्छ, के पर्छ, कस्तो खालको लाउनुहुन्छ त्यो हेरी हेरी पर्छ, म बनाएर पठाइदिन्छु काठमाडौँ, तपाईँ भाषा आइपुग्छ।
1: हजुर,
0: लगाइदिइहाल्नुहोस् तुरुन्तै, राम्रो भइहाल्छ है।
1: हजुर गुरु, हस्
0: हुन्छ, हस् फोन गर्नुभयो, धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: हजुर, हस् गुरु।
0: उहाँले फोन गर्नुभएको थियो भक्तपुरबाट, छोरीको विषयमा मैले जे आउँछ ठ्याक्कै भन्दै उहाँलाई ठ्याक्कै मिल्यो, हो कि होइन? तपाईँको पनि मिल्छ कि मिल्दैन भन्नुहोस् है, मलाई फोन गरेर। मैले बोलेका कुरा मिल्नुपर्छ अथवा मिल्नु पर्दैन, मिल्यो अथवा मिलेन, के भयो भन्ने कुरा तपाईँले छ्याङ्ग मलाई भन्नुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काठमाडौँको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते।
2: हजुर नमस्कार,
0: काठमाडौँको बोल्दै हुनुहुन्छ?
2: हजुर, म सल्यानदेखि गुरुप्रसाद खड्का।
0: सल्यानबाट गुरुप्रसाद भन्नुभयो?
2: हजुर हजुर।
0: हजुरको कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म आफ्नै विषयमा।
0: सल्यान कुन ठाउँबाट फोन गर्नुभएको?
2: म छत्रेश्वरीबाट।
0: छत्रेश्वरी गाउँपालिका?
2: हजुर।
0: अनि जन्ममिति भन्नुहोस् त तपाईँको कति हो?
2: 2055 साल।
0: 2055
2: 1 महिना 8 गते।
0: 1 महिना 8 गते।
2: हजुर,
0: वैशाखको 8 गते। जन्मेको समय भन्नु?
2: साँझको 7:30 बजे।
0: साँझको 7:30 बजे होइन?
2: हजुर,
0: साँझको 7:30 बजे। जन्म कुन जिल्ला भएको तपाईँको?
2: सल्यान हो।
0: सल्यान हो, ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आइनामा श्रीमती रामानुज आइनामा तपाईँको चाहिँ नै 2055 साल वैशाख कृष्ण पक्षको मंगलबार जन्म भएको रहेछ हो। दशमी तिथिमा जन्म भएको छ। राशि तपाईँको कुम्भ राशि आउँछ। नाम तपाईँको गुणरत्न। के नाम राख्नु भएको छ नरानमा? हजुर, गुरुप्रसाद हुन्छ, राम्रो छ, गुरुप्रसाद गुणरत्न, ठिक छ। अनि तपाईँको बोलाउने नाम चाहिँ के हो त?
2: हजुर,
0: तपाईँको नागरिकताको नाम के हो त भनेको?
2: गुरुप्रसाद
0: ए, गुरुप्रसाद हो। त्यस्तो त गर्दा पाइँदैन थियो, नारायणको नाम र बोलाउने नाम दुईटा नाम राख्नु पर्थ्यो।
2: त्यस्तो थाहा भएन सर हजुर
0: थाहा भएन अब थाहा पाउनु भयो नि
2: हजुर
0: त्यही भएर तपाईँको काम धेरै बिग्रिरहेको छ रोकिरहेको छ हरेक कुरामा धेरै रिसाउनु मन लाग्छ तपाईँको अहिले साढे साथी छ मन चञ्चल हुन्छ परिवारमा मनमुटाव हुन्छ विवाह चाहिँ पहिलो प्रेमिकासँग सम्बन्ध बिग्रिन्छ पहिलो श्रीमतीसँग पनि सम्बन्ध बिग्रिने गर्छ विदेशहरू राम्रै छन् ग्रहण दोष परेको छ सप्तम माङ्गलिक परेको छ बहुविवाहको योग परेको छ तपाईँको यसमा चाहिँ ख्याल गर्नु कालो सर्प योग पनि छ कालो सर्प योगको रत्न कवच लाउनु भयो भने कमाइ राम्रो हुन्छ बचत राम्रो हुन्छ रोकावटहरू हुँदैन माङ्गलिकको रत्न कवच लाउनु भयो भने बुढाबुढी सम्बन्ध राम्रो हुन्छ मिठो हुन्छ है अहिले तपाईँलाई दशा सङ्कटा चर्या छ शनि चर्या छ साढे साथी छ अहिले त दशा त धेरै बिग्रिया छ नि त होइन त्यस्तो लागेको छैन मेरो ग्रह बिग्रिया छ जे काम गरे पनि हुँदैन जे काम गरे पनि हुँदै हुँदैन अरू काम हुन्छ मेरो काम किन हुँदैन भन्ने मनमा लागेको छैन त्यस्तो भएको छ कि छैन अब यसको लागि चाहिँ उपाय मैले समस्या मैले भने समस्याको समाधान पनि भने विवाहमा दाम्पत्यमा बाधा छ रोकावट छ माङ्गलिक रत्न कवच लाउनु काममा कार्यमा त रोकावट ग्यारेन्टी छँदैछ रोकावट धेरै छ हुन आँटेको काम पनि बिग्रिया छ क्या सबै कामहरू हो त्यसको लागि चाहिँ रत्न कवच लाउनुपर्छ कालो सर्पको हामीसँग पाउँछ सम्पर्क गर्नुहोस् तपाईँलाई इच्छा भयो भने सम्पर्क गर्नुहोस् लाउने म बनाएर पठाइदिन्छु लाउनुहोस् राम्रो हुन्छ अब तपाईँले गर्नुपर्ने कुरा के हो भन्दा मङ्गलबारको दिन व्रत बस्नु गणेश चौथी मङ्गल चौथीको व्रत बस्नु एकादशीको दिन व्रत बस्नु अनि पूर्णिमाको दिन बेलुका चन्द्रमाको पूजा गर्नु यति गर्नुभयो भने जीवन सजिलो सरल आनन्दमय रहन्छ क्या बुझ्नु भएन नभए ग्रह बिग्रिन्छ अहिले शनि सङ्कट चर्या छ त्यसपछि राशिमा पनि साढे साथी छ डबल शनि लाग्यो यसले त खतम बनाउँछ नि फेरि दुःख पाइन्छ नि फेरि है अरू केही छ समस्या जिज्ञासा केही सोध्न मन लागेको छ अरू केही पनि छैन यति हो हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोस् है उहाँले फोन गर्नुभएको थियो सल्यानबाट फोन गर्नुभएको थियो सानो स्वरले बोल्नुहुन्छ अल्छी गरी गरी है अलिक तगडा रूपले बोल्नुपर्छ है तपाईँहरू बोल्दाखेरि चाहिँ अल्छी नगर्नुहोस् बोल्दाखेरि अलिक चर्को स्वरले बोल्नुहोस् यहाँ सुनिने गरी बोल्नुहोस् अनि कुरा गर्न मलाई चिना हेर्न भयो अलिक जाँगर चल्ने तरिकाले बोलिदिनुहोस् भन्नु खोजे क्या बुझ्नु भएन 9845572223 र 9805572223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ काठमाडौँको बोल्दै हुनुहुन्छ नमस्ते
3: नमस्ते
0: हेलो
3: हेलो
1: हेलो
0: हजुर कता हराउनु भयो फोन गरेर
1: हजुर यतै छु
0: अनि कहाँबाट को बोल्दै हुनुहुन्छ
3: हजुर
0: हजुर हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट घरि को बोल्नुहुन्छ घरि को बोल्नुहुन्छ किन होला
3: हेटौँडाबाट
0: हेटौँडाबाट शुभ नाम तपाईँको भन्नुहोस् त
3: हेटौँडाबाट हरिप्रसाद पौडेल
0: हरिप्रसाद पौडेल हेटौँडा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ
3: हजुर
0: हेटौँडा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ भनेर सोधेको हो
3: हेटौँडा छ नम्बर रामनगर
0: रामनगर छ नम्बर
3: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
3: मेरो आफ्नै विषयमा
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो
3: 2013 साल
0: 2013
3: माघ 19 गते शुक्रबार
0: माघको 19 गते शुक्रबार समय भन्नु
4: रेडियो कार्यक्रम जीवनको वचन

0: जयमसी तथा ख्रिष्टी अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट कलसीको पत्र 3:18-4:1 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। पत्नी हो प्रभुको दृष्टिमा सौदो गरी आफ्नो पतिहरूको अधीनमा बस। पति हो आफ्नो पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहो। छोराछोरी हो प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। बुबा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुनेछन्। कमारा हो प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस। तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै। यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ, तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ, किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पश्चाताप अथवा पक्षपात हुँदैन। मालिक हो तिमीहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्नो कमाराहरूसँग न्याय संगत र उचित व्यवहार गर। र यो खण्डलाई हामीले पढ्दै गर्दाखेरि ख्रिस्टीय परिवार सम्बन्धी शिक्षा हामी यहाँ देख्छौ। ख्रिस्टियन परिवारमा चाहिने शिक्षाहरूलाई पालन गर्नु आवश्यक छ भन्ने मुख्य विचार पनि हामी यहाँ पाउन सक्छौ। ख्रिस्टियन परिवारमा यीशुलाई विश्वास गरेका हरेक व्यक्तिको परिवारमा, समूहमा अथवा मण्डली समुदायमा शिक्षाहरूलाई पालन गर्नु आवश्यक छ। है, चाहिने शिक्षाहरू ख्रिस्टियन परिवारहरूमा चाहिने शिक्षाहरू जति पनि छ पालन गर्नुपर्ने हुन्छ। हरेक ख्रिस्टियन परिवारमा को छन् त भन्ने कुराहरू पनि हामीले याद गर्नुपर्छ। र एउटा परिवारभित्र समाजभित्र को हुन सक्छन् त भन्ने कुरा पनि यहाँ पावलले सम्बोधन गरिएको छ। पत्नीलाई भनिएको छ एउटा परिवारमा पत्नीको भूमिका ठूलो हुन्छ र पत्नीहरूलाई यसरी नै भन्दैछ कि प्रभुको दृष्टिमा सौदो गरी आफ्ना पतिहरूको अधीनमा बस। परिवारमा पत्नीको भूमिका एकदमै ठूलो हुन्छ र घर सम्हाल्नलाई घरको र परिवारको एउटा मुख्य अङ्गको रूपमा नै श्रीमती हुन्छ, पत्नी हुन्छ, र पति चाहिँ पत्नीको शिर हो। त्यसैले गर्दा शिर र शरीर, पत्नी चाहिँ शरीर हो र पति चाहिँ पत्नीको शिर हो भने दुवैजनाको मिश्रण अथवा दुवैजनाको भूमिका परिवारमा एकदमै ठूलो हुन्छ। त्यसैले गर्दा पौलले पत्नीहरूलाई चाहिँ पतिको अधीनमा बस्नको लागि यो आदेश नै दिएको छ। अनि पतिलाई पनि भनिएको छ आ आफ्नो पत्नीलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहौ। पत्नीले आफ्नो पतिको अधीनमा बस्दाखेरि यो अधीनमा बस्ने भन्ने शब्द चाहिँ पतिको अस्तित्वलाई स्वीकार गर्ने, पतिलाई पति जो शिर हो परिवारको त्यसलाई आदर गर्ने भन्ने कुरा हामी बुझ्छौ। अधीनतामा भनेको चाहिँ आदर गर्ने कुरासँग सम्बन्धित छ, किनभने आदर त्यो व्यक्तिलाई गरिन्छ जो व्यक्ति चाहिँ एकदमै शिर हुनुहुन्छ अथवा मुख्य व्यक्ति हुन्छ। र पतिले पनि आफ्ना पत्नीलाई प्रेम गर्नुपर्छ। पत्नीलाई प्रेम गर्नु भनेको वास्तव गर्नु हो। पत्नीलाई कठोर व्यवहार गर्नु हुँदैन। पत्नी चाहिँ एउटा सहयोगीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो र पत्नी घरको एकदमै महत्वपूर्ण व्यक्तिको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो र पतिको लागि सहयोगीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो। त्यसैले पतिले आफ्नो पत्नीलाई मन दुखाउनु हुँदैन, चित्त दुखाउनु हुँदैन। आफ्नी पत्नीलाई माया गर्नुपर्छ, प्रेम गर्नुपर्छ, तिनीहरूप्रति कठोर हुनु हुँदैन, किनभने हर कदम हर समय पत्नीले परिवारको लागि खडा भएर सेवा पुर्याइराखेकी हुन्छिन्। र छोराछोरीहरूलाई पनि यहाँ सम्बोधन गरेको छ, प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनभने छोरा छोरीको जिम्मेवारी भनेको आमा बुबाको आज्ञाकारी छोराछोरी हुनु हो। जब आमा बुबाले भनेका कुराहरू छोराछोरीहरूले पालन गर्छन्, ती छोराछोरीहरू आशिषित हुन्छन् र उनीहरू चाहिँ धेरै आशीर्वादको भनौं भागीदार हुन्छन्, किनभने उनीहरूले आमा बुबाको आज्ञा पालन गरेका छन्। अनि यति मात्र होइन, यसले प्रभुलाई पनि प्रसन्न तुल्याउने काम गर्छ, किनभने केटाकेटीहरूले छोराछोरीहरूले आमा बुवाको आज्ञा पालन गर्नु भनेको त्यो हृदय चाहिँ परमेश्वरलाई पनि प्रसन्न तुल्याउँछ त्यो हृदयले। अनि बुवाहरूलाई पनि भनिएको छ, बुवा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र तिनीहरू निराश हुनेछन्। केटाकेटीहरू बाल बालिकाहरू चाहिँ आमा बुवाको निम्ति एउटा आशीर्वाद हो, उपहार हो। यी नानीहरूलाई परमेश्वरले घर परिवारलाई दिएको एउटा उपहार हो, आमा बुवालाई दिएको एउटा उपहार हो। यो उपहारलाई धन्यवादी भएर यो उपहारको संरक्षण, यो उपहारलाई सही तरिकाले संरक्षण गर्दै हेरचाह गर्यो भने यो उपहारले धेरै धेरै आशीर्वाद ल्याउने काम गर्दछन्। र आमा बुवा दुवैजनाले छोरा छोरीहरूलाई अनुशासित गर्नु र अनुशासित गर्दै प्रेममा उनीहरूलाई हुर्काउनु जिम्मेवारी हो र उनीहरूलाई रिस उठाउने काम गर्नु हुँदैन भनिकन यहाँ परमेश्वरको वचनले स्पष्ट बताएका छन्। अर्को कुरो कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस्छ। एउटा क्रिस्चियन दास दासीहरू, क्रिस्चियन कमारा कमारीहरू पनि एउटा परिवारमा जोडिन सक्छन्। अनि जुन घरमा कमारा कमारीहरू छन् अथवा यहाँ भन्छ कमाराहरू, कमारालाई सम्बोधन गरिएको छ। संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन, संसारमा प्रभु यीशु ख्रीष्टलाई विश्वास नगर्ने मानिसहरू प्राय जसो मालिकको आँखा छलाउनु पायो भने खुशी हुने पनि क्षणहरू हुन सक्छ। त्यसकारण सम्भावनाहरू प्रबल छन्, किनभने मालिकको अगाडि इमानदारी साथ काम गरेको देखाउने, मालिक नभएको बेलामा चाहिँ त्यहाँबाट फेरि आफ्नै किसिमले काम गर्ने, यस्तो खालको प्रवृत्ति।
2: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
2: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
2: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
2: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
2: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज।
2: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
3: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
2: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स दार्जिलिङ बेसिक पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97140131429।
7: रेडियो कार्यक्रम जीवन को वचन हो।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट कलसीको पत्र 3:18-4:1 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। पत्नी हो प्रभुको दृष्टिमा सुहाउँदो गरी आफ्नो पतिहरूको अधीनमा बस। पति हो आफ्नो पत्नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहो। छोराछोरी हो प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनकि यस कुराले प्रभुलाई प्रसन्न तुल्याउँछ। बुबा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुनेछन्। कमारा हो प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस। तिमीहरू जे गर्छौ दिलो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै, यो जानेर कि तिमीहरू आफ्ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्टको सेवा गरिरहेका छौ, किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पश्चाताप अथवा पक्षपात हुँदैन। मालिक हो तिमीहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्नो कमाराहरूसँग न्याय संगत र उचित व्यवहार गर। र यो खण्डलाई हामीले पढ्दै गर्दाखेरि ख्रिस्टीय परिवार सम्बन्धी शिक्षा हामी यहाँ देख्छौ। ख्रिस्टियन परिवारमा चाहिने शिक्षाहरूलाई पालन गर्नु आवश्यक छ भन्ने मुख्य विचार पनि हामी यहाँ पाउन सक्छौ। ख्रिस्टियन परिवारमा यीशुलाई विश्वास गरेका हरेक व्यक्तिको परिवारमा, समूहमा अथवा मण्डली समुदायमा शिक्षाहरूलाई पालन गर्नु आवश्यक छ। है, चाहिने शिक्षाहरू ख्रिस्टियन परिवारहरूमा चाहिने शिक्षाहरू जति पनि छ पालन गर्नुपर्ने हुन्छ। हरेक ख्रिस्टियन परिवारमा को छन् त भन्ने कुराहरू पनि हामीले याद गर्नुपर्छ। र एउटा परिवारभित्र समाजभित्र को हुन सक्छन् त भन्ने कुरा पनि यहाँ पावलले सम्बोधन गरिएको छ। पत्नीलाई भनिएको छ एउटा परिवारमा पत्नीको भूमिका ठूलो हुन्छ र पत्नीहरूलाई यसरी नै भन्दैछ कि प्रभुको दृष्टिमा सुहाउँदो गरी आफ्ना पतिहरूको अधीनमा बस। परिवारमा पत्नीको भूमिका एकदमै ठूलो हुन्छ र घर सम्हाल्नलाई घरको र परिवारको एउटा मुख्य अङ्गको रूपमा नै श्रीमती हुन्छ, पत्नी हुन्छ र पति चाहिँ पत्नीको शिर हो। त्यसैले गर्दा शिर र शरीर, पत्नी चाहिँ शरीर हो र पति चाहिँ पत्नीको शिर हो भने दुवैजनाको मिश्रण अथवा दुवैजनाको भूमिका परिवारमा एकदमै ठूलो हुन्छ। त्यसैले गर्दा पौलले पत्नीहरूलाई चाहिँ पतिको अधीनमा बस्नको लागि यो आदेश नै दिएको छ। अनि पतिलाई पनि भनिएको छ आ आफ्नो पत्नीलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहौ। पत्नीले आफ्नो पतिको अधीनमा बस्दाखेरि यो अधीनमा बस्ने भन्ने शब्द चाहिँ पतिको अस्तित्वलाई स्वीकार गर्ने, पतिलाई पति जो शिर हो परिवारको त्यसलाई आदर गर्ने भन्ने कुरा हामी बुझ्छौ। अधीनतामा भनेको चाहिँ आदर गर्ने कुरासँग सम्बन्धित छ, किनभने आदर त्यो व्यक्तिलाई गरिन्छ जो व्यक्ति चाहिँ एकदमै शिर हुनुहुन्छ अथवा मुख्य व्यक्ति हुन्छ। र पतिले पनि आफ्ना पत्नीलाई प्रेम गर्नुपर्छ। पत्नीलाई प्रेम गर्नु भनेको वास्तव गर्नु हो, पत्नीलाई कठोर व्यवहार गर्नु हुँदैन। पत्नी चाहिँ एउटा सहयोगीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो र पत्नी घरको एकदमै महत्वपूर्ण व्यक्तिको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो र पतिको लागि सहयोगीको रूपमा परमेश्वरले सृष्टि गर्नुभएको हो। त्यसैले पतिले आफ्नो पत्नीलाई मन दुखाउनु हुँदैन, चित्त दुखाउनु हुँदैन, आफ्नो पत्नीलाई माया गर्नुपर्छ, प्रेम गर्नुपर्छ, तिनीहरूप्रति कठोर हुनु हुँदैन, किनभने हर कदम हर समय पत्नीले परिवारको लागि खडा भएर सेवा पुर्याइराखेकी हुन्छिन्। र छोराछोरीहरूलाई पनि यहाँ सम्बोधन गरेको छ, प्रत्येक कुरामा आफ्ना आमा बुबाको आज्ञा पालन गर, किनभने छोराछोरीको जिम्मेवारी भनेको आमा बुबाको आज्ञाकारी छोराछोरी हुनु हो। जब आमा बुबाले भनेका कुराहरू छोराछोरीहरूले पालन गर्छन्, ती छोराछोरीहरू आशिषित हुन्छन् र उनीहरू चाहिँ धेरै आशीर्वादको भनौँ भागीदार हुन्छन्, किनभने उनीहरूले आमा बुवाको आज्ञा पालन गरेका छन्। अनि यति मात्र होइन, यसले प्रभुलाई पनि प्रसन्न तुल्याउने काम गर्छ, किनभने केटाकेटीहरूले छोराछोरीहरूले आमा बुवाको आज्ञा पालन गर्नु भनेको त्यो हृदय चाहिँ परमेश्वरलाई पनि प्रसन्न तुल्याउँछ त्यो हृदयले। अनि बुवाहरूलाई पनि भनिएको छ, बुवा हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र त तिनीहरू निराश हुनेछन्। केटाकेटीहरू बाल बालिकाहरू चाहिँ आमा बुवाको निम्ति एउटा आशीर्वाद हो, उपहार हो, यी नानीहरूलाई परमेश्वरले घर परिवारलाई दिएको एउटा उपहार हो, आमा बुवालाई दिएको एउटा उपहार हो। यो उपहारलाई धन्यवादी भएर यो उपहारको संरक्षण, यो उपहारलाई सही तरिकाले संरक्षण गर्दै हेरचाह गर्यो भने यो उपहारले धेरै धेरै आशीर्वाद ल्याउने काम गर्दछन्। र आमा बुवा दुवैजनाले छोरा छोरीहरूलाई अनुशासित गर्नु र अनुशासित गर्दै प्रेममा उनीहरूलाई हुर्काउनु जिम्मेवारी हो र उनीहरूलाई रिस उठाउने काम गर्नु हुँदैन भनिकन यहाँ परमेश्वरको वचनले स्पष्ट बताएको छन्। अर्को कुरो कमारा हो, प्रत्येक कुरामा यस संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन तर साँचो हृदयले प्रभुको डर राखेर रा तिनीहरूको अधीनमा बस्छ। एउटा क्रिश्चियन दास दासीहरू, क्रिश्चियन कमारा कमारीहरू पनि एउटा परिवारमा जोडिन सक्छ। अनि जुन घरमा कमारा कमारीहरू छन् अथवा यहाँ भन्छ कमाराहरू, कमारालाई सम्बोधन गरिएको छ, संसारका आफ्ना मालिकहरूलाई आँखाको अगाडि खुशी तुल्याउने मात्र होइन, संसारमा प्रभु यीशु ख्रीष्टलाई विश्वास नगर्ने मानिसहरू प्राय जसो मालिकको आँखा छलाउनु पायो भने खुशी हुने पनि क्षणहरू हुन सक्छ। त्यसकारण सम्भावनाहरू प्रबल छन् किनभने मालिकको अगाडि इमानदारी साथ काम गरेको देखाउने मालिक नभएको बेलामा चाहिँ त्यहाँबाट फेरि आफ्नै किसिमले काम गर्ने यस्तो खालको प्रवृत्ति परमेश्वरको राज्यमा मिल्दैन। यस्तो खालको प्रवृत्ति परमेश्वरको नजरमा सत्य हुँदैन र ठिक हुँदैन। त्यसकारण यहाँ भन्छ साँचो हृदयले प्रभुको डर राखेर सेवा गर भनेको छ। दिलो ज्यानले साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूको अधीनमा बस भनेको छ। एउटा कमाराले आफ्नो मालिकको अगाडि डर र कम्बा साथ इमानदारीताको साथ साँचो हृदयले परमेश्वरको डर राखेर मालिक भएको बेला नभएको बेला आफ्नो काम इमानदारीता साथ गर्नु आवश्यक छ र मालिकको अधीनमा रहनुपर्छ। उहाँलाई आदर गर्नुपर्छ। हरेक मालिकलाई एउटा कमाराले आदर गर्नुपर्छ र अधीनमा बस्नुपर्छ भनिएको छ। तिनीहरू जे गर्छौ तिरो ज्यानले गर्ने गर, मानिसको होइन तर प्रभुको सेवा गरे जस्तै जे कामहरू गर्छौ जे कुराहरू गर्छौ भलाइका कामहरू गर्दा दिलो ज्यानले गर्ने गर्नु भनेको छ। त्यसकारणले हाम्रो कामहरू कसरी गरिरहेका छौं, हामीले काम गर्दाखेरि दिलो ज्यानले गरेका छौं कि या त टालटुल गरिरहेका छौं या त हामीले बहनाबाजी गरिरहेका छौं, यस्तो खालको कुराहरू यहाँ परमेश्वरको वचनले हामीलाई पनि यसरी नै एउटा सुझाव दिएको छ, आज्ञा दिएको छ कि दिलो ज्यानले गर्ने गर, प्रभुको सेवा गरे जस्तै गर भनेको छ। जुनसुकै काम गर्दाखेरि पनि आफूलाई दिएको जिम्मेवारीहरू जुन कामहरू गर्नुपर्नेछ त्यो कामलाई चाहिँ ढिलो ज्यानले गर्नुपर्ने हुन्छ र त्यो चाहिँ परमेश्वरको सेवा गरे जस्तै काम गर्नुपर्छ। एउटा टोयलेट सफा गरे पनि, धुलो बढारे पनि, लुगा धोए पनि, भाँडा मोले पनि, कुनै पनि जिम्मेवारी कामहरू छन् ढिलो ज्यानले गर्नुपर्छ प्रभुको सेवा गरे जस्तै। यो जानेर कि तिमीहरू आफ्ना उत्तर अधिकार इनामको रूपमा पाउनेछौ अनि यो हिसाबले पनि अगाडि बढ्नुपर्ने हुन्छ ताकि इमानदारीताका साथ काम गर्दाखेरि इनाम पनि प्राप्त हुन्छ भन्ने कुरा सम्झेर काम गर्नुपर्ने हुन्छ किनकि आफूले गरेको कुकर्मको फल कुकर्मीले पाउनेछ र यसमा पक्षपात हुँदैन। जसले कुकर्म गरेका छन् नराम्रो काम गर्नेले नराम्रो प्रतिउत्तर पाउँछन् अथवा इनाम पनि नराम्रो नै पाउँछ तर राम्रोसँग काम गर्नेहरूले इनाम पनि राम्रोसँग पाउँछ भनेर यहाँ स्पष्ट बताएका छन्। मालिक हो तिमीहरूको पनि स्वर्गमा मालिक हुनुहुन्छ भन्ने जानेर आफ्ना कमाराहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर र मालिकहरूले पनि आफ्नो कमारालाई काम लगाउँदाखेरि कमारालाई काम दिँदाखेरि स्वर्गमा मेरो पनि मालिक छ भनेर जानेर न्यायसङ्गत र उचित व्यवहार गर्नुपर्छ। न्यायसङ्गत कति मालिकले कमारालाई दुरुपयोग गरिरहेको अवस्थाहरू हामी सुन्छौं। यस्तो कुरा परमेश्वरको राज्यमा मिल्दैन। दास हो, कमारा हो, कमारी हो, उनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्छन्, उनीहरूले इमानदारीसँग पूरा गर्छन् र उनीहरूसँग न्यायसङ्गत र उचित व्यवहार चाहिँ गर्नुपर्छ। उनीहरूले पाउनुपर्ने कुराहरू उचित ढंगले दिनुपर्छ। उनीहरूले पाउन नसक्ने कुराहरूमा त्यही अनुसारको व्यवहार गर्नुपर्छ। त्यसकारण आज यो खण्डमा हामी स्पष्ट रूपमा के देख्छौं भन्दा क्रिश्चियन परिवारमा चाहिने शिक्षाहरूलाई पालन गर्नै पर्छ। आज थुप्रै शिक्षाहरू यहाँ दिएको छ। पत्नीलाई शिक्षा दिएको छ, पतिलाई पनि अति उपदेश शिक्षा दिएको छ, छोरा छोरीहरूलाई पनि अर्ति उपदेश शिक्षाहरू दिएको छ, बुबाहरूलाई पनि अर्ति उपदेश शिक्षा दिएको छ र कमाराहरूलाई पनि अर्ति बुद्धिहरू दिएको छ, शिक्षा दिएको छ र मालिकलाई पनि शिक्षा दिएको छ, सुझावहरू दिएको छ। यो सबै कुराहरू पालन गर्नु आवश्यक छ भन्ने कुरा हामी यहाँ देख्दछौ। आदरणीय श्रोता, आजको यो प्रवचनलाई सुन्दै गर्नुहुँदाखेरि परिवारभित्र परमेश्वरले दिनुभएको यो परिवार, पति पत्नी, त्यसपछि छोरा छोरीहरू, बुबा आमा, कमारा कमारीहरू, मालिक मालिकनीहरू, यी सबै एउटा परिवारभित्रको संरचनाहरू, बुवा आमाहरू सबै परिवार, एउटा क्रिश्चियन परिवार हो यिनीहरू। र क्रिश्चियन परिवारभित्र चाहिने शिक्षाहरू आज यो खण्डमा उल्लेख गरिएको छ र यो शिक्षाहरू पालन गर्नु आवश्यक छ, किनभने यहाँ बताइएको, यहाँ लेखकले दिएको यो आज्ञाहरू, यो शिक्षाहरू, उपदेशहरू क्रिश्चियन परिवारलाई निर्माण गर्ने एउटा शिक्षा हुन् यो, र यो शिक्षाद्वारा यो शिक्षामा रहनेहरूले इनाम पाउँदछन्, र यदि यो शिक्षा अनुसार पालन गरेनन्, जिएनन् भनेदेखि त्यसको फल पनि त्यसले भोग्नुपर्छ। यो शिक्षा अनुसार पालन गरेर अगाडि बढ्यो भने आशिषित हुन्छ, इनाम पनि प्राप्त हुन्छ, र यो अनुसार जिएन भने, यो अनुसार गरेन भने त्यसले त्यो आशिष पनि गुमाउँछ, इनाम गुमाउँछ। त्यसै आदरणीय श्रोताहरू, यदि आज यीशु ख्रीष्टलाई यहाँहरूले विश्वास गर्नुभएको छ भने तपाईँहरूको जीवनमा, परिवारमा कस्तो छ? के पतिले पत्नीलाई माया गरेका छन्, वास्ता गरेका छन्, कि कठोर व्यवस्था पारा गरेका छन्? या त परिवारमा आफ्नो पतिले पत्नीलाई कठोर व्यवहार गरेका छन् कि, प्रेम नगरेका अवस्था छन् कि, र पत्नीले पनि आफ्नो पतिको अधीनमा नबसेका अवस्थाहरू छन् कि? यी सबै कुराहरू वचन अनुसार पालन गर्नुभयो भने, यी शिक्षाहरूलाई पालन गर्नुभयो भने तपाईँले इनाम प्राप्त गर्नुहुनेछ, इनाम पाउनु हुनेछ, किनभने त्यो इनाम तपाईँको जीवनमा र मेरो जीवनमा अति उच्च हुनेछ। यो इनाम चाहिँ अति आशिषित हुनेछ, र जसले यसको विपरीत चिएको छ उनीहरूले इनाम गुमाउनेछन् र उनीहरूको जीवनमा पीड़ा हुनेछ। त्यसकारण जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छैन, यहाँहरूलाई चाहिँ यीशु ख्रीष्टलाई विश्वास गर्नुहोस् र यी शिक्षाहरूलाई पालन गर्नुहोस्, ताकि यहाँहरूले पनि इनाम परमेश्वरबाट प्राप्त गर्नुहुनेछ र पारिवारिक जीवनको हैसियतले हजुरहरूले पनि प्रभुबाट, परमेश्वरबाट आशीर्वाद पाउनुहुनेछ। त्यसकारण आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र यो शिक्षाहरू पालन गर्नुहोस् र इनाम प्राप्त गर्नुहोस्। र साथै जतिजनाले यीशुलाई विश्वास गर्नुभएको छ, तपाईँहरूले पनि यीशुलाई अझै यी वचनहरूमा, यो शिक्षाहरूलाई इमानदारी साथ पालन गर्नुहोस् र आशीर्वाद अथवा इनाम प्राप्त गर्नुहोस्। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरूबाट म विदा लिन चाहन्छु। यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

हवस्त श्रोता, तपाईलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9850509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852940934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भने सोचेपछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिटाजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ, 7 दिनसम्म ल
5: तर भने सोचेपछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नामा 10 सिटाजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा

0: सुमय सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतत्तै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतत्तै पोल्ने दुख्नी बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका बिहान बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: आकाशैमा एउटा तारा टुट्यो मनको कामना मागिदियो कि

0: नया नेपालको नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: यो हो नेपाली रेडियो नेटो,
3: यो हो नेपाली रेडियो नेटो।
4: हरो विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: ग्लोबल आईडी बैंक, सबैका लागि बैंक
6: इस होम इन्टरनेट।

अर्थात् श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरिका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर सुनिराख्नु भएको छ भने डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट हामीलाई सुनिराख्नु भएको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आइरहेका छौं र युट्यूबमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई आज हामी विशेष बनाउन चाहन्छौ, किनभने आदरणीय श्रोता, आज नेपाली रेडियो नेटवर्कको स्थापना दिवस पनि हो। स्थापना भएको 10 वर्ष पूरा गरेर 11 वर्षमा प्रवेश गरेको छ र यसले नेपाली बहसलाई निरन्तर रूपमा सञ्चालन गरिरहेको छ। जनताका आवाजहरूलाई नेपाली रेडियो नेटवर्कले उठाइरहेको छ। जनमानसमा नेपाली रेडियो नेटवर्क अगाडि आइ पनि रहेको छ र रेडियोको महत्वको विषयको कुरा गर्ने हो भने रेडियोलाई सजिलो छ सुन्नका निम्ति, पढ्न पनि पर्दैन र अरूले पढेको सुन्न सजिलो छ, यात्रा गर्दा सुन्न सकिन्छ, घरमै केही काम गरिराख्दाखेरि रेडियो ट्युन गर्नुभयो भने रेडियो सुन्न सकिन्छ। त्यसैले गर्दाखेरि रेडियोको उपादेयताको विषयलाई आज हामी बहस गर्न चाहन्छौ। रेडियोको उपादेयता कहिल्यै पनि कम हुने अवस्था छैन किनभने यसलाई परिष्कृत गर्न सकिन्छ, तर रेडियोको उपादेयतालाई हामी कम गर्न सक्दैनौ। जस्तो नेपालमा टेलिभिजनको अवस्था जुन स्तरमा खस्किरहेको छ र डिजिटल प्लेटफर्म तरलाई युज गरिरहेका छन् अहिले, तर नेपाली रेडियो नेटवर्कको कुरा गर्ने हो भने वा रेडियोको समग्र कुरा गर्ने हो भने यसको कार्यान्वयनको पक्ष, यसले दिने सूचनाहरू, यसले दिने संचार, यसले प्रवाह गर्ने सूचनाहरूलाई चाहिँ जनतासँग सहजताका साथ पहुँच पुर्याउन पनि सजिलो छ। हामीलाई देशभरिबाट सुन्नुहुन्छ हाम्रा श्रोताहरू, हिमाल, पहाड़, तराई समिश्रित श्रोताहरू पनि हुनुहुन्छ, किनभने नेपाली रेडियो नेटवर्कलाई धेरैले माया पनि गर्नुभएको छ र अझ भनौं नेपाली बहसलाई अझ धेरैले माया गर्नुभएको छ। हामी करेन्ट अफेयरमा कुराकानी पनि गर्ने गर्दछौ र नेपाली बहसमा विभिन्न विषयहरूलाई हामी उठान पनि गर्ने गर्दछौ। त्यसैले गर्दाखेरि नेपाली बहसले आज नेपाली रेडियो नेटवर्कले पनि आज 10 वर्ष पूरा गरेर 11 वर्षमा प्रवेश गरेको छ। यसको यस उपलक्ष्यमा सम्पूर्ण टीमलाई म हार्दिक बधाई पनि भन्न चाहन्छु नेपाली बहसका तर्फबाट र हाम्रा श्रोताहरू, हाम्रा दर्शकहरू, हामीलाई मन पराउने श्रोताहरू, तपाईँहरू सबैलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने हामीलाई नेपाली रेडियो नेटवर्कको फेसबुक पेजमा गएर तपाईँहरूले सर्च गरेर त्यहाँ पनि शुभकामना दिन सक्नुहुन्छ र विशेष गरी नेपाली बहसलाई यहाँहरूले हरेक क्षेत्रबाट, हरेक ठाउँबाट सुन्नु पनि भएको छ। यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ र अहिले देशको पछिल्लो परिस्थितिको स्थितिलाई नजिकबाट निहाल्ने हो भने आज संविधान दिवस पनि हो, असोज 3 गते, र विशेष गरी अब यो संविधानलाई कसरी कार्यान्वयन गर्ने, असोज 3 गतेको आजको दिनलाई कसरी चाहिँ सम्झिने भन्ने विषय पनि आज महत्वपूर्ण विषय छ, किनभने संघीयताको जस लिन पनि होडबाजी छ। तर संघीयता कार्यान्वयन भयो कि भएन, संघीयता कार्यान्वयनको पक्ष चाहिँ कस्तो छ, बलियो पक्ष छ कि छैन भन्ने विषयलाई पनि आज हामी उठान गर्न चाहन्छौ, किनभने संविधानले सबैलाई समेटेको छ, सबैका हकलाई चाहिँ समेटेको छ। तर आजको दिनलाई हामीले हेर्ने हो भने निकै ठूलो मेहनतपछि, निकै ठूलो परिश्रमपछि, निकै ठूलो सबैको सत्प्रयासपछि चाहिँ संविधान जारी भएको छ। संघीय गणतन्त्र नेपालको संविधान संविधान सभाबाट जारी भएको 11 वर्ष पूरा भएको छ। यसको पूर्ण कार्यान्वयन भने अझै हुन सकिरहेको छैन। 72 असोज 3 गते जारी भएको संविधान राजनैतिक उतार चढ़ाव, आर्थिक बोझ र केन्द्रमुखी मानसिकताका कारण पटक पटक संकटमा पर्दै पनि आएको छ र संविधानले परिकल्पना गरेका धेरै संयन्त्रहरू अझै पनि अलपत्र र निष्क्रिय छन् तर कानून बन्न सकेका छैनन्। आजको बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, र यो संविधान दिवसलाई नजिकबाट हामीले निहाल्दाखेरि संविधानको, विशेष गरी संविधानलाई कार्यान्वयन गर्न केही चुनौतीहरू छन्, केही जटिलताहरू त छन्, तर संविधान कार्यान्वयनका निम्ति चाहिँ सबैको सत्प्रयास हुनुपर्छ। नेपालमा लोकतन्त्र, गणतन्त्र हुनुपर्दछ। आदरणीय श्रोता, नेपाली रेडियो नेटवर्कको यो दशकको यात्रालाई हामीले नजिकबाट निहाल्ने हो भने निकै ठूला उतार चढ़ावहरू छन्। सँगै संविधान दिवसकै अवसर पारेर पनि यो रेडियोको स्थापना पनि भयो। हामीले हरेक मुद्दाहरूलाई, जनताका मुद्दाहरूलाई खबरदारी पनि गर्दै आएका छौं। आजको नेपाली बहसमा यस विषयमा बहस गर्दैछौ र नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: ti već oni karobar, šta cilej sam ga. Busy life easy, but now they hurry din. Global smart plus, life ko pesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसाहा पथ काठमाडौँ

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: यो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा तारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
5: ग्लोबल आइडी बैंक, सबैका लागि बैंक,
6: इस होम इन्टरनेट। यतिखेर हाम्रो बेसमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत पनि गर्न चाहन्छु। र नेपाली बसको आज 10 वर्ष पूरा भएर 11 वर्ष पनि पूरा भएको छ, यस उपलक्ष्यमा यहाँलाई धेरै धेरै स्वागत पनि छ र के भन्नुहुन्छ?
7: धन्यवाद छ तपाईँको। यो नेपाली बस 10 वर्ष पुगेको उपलक्ष्यमा मेरो हार्दिक शुभकामना छ। देश जनता राष्ट्रका आवाजहरूलाई राम्ररी मुखरित गर्न सक्नुहोस्, देशलाई सही दिशामा अगाडि बढाउनको लागि प्रेरित गर्न सक्नुहोस्। यो नेपाली बहस रेडियोको महाधिक
6: अब पूर्व प्रधानमन्त्रीज्यू, के छ भने यो संविधान दिवसकै अवसर पारेर जसरी नेपाली रेडियो नेटवर्क चाहिँ शुरूआत भयो, यसको अलिकति सजिलो छ किनभने देश र जनताको बारेमा हामीले प्रश्नहरू उठाउने गरेका छौं र धेरै व्यक्तिहरूलाई चाहिँ हामीले बिहान बिहानै खबरदारी पनि गर्छौं, केही जवाफ पनि लिन्छौं। यहाँले पनि यो देशको शासन सत्ता लामो समयसम्म सम्हाल्नु भयो, अहिले कम्युनिष्टको राजनीति एउटा फरक धारमा चाहिँ अगाडि बढ़िरहेको एउटा परिस्थिति छ, त्यसमा कुरा गरौंला। तर संविधान जारी भएको आजको दिनलाई चाहिँ यहाँले कसरी सम्झिनुहुन्छ?
7: अब नेपालमा लामो समय त सम्बन्ध एउटा हुकुमी शासन रह्यो र 2007 सालपछि बिस्तारी अब संविधानहरू बनाउने प्रक्रिया अगाडि बढ्यो, तर जनताले संविधान बनाउन पाएका थिएनन्। 62-63 को परिवर्तनपछि जनताले पहिलो पटक संविधान सभाबाट संविधान बनाएका छन् र यो संविधान हामी नेपाली जनता यो घोषणा गर्दछौ भन्ने वाक्यबाट यसको प्रस्तावना शुरू भएको छ र यो पहिलो पटक गरिएको यो बडो ऐतिहासिक घोषणा हो र संविधान जनताले बनाएको संविधानको रूपमा अगाडि आएको छ र अहिले यो संविधान चाहिँ हुन त संविधान जहिले सुके पनि समय सापेक्ष नै हुन्छन्, तिनीहरू एउटा साझा दस्तावेजको रूपमा प्रस्तुत भएका हुन्छन्। अब कैयौं राजनीतिक शक्तिहरूका आफ्ना मतभिन्नताहरू पनि हुन्छन् तर संविधान बनाउँदाखेरि साझा आधारमा उभिएर बनाइएको हुन्छ, यो संविधान पनि त्यसरी नै हामीले निर्माण गरेको हो। अब यो करिब 10 वर्ष पुगेको अवस्थामा संविधानलाई सीमावलोकन गर्न जरुरी छ, तर अहिले उडनठ्यौलाहरू यो चाहिँ संविधान संशोधन गर्नुपर्छ भनेर चक्कर लगाइरहेका छन्। यसरी चक्कर लगाएर संविधान संशोधन हुँदैन, संविधान संशोधन गर्ने आफ्नै संविधानभित्रै रहेका अन्तर्निहित प्रक्रियाहरू छन्, त्यो प्रक्रियाहरूको अवलम्बन नगरिकन संविधान संशोधनको हल्ला मात्र गर्ने कुराले के पनि हुनेवाला छैन। हरेक संविधानमा सकारात्मक र नकारात्मक पक्षहरू हुन्छन्, हामीले संविधानको ती सकारात्मक पक्षहरूको दृढतापूर्वक समर्थन गर्नुपर्छ। अहिले अब यो अनावश्यक हल्लाले संविधान गणतन्त्र राष्ट्रियतामाथि नै खतरा पैदा हुने हो कि भन्ने खालका त्रासहरू जनतामा देखिन्छ, त्यसो हुनाले हामीले यो संविधानलाई विगतका पार्टीहरूले पनि संविधानको ठिक ढङ्गले उपयोग गर्न सकेनन् त उनीहरूले त्यसलाई उपयोग गरेर संविधानमा हामीले आफै लेखेको संविधानका भाग चारमा जुन ढङ्गले हामीले नेपाली समाजको सामाजिक आर्थिक रूपान्तरण गर्ने एउटा मार्गचित्र नै त्यहाँ राखेका छौ, त्यो कुरालाई बिल्कुलै व्यवस्था गरेर देश सञ्चालन गर्ने जुन प्रयत्नहरू भए यी दुष्प्रयत्नहरूले गर्दा देशमा झनै अब यो जेएनडी आन्दोलन अनि त्यसका नाउँमा चाहिँ महाविध्वंस जस्ता कुराहरू पनि यो देशमा प्रकट भए। त्यति मात्रै होइन, संविधानलाई आफै पुवाल पारेर असंवैधानिक रूपले चाहिँ सरकारहरू गठन गर्ने आदि खालका प्रक्रियाहरू पनि अगाडि बढे। यी नकारात्मक अनुभवहरूबाट सिक्दै हामीले आजको यो संविधानलाई एउटा समाजवादमुखी भनेर जुन भनेका छौं, त्यो संविधान समाजवादमुखी दिशामा यो संविधानलाई अझै परिष्कृत परिमार्जित गरेर लानुपर्नेछ। तर त्यसको लागि पहिलो काम त सीमावलोकन हुनु पर्यो। सीमावलोकन नै नभइकन संशोधन आदिका हल्लाहरू जुन चलिरहेका छन् तिनीहरू चाहिँ बिल्कुलै अनावश्यक र औचित्यहीन हल्लाहरू।
6: होइन, अब अहिले यो संविधान संशोधनका लागि चाहिँ अहिलेको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले चाहिँ एउटा राष्ट्रिय सहमति र एकता गर्ने गरी जुन किसिमको एउटा खाका र मोडालिटी तयार पार्न सक्नुपर्ने थियो त्यसका विषयमा होमग्रह कार्य त भइ नै रहेको होला। तर कलाकार असीम शाहको नेतृत्वमा चाहिँ संविधानको मस्यौदा कार्यदल एउटा जुन आयोग चाहिँ निर्माण भएको छ त्यसले केही रूपमा काम कारवाही त गरि नै रहेछ। तर हिजो अस्ति मात्रै लाग्छ मलाई सर्वोच्च अदालतले संविधान संशोधन गर्दाखेरि चाहिँ राष्ट्रिय सभा र प्रतिनिधि सभाको दुई तिहाईले बहुमतबाट नै पारित हुनुपर्ने कुनै पनि मस्यौदाहरू कुनै पनि मुद्दाहरू कानून निर्माणका लागि भनेर जुन एउटा आदेश र फैसला गरेको छ, यो अहिलेको भइरहेका गतिविधिहरूबाट डराएर वा चाहिँ संविधानको रक्षकका रूपमा सर्वोच्चले यो फैसला गरेको हुनसक्छ वा चाहिँ के हुनसक्छ प्रभु ब्राह्मणज्यू?
7: होइन, यो त अहिलेको संविधानमा जुन प्रकारका प्रावधानहरू हामीले बनाएका छौँ हिजो संविधान निर्माण गर्दाखेरि तिनै कुराहरूलाई सर्वोच्च अदालतले संरक्षण गर्यो र यो पक्षमा सर्वोच्च अदालतलाई हामीले धन्यवाद दिनुपर्छ। अलि उरन्ठौलो तरिकाबाट चाहिँ संविधानलाई संशोधन गर्नुपर्छ भनेर जुन हल्ला चलाइएको थियो त्यो हल्ला अहिले अलिकति शान्त भएको छ र त्यसरी संविधान संशोधन हुँदैन। पहिला एकदमै जिम्मेवार निकाय मार्फत संविधानको सीमावलोकन हुन्छ। सीमावलोकन गर्नु भनेको चाहिँ संविधान संशोधन गर्नुको लागि सीमावलोकन हुँदैन। सीमावलोकन गर्नु भनेको चाहिँ संविधानमा कमी कमजोरी छन् कि छैनन् भनेर खोज्ने कुरा हो। कमी कमजोरी देखियो भने पो संशोधन हुन्छ त। सीमावलोकन गर्दा मानु होइन संविधान एकदम ठिक छ भने देखियो भने संशोधन गर्नुपर्छ र पर्दैन। त्यसो हुनाले पहिलो काम भनेको सीमावलोकन गर्ने जरुरत छ। हर 10 वर्षमा संविधानको सीमावलोकन गरिनु औचित्यपूर्ण हुन्छ। त्यसो गरेर मात्रै संविधानलाई चाहिँ परिष्कृत गर्दै आम जनता र राष्ट्रको हित अनुकूलको संविधान बनाएर लिएर जान सकिन्छ।
6: तर अब संविधान अकाट्य छैन, यसलाई चाहिँ परिमार्जित गर्नुपर्छ, अपरिवर्तनीय त होइन यो, किनभने परिवर्तन त गर्न सकिन्छ। तर संविधान संशोधनका नाममा अर्थात् यो कार्यान्वयनका चरणका कुराहरू गर्ने हो भने चाहिँ आज संघीयताको जसले नै होडबाजी धेरै चलिरहेछ। तर यो संविधान निर्माण भइसकेको 10 वर्ष पनि पूरा भएको छ, तर यसका कतिपय प्रावधानहरू प्रोभिजनहरू चाहिँ परिवर्तन गर्नुपर्छ भन्ने आवाज उठेका बेला चाहिँ यो स्वाभाविक रूपमा परिवर्तन त गर्न सकिने दस्तावेज हो नि त, होइन?
7: यी कुराहरूमा पनि त अब भेग कुरा गरेर हुँदैन, अमूर्त कुरा गरेर हुँदैन। अब कुन कुन कुरा हो त संशोधन गर्नुपर्ने, केले चाहिँ अप्ठ्यारो पारे त अहिले? जस्तो अस्ति अब नेपाली कंग्रेस र एमालेको सरकार थियो, करिब 2 तिहाई बहुमतकै सरकार थियो, त्यसले 7 बुँदे सहमति गरेर त्यो सरकार बनायो। त्यो 7 बुँदे सहमतिको पहिलो नम्बरमै संविधान संशोधन गर्छौ, नत्र भने बहुमत ल्याउनै नसकिने भयो यो संविधानबाट भनेका होइन त उनीहरूले। तर 1 वर्ष नपुग्दै उनीहरूको भनाई धुजा दुजा खरानी धुलो भयो। यही संविधानबाट चाहिँ 2 तिहाई बहुमत पनि आउँदो रहेछ त, बहुमतै ल्याउन सकिन्न भन्ने उनीहरूको भनाई थियो, होइन? त्यसो हुनाले यो यस्ता खालका मौसमी कुराको आधारमा चल्ने जुन हाम्रो देशका नेताहरू छन्, देशलाई दूरगामी ढंगले नहेर्ने, राष्ट्रको दूरगामी हिसाबले हितको पक्ष पोषण नगर्ने, आफ्ना निजी व्यक्तिगत गुटगत हितको निम्ति चाहिँ सोच्ने कारणले गर्दा यी सबै बिग्रिँदै आएका हुन्। त्यस कारणले अब यस्ता खालका प्रवृत्तिहरूबाट पनि सुरक्षित भएर देशलाई एउटा अलिक दूरगामी हिसाबले चाहिँ कसरी उभ्याएर लाने, कसरी देशको संरक्षण गरेर लाने भन्ने कुरा सोच्नुपर्छ। अब त विकास र निर्माणकै अवधारणामा पनि यो के अरे भोटेकोशी बाढी पछिको अवधिमा हामीले नयाँ ढंगले सोच्नुपर्ने समेत स्थिति उत्पन्न भएको छ। त्यसो हुनाले यस्ता कुरालाई ध्यानमा राखिकन संविधान संशोधन संशोधन संशोधन भनेर केही अर्थ छैन।
6: तर अब संविधान कार्यान्वयनको चरणमा छ कि छैन, संविधानका प्रोभिजनहरूलाई चाहिँ अहिलेसम्म करिब 10 वर्षसम्म चाहिँ राजनीतिक दलहरूले, नेतृत्वमा आएका दलहरूले चाहिँ यसलाई कार्यान्वयन गर्न सके कि सकेनन्, यसको मूल मर्म, संघीयताको मूल मर्मलाई अंगीकार गर्न सकियो कि सकेन प्रभु प्रधानमन्त्रीज्यू?
7: अब यो संविधानका एकदमै आधारभूत कुराहरू चाहिँ लागू नै भएका छैनन्, खासरी सेन्टर पार्टीहरू, ठूला पार्टीहरू भन्ने जुन अहिले पनि अलिअलि भनिन् भन्ने गरिन्छ कि हुन त अहिले त साना भए होइन, तर उनीहरूले के गर्नै सकेनन् भन्दा संविधानको भाग चार जसले यो देशको चाहिँ एक किसिमको रोड म्याप जस्तो त्यो संविधानमा राखिएको छ र सामाजिक आर्थिक रूपान्तरण गर्ने, त्यसमा भूमि सुधार गर्ने, कृषि क्रान्ति गर्ने, औद्योगिकरण गर्ने, शिक्षा संस्थामा व्यापक रूपान्तरण गर्ने, मुलुकको राष्ट्रियतालाई सुदृढ गर्ने, विदेश नीतिलाई सन्तुलित ढंगले अगाडि बढाउने जस्ता कुराहरू त्यो संविधानको भाग चारमा छन्। त्यो भाग चारलाई अहिलेसम्म यो बीचमा यो संविधान घोषणा भइसकेपछि सत्तामा पुगेर शासन हाँक्ने कुनै पनि मान्छेले मलाई लाग्छ पढेका पनि छैन
6: संविधानलाई, होइन
7: संविधानलाई त्यो लागू गर्ने कुरा त परिरहोस्, उनीहरूले पढ्दा पनि पढेन। अब अहिलेको
6: अहिले नयाँ आएका राजनीतिक दलहरूले पढे संविधान, त्यसो भए
7: हजुर
6: अहिले आएकाहरूले पनि पढे संविधान राम्रोसँग,
7: म अहिले अहिले आएकाहरूको बारेमा भन्दैछु। अहिले आएकाहरूले एउटा नीति कार्यक्रम ल्याए, बजेट ल्याए, यो संविधानका मर्म र भावना अनुरूप छैन, बरु त्यस्तो विपरीत छ। जस्तो अब अर्थमन्त्रीले जुन प्रकारको घोषणा चाहिँ संसदमै गरे, म कम्युनिस्ट छैन आदि इत्यादि भन्नुको साथसाथै समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुरा त यो संविधानको घोषित नीति हो नि त, त्यो घोषित नीतिका विरुद्ध चाहिँ आफूलाई उभ्याउने खालको कुरा गरे, त्यो त संविधानको मर्म र भावना विपरीतको कुरा हो।
6: तर अब अहिले आएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी, यसका बारेमा चाहिँ धेरै विषयहरू चाहिँ छन्, जनताले आशा भरोसा पनि गरेको स्थिति पनि छ, द ग्रे जोनको रिपोर्ट पनि यहाँले हेर्नुभयो होला। साँच्चै नेपालमा राजनीतिक दल निर्माण चाहिँ कसैको स्वार्थमा, कसैको चाहनामा वा कसैले लगानी गरेर हुन्छन् र भने यो पत्याउने हो आजको दिनमा?
7: अब अमेरिकनहरू अमेरिकी समाजमा उनीहरूले प्रकाशित गर्ने गरेको त्यो ग्रे जोन भन्ने जुन पत्रिका छ, त्यो पत्रिकाले विभिन्न बेलामा अब भित्र सिआइएहरूले गरिरहेका योजना षड्यन्त्र आदिहरूलाई झन् त्यसले एक्सपोज गर्ने काम गर्दो रहेछ पटक पटक, र त्यसले अब यही नेपालमा पनि दिल्ली आन्दोलन कसरी भयो, सत्ता पलट कसरी भयो आदि कुराहरूको बारेमा एउटा बडो रहस्यमय कहानी चाहिँ त्यसले अगाडि ल्याएको छ। अब त्यो कहानी कस्तो कुरा हो त, त्यो सही हो कि होइन, त्यसमा सम्बन्धित भएका मानिसहरू संलग्न भएका हुन् कि होइनन्, त्यसको बारेमा त यति चिजहरू आइसकेपछि अब नेपालको चाहिँ आधिकारिक ठाउँबाट जस्तो अब संसदबाट आदिबाट त्यसको छानबिन हुनुपर्छ, त्यो छानबिन गरेर यो होइन भने, यो होइन यो तपाईँ खालको फजुलको कुरा हो भन्नु पर्यो, होइन भने त जिम्मेवारी लिनु पर्यो नि त। यदि अब देशभित्र त्यो प्रकारको चाहिँ क्रियाकलापहरू गरिन्छ विदेशीहरूको इचारामा, निर्देशनमा, उनीहरूको योजनामा, र त्यस्ता मान्छेहरू चाहिँ अहिले अब सत्तामा पुगेका छन् भनेर साँच्चै कुरा हो भने त त्यो त डरलाग्दो कुरा हो नि देशको लागि। त्यसो हुनाले यस्तो कुराहरूमा गम्भीर रूपले लिनुपर्ने आवश्यकता छ र यथार्थ कुरा जनताले थाहा पाउनु पर्यो, यस्ता चिजहरू भित्रभित्र हुने, षड्यन्त्रमूलक ढंगले हुने, पारदर्शी ढंगले चाहिँ नहुने, अनि देखाउने कुरा देखाउने, देखाउने दाँत एउटा हुने, चपाउने दाँत अर्को हुने जस्तो स्थिति साम्राज्यिक शक्तिहरूले चाहिँ गर्न मिल्दैन।
6: अब नेपालमा हरेक किसिमका क्रान्तिहरू भए, हरेक किसिमका परिवर्तनहरू भए, नेपाल शान्त कहिले हुन्छ? नेपालमा चाहिँ किन स्थिरता कायम हुन सक्दैन? नेपाल किन विकसित हुन सक्दैन? नेपालमा किन यस्ता विभिन्न पटकका चाहिँ कन्ट्रोभर्सीहरू आज तपाईँले देखिराख्नु भएको छ? यो नजिकको छिमेकीमा ब्रिक्स सम्मेलन भयो होइन, तर त्यहाँ चाहिँ अब नेपालको चाहिँ उपस्थिति हुन सकेन, रहन सकेन। अब प्रधानमन्त्रीज्यू न्युयोर्क त जाँदै हुनुहुन्छ, यो राष्ट्र महासभा, संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन, हामी नजिकका छिमेकीसँगको हाम्रो समग्रता वा सम्बन्ध कस्तो छ? र अमेरिका प्रधानमन्त्री जाँदै गर्दाखेरि उहाँले चाहिँ लिन सक्ने स्ट्यान्ड, अर्थात उहाँ चाहिँ संयुक्त राष्ट्रसंघको सभामा चाहिँ उपस्थित हुन सक्ने र उहाँको चाहिँ त्यो किसिमको कन्फिडेन्स बोली चाहिँ कस्तो रहनुपर्छ, वा सक्नुहुन्छ कि सक्नुहुन्न?
7: अब अब पहिलो कुरा आजको विश्व बडो तीव्र गतिले बदलिरहेको छ. एकातिर उथल पुथल पनि जारी छ, अर्कोतिर विराट परिवर्तन पनि एकदम मुखरी पर अगाडि बढ्दैछ. यस क्रममा विश्व अब बहुत ध्रुवीकरणको दिशातर्फ अगाडि बढिरहेको छ. अब करिब करिब विश्व अब बहुत ध्रुवीकरण भइसक्यो. खास गरिकन अब ब्रिकको यो नयाँ दिल्ली सम्मेलन पछि भन्ने हो भने संसार चाहिँ अब बहुत ध्रुवीकृत भयो भनेर घोषणा गर्दा हुन्छ. त्यसो हुनाले अब कुनै एउटा महाशक्तिले संसारभरि मेरो प्रभुत्व छ, म चाहिँ अनेक प्रकारका यो कलर रेभोल्युसन गरेर आफ्ना पपेट सरकार बनाएर चलाउन सक्छु, अरू एउटा मिलिटरीको पावरको आधारमा चलाउन सक्छु, माइट इज राइट भन्ने यो जमाना अब समाप्त हो भन्नुहोस्. यद्यपि कतिपय यस्तै प्रवृत्तिहरूमा अहिले पनि छन् केही शक्तिहरू, तर अब दुनियाँ बदलिएको अवस्थामा छ. अब हिजो एक जमानामा दुईटा महाशक्ति भन्ने गर्थ्यौं, अब सोभियत संघको विघटनपछि एक मात्र महाशक्ति भन्ने गर्थ्यौं अमेरिकालाई, होइन. अब त्यो चिज सिद्धियो, अब दुनियाँ बहुत ध्रुवीकरणतर्फ गयो भन्नुको अर्थ दुनियाँ मोर पहिले भन्दा बढी एउटा लोकतान्त्रिकरणतर्फ गएको छ. त्यसो हुँदाखेरि नेपालले अबको अवस्थामा चाहिँ कुनै एउटा टाढाको चाहिँ कथित मित्रको पछि लाग्ने खालको कुराहरू गर्यो भने नेपालले आफ्नो अस्तित्वमाथि खतरा ल्याउँछ. त्यसो हुनाले हामीले दुईटा छिमेकीहरूसँगको सम्बन्धलाई जहिले पनि सुमधुर बनाउन सक्नै पर्छ. अब दुवैका आफ्ना आफ्ना खालका विशेषताहरू छन्, त्यो विशेषताहरूको आधारमा आफूले डिल गर्न सक्नुपर्छ. समस्याहरू कसैसँग अलिक बढी छन्, कसैसँग कम छन्, त्यसो हुनाले ती कुरालाई पनि ध्यानमा राखेर राष्ट्रिय हितलाई सर्वोपरि राखेर हामीले हाम्रो परराष्ट्र नीतिलाई सञ्चालन गर्न सक्नुपर्छ. र यो परराष्ट्र नीति अब एक वा अर्को पक्षतिर अडेस लागेर हुँदैन. अब यो अनेकन ध्रुवहरू विकसित भइसकेको अवस्थामा चाहिँ हामीले ती सबै पक्षहरूसँग चाहिँ एकदम बहुपक्षीय सम्बन्ध कसरी विकास गरेर लिएर जान सक्छौ, र राष्ट्रिय हितलाई सर्वोपरि राखेर ती सम्बन्धहरूलाई कसरी नेपालको एउटा चाहिँ उन्नयनको निम्ति प्रयोग गर्न सक्छौ, त्यो हिसाबले हाम्रो परराष्ट्र नीति नै अब नयाँ ढंगले निर्माण गर्नुपर्ने, त्यसमा पुनर्संरचना गर्नुपर्ने अब आवश्यकता छ. त्यसकारण त्यो आवश्यकता बुझेको भए मलाई लाग्छ त्यो ब्रिक्स सम्मेलनमा आग्रह अनुरोध गरेर पनि सम्भवतः नेपालका प्रधानमन्त्री जाने थिए. तर अब सम्भवतः अब यो नयाँ सरकार केही क्रियाकलापहरूले हुनुपर्दछ. बङ्गलादेशलाई बोलायो तर नेपाललाई बोलाउँदा पनि बोलाएन, निन्दा पनि गरेन. त्यसो हुनाले अब यो सरकारको चाहिँ कूटनैतिक सम्बन्ध कसरी जानेछ कसरी जान्छ भन्ने कुरामा प्रश्न चिन्हहरू उठिरहेका छन्. यो कुरामा उनीहरूले ध्यान दिन सक्नुपर्छ. अब न्युयोर्कमा जाँदाखेरि पनि प्रधानमन्त्री कतिको तयारीका साथ जानुभएको छ, होइन, अथवा जानुहुने हो, त्यो कुरा पनि नेपाली जनताले बडो गम्भीरतापूर्वक हेरिरहेका छन्, होइन. आवश्यक सबै विशेषज्ञहरू त राम्रोसँगले अध्ययन गरेर अहिले अब यो भोटेको उसी त्रिशुलीमा आएको छन् र महाविपत्ति हो. यो महाविपत्ति हाम्रो एउटा राष्ट्रिय विपत्ति मात्र होइन, यो चीन र नेपालको चाहिँ एउटा रिजनल विपत्ति मात्र होइन, यो विश्व विपत्ति हो. यो विश्वको धरातलबाट चाहिँ सिर्जना भएको छ. खास गरिकन यो कार्बन उत्सर्जन 250 वर्षदेखि यो पश्चिमा औद्योगिक मुलुकहरूले जुन ढंगले त्यो कार्बन उत्सर्जन गरे व्यापक रूपले वायुमण्डलमा, त्यसले गर्दाखेरि यो ग्लोबल वार्मिङ एकदम बढेको बढेकै छ. पृथ्वी तातिएको तातिएको छ, त्यसले गर्दा हिमाल पग्लिरहेको छ. अब हिमालमा चाहिँ ठुल्ठुला तालहरू निर्माण भइरहेका छन्, कुनै पनि बेलामा ती विस्फोट हुन सक्छन् र महाविपत्ति चाहिँ नेपालमा आउँछ. किनभने नेपालको शिरमा पूर्वदेखि पश्चिमसम्म हिमालहरू छन्, त्यहाँबाट नदीहरू नेपालमा आउँछन्, त्यसकारणले त्यो नदीको चाहिँ देब्रे दाहिने बस्ने त्यसका बेसिनहरूमा बस्ने हामी नेपालीहरूलाई ठुलो खतरा आइरहेको छ. र यो खतरा भनेको हामीले आफैले निम्त्याएको खतरा होइन, हामी चाहिँ कार्बन उत्सर्जन गर्दै नगर्ने मुलुक हौ भन्दा हुन्छ हामी. तर जसले कार्बन उत्सर्जन गरिरहेका छन् र यो विपत्ति ल्याइरहेका छन् त उनीहरू जिम्मेवार छन्, त्यो उनीहरूको जिम्मेवारीलाई ठिक ढंगले चाहिँ बोध गराउन सक्ने क्षमता अहिलेको प्रधानमन्त्रीसँग हुनुपर्छ. त्यो छ कि छैन अब त्यो कुरा चाहिँ उहाँले न्युयोर्कमा गएर गतिविधि गर्ने क्रममा हामीले देख्छौं. त्यसकारणले म चाहिँ उहाँलाई चाहिँ तपाईँको यो लोकप्रिय रेडियो मार्फत पनि के आग्रह गर्न चाहन्छु अहिलेको प्रधानमन्त्रीलाई भने अब त्यहाँ गएर बोल्ने कुरा त राष्ट्रिय हितको कुरा हुन्छ अब राष्ट्रिय हितलाई सर्वोपरि राखेर यो समस्या खास गरिकन अरू पनि थुप्रै समस्याको बारेमा हामीले बोल्नुपर्ने आवश्यकता हुन्छ संयुक्त राष्ट्र संघमा पुगेपछि र यो समस्या जो अहिलेको यो महाविपत्ति छ यसको कारण के हो र यसको समाधान के हो भन्ने बारेमा चाहिँ नेपालले एउटा स्पष्ट भिजन दिनेर अन्तर्राष्ट्रिय समुदायलाई यस्तो खालको कुराहरूमा चाहिँ सहयोग गर्न सक्ने वातावरण निर्माण गर्ने काममा पहल कदमी लिन सक्नुपर्छ अब त्यो के हुन्छ थाहा छैन अब त्यो गर्नुहोस् भन्ने मेरो चाहिँ आग्रह सुझाव छ।
6: हस् प्रभु प्रधानमन्त्रीज्यू यहाँको महत्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो पूर्व प्रधानमन्त्री झलनाथ खनाल। आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: इगो बारखरी कथा 2083 नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
3: प्रथम पुरस्कार 2,00,000,
2: द्वितीय पुरस्कार 1,00,000,
3: तृतीय पुरस्कार 60,000।
2: टाइटल स्पोन्सर इगो,
3: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
2: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
3: नासा सेक्युरिटीज,
2: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
3: युनाइटेड अजोर्ड इन्सुरेन्स,
2: यति एयरलाइन,
3: वेदालय,
2: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
3: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
2: कथा पठाउनका लागि barkharibooks@gmail.com।
3: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
4: ए भतिज, त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
6: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
7: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
9: डिस होम इन्टरनेट।
10: यतिखेर हाम्रो बेसमा वरिष्ठ पत्रकार ऋषि धमला हामीसँग जोडिनु भएको छ। धमलाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: थ्याङ्क यू सो मच खेमबमजी।
10: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष पूरा भएर 11 वर्षमा प्रवेश गरेको छ। नेपाली बहस पनि निरन्तर रूपमा, अनवरत रूपमा अगाडि बढ़िरहेको छ। यहाँले पनि नेपाली बहस सञ्चालन गर्नुभयो। आज रेडियोको वार्षिक उत्सवको अवसरमा चाहिँ के शुभकामना दिन चाहनुहुन्छ दर्शक श्रोतालाई?
11: अब नेपाली रेडियो नेटवर्कको 10 वर्ष र नेपालमा संविधान जारी भएको 12 वर्षको म कुरा गर्न चाहन्छु। हामीले हाम्रो देशको लोकतन्त्र, विधिको शासन, कानून राज्यको पक्षमा, अभिव्यक्ति स्वतन्त्रको पक्षमा व्यापक रूपमा उत्थान गरेका मुद्दाहरू र देशको राजनीति, आर्थिक, सामाजिक, कूटनीतिक क्षेत्रमा हामीले उठान गरेका मुद्दाहरू र भूमि मान्छेहरूको एजेण्डालाई हामीले कसरी चाहिँ अगाडि बढ़ायौं र पीड़ितहरूलाई हामीले कसरी न्यायको लागि हामीले पहल गर्यौं भन्ने बारेमा केही कुराहरू म भन्न चाहन्छु। खेमजी, नेपाली रेडियो नेटवर्कको स्थापनाको कुरा गर्ने हो भने आजभन्दा 10 वर्ष अगाडि म हाम्रो जीवन भण्डारी, अमृत अधिकारी र दुर्गाजी हामी मिलेर एउटा सहमतिका साथ अब जानुपर्छ, नेपालमा रेडियोको भविष्य छ, रेडियो चाहिँ अगाडि बढाउनुपर्छ भनेर दुर्गा रायमाझी लगायत हामी सबै साथीहरू बसेर लामो छलफल गरेर नेपाली रेडियो नेटवर्कको स्थापना भएको हो। नेपाली रेडियो नेटवर्कको स्थापना हुँदाखेरि हाम्रो एउटा संकल्प थियो कि नेपालमा रेडियोको प्रभावकारिता छ, रेडियोलाई व्यावसायिकतामा लानुपर्छ, रेडियोलाई चाहिँ आवाजविहीनहरूको आवाज बनाएर लिएर जानुपर्छ र नेपालमा रेडियो चाहिँ एउटा सशक्त संचारको माध्यम हो र अझै पनि रेडियोको जनतामा पहुँच छ, प्रभाव छ र रेडियो सुन्ने मान्छेहरूले देशको हरेक घटनाक्रमलाई राम्रोसँग उनीहरूले निहाल्न पनि सक्छन् र उनीहरू बिहान ताजा सूचना चाहन्छन् र ताजा राजनीतिक घटनाक्रम पनि उनीहरू रेडियोमार्फत उनीहरूले जसरी सूचना लिइराखेका छन् त्यसलाई अगाडि बढाउनु पर्छ भनेर हामीले अभियान सुरु गर्यौं। श्रीमनजी, म अमृतजी, हामी सबै मिलेर, दुर्गा रायमाझी सबै मिलेर

0: 저 쓰리기를 있다 보나 봐요. 내 딸이 이러니 또고. 그때 मलाई याद छ तत्कालीन प्रधानमन्त्री ले एकपटक भन्नुभएको थियो एकपटक भन्नुभएको थियो हाम्रो रेडियोको बारेमा सुशील कोइरालाले पनि भन्नुभएको थियो उहाँ त सोगारण भइसक्नु भएको छ उहाँको भनाइ के थियो भन्दाखेरि नेपालमा रेडियोको महत्व छ तपाईँले रेडियो चाहिँ जसरी सुचारू गर्नुभएको छ अगाडि बढाउनु भएको छ सञ्चालन गर्नुभएको छ यो एकदम राम्रो कुरा हो भनेर सुशील कोइरालाले भन्नुभएको कुरा अहिले पनि म बिर्सन्छु र उहाँले मलाई एकदम त्यो याद गराउनु भएको छ क्या सुशील कोइरालाले के भन्नुभएको थियो भन्दाखेरि तपाईँहरूले अगाडि बढ्दाखेरि एकदम व्यापक रूपमा ध्यान दिनुहोस् रेडियोलाई व्यावसायिकता नै गर्नुहोस् उहाँ रेडियो सुन्ने मान्छे प्रत्येक दिन हाम्रो नेपाली बस्छ नेपाली रेडियो सुन्ने मान्छे सुशील कोइराला र त्यतिखेर हामीले रेडियो ल्याइसकेपछि धेरै पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल केपी शर्मा ओली माधव कुमार नेपाल प्रचण्ड सबैले भन्नुभयो हामीलाई के भन्नुभयो भने नेपालमा रेडियोको प्रभावकारिता छ है तपाईँले रेडियोहरू चाहिँ जसरी अगाडि बढाउनु भएको छ देशभरिको रेडियो सञ्जाल हो नि त नेपाली रेडियो नेटवर्क भने त आज तपाईँलाई थाहा छ 300 भन्दा बढी रेडियो हामीसँग जोडिएको छ देशभरि होइन अब म तपाईँलाई कतातिर लिएर जान चाहन्छु भन्दाखेरि खेमजी
1: रेडियोको सजिलो छ
0: भूमिका नेपाली रेडियो नेटवर्कको उपयोगिता र यसले लिन खोजेको सन्देश आज किन हामी एकदम सशक्त भयौँ त संचार माध्यममा नेपाली रेडियो नेटवर्क आज किन उत्कृष्ट भए त किन व्यावसायिकता यसले चाहिँ अङ्गीकार गरेछ अथवा नेपालको रेडियोको इतिहासमा नेपाली रेडियो नेटवर्क नेपाली बस अथवा 5:30 बजेदेखि बेलुका 8:30 बजेसम्म यसले अगाडि बढाएका यसले उठान गरेका मुद्दाहरू पस्केका समाचारहरूको कुरा गर्न चाहन्छु खेमजीमा
1: अब नेपाली रेडियो नेटवर्कले जसरी चाहिँ आफ्नो गतिलाई अनवरत रूपमा अगाडि बढ़ाइरहेको छ आजको दिनमा रेडियोको प्रभावकारिताको विषय रेडियोको उपादेयताको विषय आम जनमानसमा चाहिँ रेडियो प्रतिको विश्वासको विषय अझ भन्दा नेपाली रेडियो नेटवर्कको विश्वासको विषय किनभने तपाईँले लामो सहयात्रा गर्नुभएको छ नेपाली रेडियो नेटवर्कसँग अहिले पनि सँगै हुनुहुन्छ यसको जनताले चाहिँ कतिको विश्वास गरेका छन् यो रेडियो प्रति अहिलेको यो हाम्रो नेपाली बहस प्रति दर्शकहरूले श्रोताहरूले चाहिँ कसरी हेरिरहेका छन्
0: अब मैले पाएको सूचना र तथ्याङ्कको आधारमा भन्न चाहन्छु म जुन किसिमको सूचनाहरू छ तथ्याङ्कको कुरा गर्ने हो भने अहिलेसम्म नेपालको इतिहासमै सबभन्दा बढी सुन्ने कार्यक्रम नेपाली बहस छ मैले सर्वे गरेको छु म गाउँ गाउँमा पुग्छु होइन पछिल्लो समय पनि म करिब करिब 45 जिल्ला मैले घुमेको छु यो निर्वाचनपछि 305 स्थानीय तहमा पुगेको छु त्यहाँ पुग्दाखेरि पनि रेडियोको प्रभावकारिता नेपाली बस नेपाली रेडियो नेटवर्ककै म कुरा गर्न चाहन्छु एउटा भुइँ मान्छेदेखि किसानदेखि गरिब निम्का मजदुरदेखि होइन सम्पन्न वर्ग जो आर्थिक रूपमा सम्पन्न वर्ग हुने खाने वर्गदेखि एउटा जनता क्या किसानले पनि नेपाली रेडियो नेटवर्क र नेपाली बहस सुनेको म देख्छु जहाँ पुग्छु उनीहरूले के भन्छन् भन्दाखेरि नेपाली बहस र नेपाली रेडियो नेटवर्कको चाहिँ अहिले जनताको मात्रै एजेन्डा उठान गरेको छ सही सूचना दिएको छ जस्तो अब शुभ समाचार भनेर हामी बिहान दिन्छौँ पहिलो समाचार बिहान 5:30 त्यो समाचार सबै सुनेको हुन्छ किनभने राम्रो कुरा पनि हामीले देखेका छौँ र हामीले चाहिँ अब देश बनाउनुपर्छ देशमा विकास हुनुपर्छ देशमा सम्पन्नता हुनुपर्छ जनता खुसी हुनुपर्छ जनताका समस्याहरू उठान गर्नुपर्छ हामी कहिले पनि छ नि पूर्वाधी भए हाम्रो रेडियोको एउटा मूल मर्म र भावना भनेको तटस्थता निष्पक्षता व्यावसायिकतामा हामी विशेष रूपमा अगाडि बढ्यौं र हामीले सबै रेडियोहरूसँग सहकार्य गऱ्यौं देशभरिको रेडियोसँग हाम्रो जुन सहकार्य छ मित्रवत जुन एउटा सम्बन्ध छ देशभरिका रेडियोहरूले नेपाली रेडियो नेटवर्कलाई जसरी आत्मसात गरेर सक्ने गरेर स्वीकारेर नेपाली रेडियो नेटवर्कले चाहिँ पस्केका विषयवस्तुहरूलाई उहाँले जसरी आफ्नो रेडियोमा बजाउनुहुन्छ त्यो सबभन्दा ठुलो कुरा हो किन भन्दाखेरि नेपाली बहस त अधिकांश देशभरिकै रेडियोले प्रसारण गरेको हुन्छ खिमजी मैले के भन्न खोजेको छु भन्दाखेरि रेडियोको इतिहास हामीले कोट्याउने हो भने तारायण प्रसाद कोइरालाले जसरी रेडियो नेपालको स्थापना गर्नुभयो र रेडियो नेपालको स्थापना भइसकेपछि अहिलेसम्म नेपालमा चाहिँ अब रेडियोको ठुलो भूमिका चाहिँ जनताले पनि देखेका छन् र जनताले पनि रेडियो नै बढी सुन्छन् कुना काप्रमा गाउँघरमा म कर्णालीमा जाँदाखेरि नै किन नहोस् र विभिन्न ठाउँमा जाँदाखेरि अथवा संसारको माध्यमको पहुँच नपुग्ने ठाउँमा रेडियो पुगेको हुन्छ जहाँ आजको दिनमा किन सजिलो छ रेडियो किनभने रेडियो सुन्नको लागि सजिलो छ रेडियो अब तपाईँलाई थाहा छ मोबाइलमै अहिले सुन्न सकिन्छ अब तपाईँले अहिले बोलिरहँदाखेरि देशभरिका अधिकांश जनताले यो रेडियो सुनिरहँदाखेरि म के भन्न चाहन्छु भन्दाखेरि नेपाली रेडियो नेटवर्कलाई हामीले अब अगाडि बढाउनको लागि जुन किसिमबाट संकल्प राखेका छौँ यो व्यावसायिक रेडियो नै हो है स्पष्ट रूपमा हुनुहोस् यो आवाज यिनीहरूको आवाजलाई नै हामीले आत्मसात गरेर हामी एउटा सशक्त संचारको माध्यम हो भन्ने कुरा हामीले जस्ट गरेका छौँ
1: होइन तपाईँ अब संस्थापक अध्यक्ष पनि हो
0: सरकारी म सबै रेडियोका सञ्चालकहरू र त्यहाँ काम गर्ने मित्रहरूलाई पनि भन्न चाहन्छु नेपाली रेडियो नेटवर्क र रेडियोको बीचको एउटा सहकार्यले आज देशमा हाम्रो प्रभाव झन् बढेको छ
1: होइन तपाईँ त संस्थापक अध्यक्ष पनि हो नि त होइन नेपाली रेडियो नेपाली रेडियो नेटवर्कको यहाँ संस्थापक अध्यक्ष पनि हो तर आजको स्थितिमा आइरहँदाखेरि चाहिँ अहिलेको अवस्थामा आइरहँदाखेरि चाहिँ अब संविधान जारी पनि भएको दिन अब को उपलक्ष्यमा चाहिँ यहाँले रेडियो जसरी स्थापना गर्नुभयो आज संविधानको गति संविधानको कार्यान्वयनको पक्ष संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ कसरी लिनुभएको छ
0: अब संविधानको कार्यान्वयनमा रेडियोको भूमिका छ फेरि हामीले संविधान जारी भएकै दिन किन नेपाली रेडियो नेटवर्क ल्यायौँ त भन्दाखेरि नेपालमा संविधान सभाबाट जारी भएको संविधान यो संविधान भनेको उत्कृष्ट संविधान हो यो संविधान भनेको जनताको संविधान हो जनताले बनाएको संविधान हो त्यसैले गर्दाखेरि यो संविधानमा भएका कमी कमजोरीलाई हटाएर संविधान संशोधन गरेर यो संविधान सबैको लागि सर्वस्वीकार्य बनाउनु पर्छ भन्ने हाम्रो एउटा एजेन्डा हो नेपाली रेडियो नेटवर्क हो किन भन्दाखेरि संविधान भनेको पुराण होइन वेद होइन यसलाई संविधान समय अनुकूल बनाउँदै लिएर जानुपर्छ र संविधान संशोधन पनि गर्नुपर्छ तर आजको दिनमा यो संविधान बचाउनको लागि मैले जेएनयू आन्दोलनमा खेलेको भूमिका आज तपाईँलाई म स्मरण गराउन चाहन्छु भदौ 25 गते रिपोर्टर्स क्लबमा आजको अहिलेको गृहमन्त्री सुजन गुरुङ र जेएनयू अगुवाहरू सबै आउनु भएको थियो त्यहाँ यो संविधान फाल्ने कि यो संविधान राख्ने भन्ने बहस सुरु भयो सुन्नुहोस् है मैले प्रष्ट रूपमा आज लाखौं जनतालाई भन्न चाहन्छु यो नयाँ कुरा म भन्न गइरहेको छु र मैले सुतन्त्रीलाई के भन्यो भने उहाँले मलाई बोलाउनु भयो के गर्ने लो यो संविधान फाल्ने कि राख्ने मैले पनि संविधान राख्नुपर्छ यो संविधान आज यो देशको जनताको संविधान हो यो संविधान फाल्यो भने देशमा संकट आउँछ त्यसैले यो संविधानलाई बरु संविधान संशोधनको प्रक्रियामा लिएर जानुपर्छ त्यसैले यो संविधान राखेर जाँदाखेरि देशले निकास पाउँछ राजनीतिक संकट संविधान हुन्छ भनेर मैले उहाँलाई भने अनि उहाँले प्रधानमन्त्री बालेन्द्र शाह आजको त्यतिखेर उहाँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो उहाँलाई र भन्नुभयो के गर्ने यो संविधान भित्रैबाट हामीले समस्याको संविधान खोज्ने कि संविधान फाल्ने अनि प्रधानमन्त्रीले पनि भन्नुभयो संविधान अहिले नफालौं संविधान भित्रैबाट समस्याको संविधान खोजौं भन्नुभयो त्यसपछि मलाई याद छ गृहमन्त्री सुधै गुरुङले सैनिक मुख्यालयको प्रधान सेनापतिलाई पनि कुरा गरेको मलाई थाहा छ है त्यतिखेर अशोकनाथ सिग्देललाई पनि उहाँले फोन गरेको मलाई थाहा छ त्यतिखेर यो संविधानको बारेमा मैले भनिराखेको छु कि यो संविधान राख्ने कि नराख्ने भन्ने जेएनयूहरूको चाहना के थियो भने अब भित्रो नै भइसके त यो संविधान पनि फाल्नुपर्छ कतिपयको भनाइ थियो यो संविधान फालेर नयाँ संविधान बनाउनुपर्छ र नयाँ संविधान बनाएर जानुपर्छ भन्ने व्यापक रूपमा त्यहाँ जेएनयूहरूको बीचमै मतहरू आइराख्दाखेरि गृहमन्त्री सुदन गुरुङले भन्नुभयो अब संविधान राख्नुपर्छ यही संविधानबाट समस्याको सन्धान खोज्नुपर्छ भनेर रिपोर्ट छ बोल्नुभयो मैले उहाँलाई पुस्तकमा भने संविधानबाट मात्रै समस्याको सन्धान खोज्नुपर्छ है यो संविधान फाल्यो भने देशमा ठुलो संकट आउँछ दुर्घटनातिर जान चाहन्छ जान्छ मुलुक भनेर मैले पुस्तकमा भनेको थिएँ र राष्ट्रपति रामचन्द्र पौडेललाई पनि त्यो कुरा थाहा छ र त्यतिखेरको राष्ट्रपतिको राजनीतिक सल्लाहकार सुनिल थापालाई पनि त्यो कुरा थाहा छ सुनिल थापाले त मलाई पश्चिममा भन्नु पनि भएको छ किन भन्दाखेरि जब वार्ता सुरु भयो राष्ट्रपति कहाँ सुजन गुरुङ जानुभएको थियो सुजन गुरुङले पश्चिममा त्यहाँ भन्नुभयो यो संविधान भित्रैबाट समस्या संविधान खोज्नुपर्छ भन्ने ऋषि धमलाको पनि भनाइ आएको छ भनेर उहाँले भन्नुभएको थियो मिटिङमा सुन्नुहोस् मैले पश्चिममा त आज त मलाई यो संविधान दिवसको दिन यो संविधान जनताले ल्याएको संविधान ठुलो वैधानिकबाट प्राप्त संविधान हो यो हाम्रो देशमा किन भन्दाखेरि 62-63 सालको जनआन्दोलनपछि हाम्रो देशमा अन्तरिम संविधान बन्यो र अन्तरिम संविधानपछि संविधान सभाको निर्वाचन भयो दुई पटक नेपालमा संविधान सभाको निर्वाचन भइसकेपछि 2072 असो 3 गते यो जारी भएको संविधान हो यो संविधानको 12 वर्ष अब संविधान संशोधन आजको आवश्यकता हो किन भन्दाखेरि यो संविधान सबै पक्षको हुनुपर्छ सबै वर्गको हुनुपर्छ यो संविधान सबै जात जातिको हुनुपर्छ सबै लिङ्गहरूको हुनुपर्छ किन भन्दाखेरि यो संविधानलाई हामीले सर्वस्वीकार्य बनाउनै पर्छ फेरि यो संविधान संविधानको मूल मर्म र भावना चाहिँ हामीले संशोधन गर्न सक्दैनौँ
1: अहिलेको सत्ता अहिलेको सरकारले चाहिँ सहमति जुटाएर
0: राष्ट्रको बारेमा सार्वभौमताको बारेमा व्यवस्थाको बारेमा जसो लोकतन्त्रको बारेमा लोकतन्त्र भनेको सर्वस्वीकार्य भयो नि त खिन
1: चाहिँ अहिलेको अवस्थामा अहिलेको सरकारले सबैलाई मिलाएर चाहिँ राष्ट्रिय एकता गरेर संविधान संशोधन गर्न सक्ने सम्भावनालाई कसरी हेर्नुहुन्छ जाँदाजाँदै
0: होइन अब यो सरकारले सबैलाई मिलाएर यो सबभन्दा चाहिँ शक्तिशाली सरकार हो दुईटै मतको सरकार हो यो सरकारले सबै पक्षलाई मिलाएर लिएर जानुपर्छ सरकार भनेको देशको जनताको अभिभावक हो त्यसैले जनताको जनचाहना अनुसार यो सरकार अगाडि बढ्नुपर्छ। यो सरकारले राष्ट्रिय सहमति जुटाउनुपर्छ। कुनै पनि शक्तिलाई निषेध गरेर यो सरकार अगाडि बढ्न सक्दैन। यो संविधानलाई यो सरकारले मानिसकेको छ, यो संविधानलाई मानेर यो सरकार गइसकेको छ। यो संविधानको विकल्प छैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीको नेताहरूले, सभापति रविजीले, प्रधानमन्त्री बालेन्द्र शाहले भन्नुभएको छ स्पष्ट रूपमा, र संहिता पनि उहाँले चाहिन्छ भनेर भनिसक्नु भएको छ। मधेसवादी दलका नेताहरूलाई भेट्दाखेरि संहिताको विकल्प हामीले खोजेका छैनौँ भनेर स्वयं प्रधानमन्त्रीले बताइसक्नु भएको छ। तर अब संहिताको बारेमा भटकको बहस सुरु भएको छ। संहिता त राख्ने त अधिकार विहीन संहिता राखेर के गर्ने? अहिले कुनै पनि प्रदेशले अधिकार पाएको छैन। एउटा ऐन कानून उनीहरूले बनाउन सक्दैनन्। ऐन कानून केन्द्रले अथवा संघीय सरकारले बनाएर दिएको छैन। संविधान संशोधन गरेर प्रदेशलाई, प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्छ। त्यतिर अहिलेको सरकारको ध्यान गएको छैन। र प्रदेश सरकारले एउटा प्रहरी सभा गर्न सक्दैन, एउटा कर्मचारी राख्न सक्दैन। त्यस्तो अवस्थामा प्रदेश सरकारलाई अथवा भनियो भने संहितालाई समय अनुकूल बनाउनुपर्छ। संहिताको बारेमा व्यापक बहस भएको छ खेमजी, उहाँले संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा छु। र आज संविधान दिवसको अवसरमा सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीलाई शुभकामना दिए। म के भन्न चाहन्छु भन्दाखेरि, नेपाली रेडियो नेटवर्क मार्फत अहिलेको अवस्थामा यो सरकारले दलसँग अथवा भन्यो भने संसदमा भएका दल र संसद बाहिर भएका दलहरू सबैसँग छलफल गरेर, सहकार्य गरेर, राष्ट्रिय सहमति कायम गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। त्यसमा हरेक संविधानका छ नि, तपाईँलाई थाहा छ, धाराहरू राम्रोसँग सूक्ष्म रूपमा अध्ययन गरेर कुन चाहिँ धारा संशोधन गर्दा ठिक हुन्छ, जनताको चाहना हुन्छ। किनभने आज हामीले कानूनविदहरूसँग पनि व्यापक रूपमा छलफल गर्नुपर्छ, संविधानविदहरूसँग पनि छलफल गर्नुपर्छ, समाजका हरेक तर तबकासँग चाहिँ छलफल गरेर संविधान संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्छ। संविधान संशोधन भनेको एउटा पार्टीले, बहुमतले, दुईटाले मात्रै चाहेर हुँदैन, यो राष्ट्रिय सहमतिकै साथ अगाडि बढ्नुपर्छ। र सर्वस्वीकार्य र संविधान हामीले आजको दिनमा यही संविधानलाई बनाउन सक्छौँ। अर्को संविधान अब हाम्रो देशमा ल्याएर बनाएर समस्याको समाधान हुँदैन। त्यसैले गर्दा यही संविधानलाई समयानुकूल बनाउने, यही संविधानलाई संशोधन गर्ने, यही संविधानलाई सर्वस्वीकार्य बनाउने, यही संविधानमा देखेका साथी समस्याहरू छ भने त्यसलाई अब संविधानको लागि चाहिँ संविधान संशोधनमा चाहिँ राष्ट्रिय सहमति जुटाएर सबै शक्ति एक ठाउँमा उभिएर लोकतन्त्र, विधिको शासन र कानुन राज्य अरू स्वतन्त्र चाहने शक्तिहरू एक ठाउँमा उभिएर हाम्रो देशको अहिले राष्ट्र संकटमा परेको बेलामा राष्ट्रिय सहमति अनिवार्य आवश्यकता छ। तपाईँले हेर्नु भएको छ, नेपाल आज ठूलो चाहिँ विपदमा परेको छ। यो राष्ट्रिय विपत्ति हो। अब यसको संविधानको लागि पनि हामीले विदेशीहरूसँग सहयोग लिनुपर्छ। नेपाललाई आज हामीले बचाउनु छ, नेपाललाई संकट परेको छ भनेर धेरैले भनेको छ। राजनीतिक रूपमा पनि, आर्थिक रूपमा पनि, सामाजिक रूपमा पनि हामी जुन धरातलमा छौँ, हाम्रो देशको अर्थतन्त्र चलायमान भएको छैन खेमजी, अर्थतन्त्रमा समस्या छ। आज मान्छेले रोजगारी पाएका छैनन्, रोजगारीमा समस्या छ। यो संविधानले त के भनेको छ भने, एउटा परिकल्पना गरे, यो संविधान बनाउँदाखेरि म आजको दिन छ नि चाहिँ यो संविधान निर्माण प्रक्रियामा सहभागी व्यक्तिहरूलाई सम्झाउन चाहन्छु, जस्तो सुशील कोइराला, सुभाष चन्द्र नेमान, जो हाम्रो बिचमा हुनुहुन्न, उहाँले ठुलो भूमिका निर्वाह गरेको यो संविधान सभाबाट संविधान ल्याउनको लागि। सुन्नुहोस् है, त्यसपछि अब पुराना दलका नेताहरूको पनि भूमिका थियो त्यतिखेर। उहाँले प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा अथवा काङ्ग्रेसका अहिलेका सभापति धगन थापा, सबैको भूमिका छ है संविधान सभाबाट नयाँ संविधान ल्याउनको लागि। सबको भूमिका छ, महत्वपूर्ण भूमिका छ। त्यसैले गर्दा यो संविधानलाई आज सबैले मानेको छ, यो संविधान नमान्ने व्यक्ति छैन। तपाईँलाई थाहा छ, तर असहमति धेरैको छ यो संविधानप्रति। त्यसमा चाहिँ अब राष्ट्रिय सहमति जुटाएर संविधान संशोधन गरेर जानुपर्छ, त्यसले नै निकाह दिन्छ। र राजावादीहरूको पनि भनाइ छ, यही संविधानबाट नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ, संविधान संशोधन गरेर। सुन्नुहोस् है, सबै पक्ष मिल्यो भने त यो संविधान संशोधन गरेर नेपाललाई हिन्दू राष्ट्र पनि बनाउन सकिन्छ भने राजावादीहरूको पनि भनाइ छ। सुन्नुहोस् है, काङ्ग्रेसकै केही नेताहरूको पनि भनाइ छ। त्यसैले यो संविधान संशोधन गरेर देशलाई निकास दिने हो, देशमा विकास गर्ने हो, देशमा छ नि आर्थिक सम्पन्नता र अब एकदम नेपाली नागरिक खुसी हुने हामीले अवस्था सिर्जना गर्ने हो खेमजी।
1: हस् धवलाजी, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: थ्याङ्क यू सो मच।
1: उहाँ हुनुहुन्थ्यो नेपाली रेडियो नेटवर्कका संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धवला, आधुनिक श्रोता। नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।

0: को एकमात्र डीटीएच सेवा डिश होम खुशी को कनेक्शन
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचौ
3: ग्लोबल आईडी बैंक सबै का लागि बैंक
4: डिश होम इंटरनेट
5: आदरणीय श्रोता नेपाली रेडियो नेटवर्क को दशौं वर्ष पूरा भएर एघारौं वर्षमा हामी प्रवेश गरेका छौं र आज वार्षिक उत्सव को अवसर में चाहिँ धेरै श्रोता दर्शक विज्ञापनदाताहरूलाई पनि हामी शुभकामना दिन चाहन्छौं। यसै उपलक्ष्यमा शुभकामनाका लागि हामीसँग नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी जोडिनु भएको छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: धन्यवाद
5: डाक्टर साहब। आज नेपाली रेडियो नेटवर्कसँग तपाईँ परिचित हुनुहुन्छ, नजिकबाट हेर्नु पनि भएको छ, हामी सँगसँगै धेरै पटक यहाँसँग मैले संवाद पनि गरेको छु। नेपाली रेडियो नेटवर्कको आज स्थापना दिवसको अवसरमा यहाँको सन्देश के छ?
6: मलाई आज धेरै खुसी लागेको छ। रेडियो नेपाल रेडियो
5: नेपाली रेडियो नेटवर्क
6: हजुर नेपाली रेडियो नेटवर्क स्थापनाका निम्ति सबैभन्दा पहिले जीवन र हाम्रो
5: अमृत अधिकारी जीवन भण्डारी संस्थापक अध्यक्ष ऋषि धमला त्यसै गरी हाम्रो दुर्गा राय माझी
6: उहाँ दुईजना र दुर्गाजी मसित आइसकेपछि एउटा रेडियो हामीहरूलाई सचेत गराउनलाई, जानकारी दिनलाई, सूचित गराउनलाई नेपाली समाजलाई भनेर हामीले सुरुवात गरेका हौ। र यसमा धेरै साथीहरूलाई मैले फोन गरेर हामीले यो सहयोग गरेको र यसमा धेरैको योगदान छ। त्यसपछि यसले यति राम्रो काम गर्यो, ऋषि धमलाजीले यसलाई सुरु गर्नुभयो। बिहानदेखि साँझसम्म उहाँले धेरै ठूलो मेहनत गरेर, पछि मात्रै उहाँ टेलिभिजनमा जानुभएको, मेहनत गरेर यसले नेपाली जनतालाई सूचित गर्यो र नेपालका धेरै व्यक्तिहरूले यसलाई सुन्नुभयो। बिहानमा त्यति बेला रेडियोहरू एफएमहरू कम थिए, यसैलाई सुनेर धारणाहरू बनाउनु हो। त्यस कारणले अहिले नेपाली समाजलाई रूपान्तरण गर्न, सुचोचित गर्नका निम्ति यसको धेरै ठूलो योगदान छ।
5: तर अहिले अब आज संविधान दिवस पनि संविधान दिवसकै अवसर पारेर चाहिँ नेपाली रेडियोको स्थापना हुँदै गर्दाखेरि आजको संविधानको स्थिति, संविधानको कार्यान्वयनता, यसका जटिलता र अहिले संघीयताको कार्यान्वयनको पक्षलाई चाहिँ डाक्टर साहबले कसरी हेर्नुभएको छ?
6: हामीले नेपालको संविधान बनाउँदा त्यस बेलाको परिस्थिति, हामीले सशस्त्र द्वन्द्वबाट हामीले नेपाललाई समाधान गर्नुपर्ने स्थिति थियो। त्यस समयमा माओवादीहरूको हाई साउन्डिङ थियो, त्यसमा कुराहरूलाई हामीले राख्न पर्थ्यो। किनभने त्यति बेला यति धेरै मानिसहरू मारिएका थिए, विस्थापित भएका थिए, जोसुकै मारिए पनि, जसको रहर भए पनि नेपालीको रहर भएको थियो। त्यो अवस्थाबाट हामीले नेपालमा रहत रोक्नका निम्ति, मान्छे मारिदिने मर्ने कार्यलाई रोक्नका निम्ति हामीले संविधान निर्माण गरेका थियौँ। र त्यो संविधान निर्माण गर्ने बेलामा दुई तिनवटा कुरा चुनौती थिए। एउटा आन्तरिक चुनौती थियो, दोस्रो चाहिँ नि बाह्य चुनौती थियो। ती दुइटैलाई पनि हामी म्यानेज गर्यौं। तर संविधान बनाउँदाखेरि विभिन्न वर्ग, समुदाय, जात सबैको अधिकारको प्रति संरक्षण गरेको छ। तर यसमा कस्तो भन्नुहुन्छ भने त्यति बेला हामीले आर्थिक रूपले यसलाई थाम्न सक्छौ कि सक्दैनौ भन्ने कुरा हामीले नजरअन्दाज गर्दाखेरि व्यवहार यसले बढाइदिएको छ। दोस्रो कुरा, हामी कहाँ कमजोरी भयो भने दुईचोटि भन्दा प्रधानमन्त्री नहुने व्यवस्था गरिदिएको भए एउटै व्यक्तिहरूका सिन्डिकेट हुने थिएन र मानिसमा असन्तुष्टि हुने थिएन र यसरी मान्छेले परिवर्तन भइरहन्छ, अर्को आउँछ भन्दा आशा जगाउन सक्यो। त्यही नै हामीले संविधान निर्माणमा कमजोरी गरेका छौँ। होइन भने अहिलेको 21औं शताब्दीमा 21,922,000 भोटले ल्याउनेले जित्ने, 21,900ले हार्ने गर्दाखेरि हारेको प्रतिनिधित्व हुन सकेन, जितको मात्रै प्रतिनिधित्व भएको जुन सिस्टम थियो त्यसलाई चाहिँ धेरै मत ल्याउनेहरूको पनि प्रतिनिधित्व हुनुपर्छ भनेर बनाएको अत्यन्त साइन्टिफिक हो यो। तर अहिले मानिसहरूका धर्मका कुरा, राजतन्त्रका कुराहरू, धेरै कुरा उठाए उठिरहेका छन्। तर पनि केही कमी कमजोरीहरू हाम्रा संविधानमा थिए, जुन लेख्दै हुन्नथ्यो, कुनै कुनै प्रभावित होला। किनभने नेपाल एउटा यस्तो देश रहेछ कि मेजर तहमा बसेका व्यक्तिहरू कता कता ठूला वृक्षका साना फल जस्तो लाग्छ मलाई आफूले हेर्दाखेरि। त्यसमा शब्दमा कुनै कुरा मिस्टेक भएको छ होइन भने यसले अब यसलाई सानो बनाउने यसलाई कसरी राम्रा व्यक्तिहरू छनौट भएर आउन सक्छन् भन्ने त्यसलाई निर्वाचन प्रणालीमा फेरि हामीले बसेर छलफल गरौँ यसो हावा तरिकाले होइन कि यदि गम्भीर लङ टर्म असर गर्ने गर्ने भने यसलाई हामीले अहिले गराउन सक्छौँ. मैले सदनमा पनि भनेको छु कि अहिले चाहिँ चाहे विकासको संरचनामा होस् चाहे संस्कृतिमा होस् चाहे तपाईँलाई संविधानमा होस् रिफर्म पर्फर्म र ट्रान्सफर्मको कुरा पनि मैले सदनमा उठाएको थिएँ. हाम्रो त त्यस बेला कसैले मतलब गरेनन् तर एक महिनापछि इन्डियाको पार्लियामेन्टमा मोदीजीले यही शब्द उठाउनु रिफर्म पर्फर्म र ट्रान्सफर्मको कुरा उठाउनु तर त्यति बेलाको लिडरसिपले सुनेन. त्यति बेलाको लिडरसिपले संविधान बनाएको थियो आफूमा परिपक्व थियो उसले रियलाइज गरेन. अहिलेको लिडरसिपले चाहिँ संविधान बदल्न पर्छ भनेर भन्छ तर संविधान बदल्दाखेरि आउने चुनौती उसलाई थाहा छैन. त्यसैले यो हामी अहिले अप्ठ्यारोमा छौँ.
5: र जाँदा जाँदै डाक्टर साहब अब यसको कार्यान्वयनको जटिलता कस्तो छ अहिले सरकारले कार्यान्वयन गर्ने र राष्ट्रिय एकता र सहमति गर्न सक्ने सम्भावना चाहिँ कतिको देख्नु भएको छ?
6: एउटा कुरा के यस्तो छ भनिदिनु भने एक थोरी पुरानो लिडरहरू अहिले पनि यो सरकारलाई सहयोग गर्न तयार छ. उनीहरूका अभिव्यक्ति कति कति बेला मान्छेका शब्द चयनमा गल्ती भयो होला तर पनि सबैले सरकारलाई सहयोग गरिरहेको छ. सरकारले पनि पुराना नेताहरूलाई मैले हेर्दै हेर्दिनँ भन्नु हुँदैन. उहाँहरूसित बसेर पनि विकासको मोडलको बारेमा त्यसपछि उसको तपाईँलाई संविधानहरूका बारेमा विगतका कमी कमजोरीहरू के रहेछ तपाईँलाई के कमी कमजोरी रहे त हामीले नयाँले के ग्रहण गर्ने भन्ने कुरा संवादको चाहिँ अभाव मैले देखिरहेको छु. तथापि अहिले मैले धेरै कुरा भन्न चाहन्न तर संवाद गर्ने जति धेरै संवाद गर्यो जति धेरै कुराहरू गर्यो त्यसले निष्कर्ष निकाल्छ. त्यस कारण काम पनि गर्ने संवादमा पनि जाने गर्नुपर्छ अहिलेको सरकार भन्ने मलाई लाग्छ.
5: महत्वपूर्ण समयका लागि
6: मलाई शुभ हजुरलाई संविधान दिवसको पनि यो रेडियोको चाहिँ आजको स्थापना दिवसको पनि एकदम प्रगतिको चाहिँ शुभकामना. संविधान दिवसको पनि
5: मैले छोटो जोड्न खोजेको थिएँ डाक्टर साहबलाई समय दिनुभयो यहाँलाई म धेरै धेरै धन्यवाद.
7: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो.

0: फरेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849188537।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
5: सम्पर्क मोबाइल 9741031439।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। अस्पतालको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लाग्दैन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141667064, 98141667064।
4: बुढा आज इन्टरभ्यू थियो के भयो त?
5: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
4: होइन के भन्छ, कसरी नि?
5: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पास।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर
3: 41 68 67 64।
4: बुढा आज इन्टरभ्यू थियो के भयो त?

0: 810 98 49 185 810
1: मैले गहना लिएर थिएँ।
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन, अनि कहाँबाट लिएर आउने गहना?
1: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
3: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
1: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
3: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: हेलो
2: हेलो अभिषेक भाइ,
1: हजुर
2: मलाई चिन्यौ?
1: हजुर चन्द्र परियार दाई होइन?
2: हो म चन्द्र दाई हो। अनि सुन त,
1: हजुर
2: बसन्ती सर के भएको? बसन्ती मलाई फोन गरेर रोइरहेको थियो।
1: ए त्यस्तो केही होइन दाई, उसले बिस्तारै भुल्दै जाऊ भने मलाई, त्यही भएर टाढा हुने कोसिस गर्दैछु।
2: तै त्यस्तो टाढा हुने कोसिस नगर, भोलि मैले उसलाई पनि गोदावरी रिसोर्टमा बोलाएको छु, तिमी पनि गोदावरी रिसोर्टमा आऊ, अनि छलफल गर्नुपर्छ है।
1: हस् दाई।

0: गैराजकी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
8: 9861-7045-47।
9: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
12: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंके सुर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्बन्ध बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ बिजनेस शुरू त गरियो, तर यो कम्पनी दर्ता प्यान भ्याट बैंक लोनको फाइल अनि कर चुक्ताको तनावले दिमागै खराब हुन लाग्यो यार।
1: यति सानो कुरामा पनि के को चिन्ता लिखिरहेको? धादिङ बेसीमै छ त सुफत मूल्यमा सबै समस्याको एउटै समाधान साझा कन्सल्ट्यान्ट सर्भिस।
0: व्यापार व्यवसायका प्रशासनिक तथा कर सम्बन्धी सम्पूर्ण कामको लागि चिन्ता नलिनुहोस्, बस साझा कन्सल्टेन्ट सर्भिसलाई सम्झनुहोस्।
1: हाम्रा सेवाहरू कम्पनी तथा प्यान भ्याट दर्ता नवीकरण र खारेजी,
0: बैंक ऋणका लागि बिजनेस प्लान तथा प्रोजेक्टेड रिपोर्ट,
1: व्यवसाय तथा संघ संस्था समितिको आय विवरण, D1, D2, D3, D4, TDS भ्याट विवरण तथा कर चुक्ता सेवा,
0: कर तथा अडिट परामर्श, पार्ट टाइम फुल टाइम लेखापाल जस्ता सेवाहरू उपलब्ध छन्।
1: साझा कन्सल्टेन्ट सर्भिस नीलकण्ठ नगरपालिका 3 बीज बजार धादिङ बेसी बीज बजार चोकबाट 4 घर तल, प्रोपाइटर किरण बिक, सम्पर्क 0105905030 र मोबाइल नम्बर 9860245049। साथै इमेल ठेगाना रहेको छ साझा कन्सल्टेन्ट सर्भिस @gmail.com।
2: लसो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम टमाटर की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0105204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
3: रेडियो बिहानी समय संकेत यति बेला मध्याह्नको 12 बज्यो।

0: खास संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सञ्चुप्लनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कांग्रेसको वडा अधिवेशन आज पनि जारी। महाधिवेशन प्रक्रियामा आफ्नो कुनै पनि संलग्नता नरहेको पूर्व उपसभापति खड्काको स्पष्टोक्ति।
0: एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल आज पनि छलफलमा, आजै सचिवालय बैठक बस्ने।
1: परराष्ट्र मन्त्री खनाल नेतृत्वको टोली आज अमेरिका जाँदै राष्ट्र संघीय महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुने।
0: पश्चिम एसियाली देशमा फेरि तनाव सर्किने संकेत, अमेरिकाले आफ्ना नागरिकलाई जारी गर्यो ट्राभल एडभाइजरी।
1: र लालिगा फुटबलमा बार्सिलोनाको लगातार सातौं जीत, आज राति रियल मड्रिड र एथलेटिको मड्रिड भिड्ने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज पनि वडा अधिवेशन जारी छ। हिजो र आजका लागि तोकिएको वडा अधिवेशन अनुसार हिजो हुन बाँकी रहेका वडाहरूमा आज अधिवेशन भइरहेको हो। हिजो 43 जिल्लाका 3,396 वडामा अधिवेशन सम्पन्न भएको छ। यही असोज 16 19 गतेसम्म हुन गइरहेको 15 केन्द्रीय महाधिवेशन अन्तर्गत भइरहेका वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रहेको नेपाली कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। कंग्रेसको विधान अनुसार वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। 150 वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्य मध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा 3 महिला, 1 श्रमिक वा पेशागत क्षेत्र सहित 9 क्षेत्रीय प्रतिनिधिहरू चयन गर्छ। यसैबीच पूर्व उपसभापति पूर्णबहादुर खड्काले महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ। उहाँले आज बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आधिकारिकताको मुद्दा विचाराधीन अवस्थामा रहेकाले आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नु भएको हो। साथै उहाँले अब कुनै चमत्कार नभए पार्टी फुट्ने पनि ठोकुवा गर्नुभएको छ। साथै आधिकारिकताको मुद्दालाई अग्राधिकार दिन सर्वोच्च अदालतलाई आग्रह पनि गर्नुभएको छ।
1: नेकपा एमालेको निर्वाचन समीक्षा कार्यदल पुनः छलफलमा जुटेको छ। कार्यदलका नेताहरूबीच पार्टी कार्यालय च्यासलमा छलफल जारी रहेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिनुभएको छ। जेएनजी आन्दोलन र त्यसपछिको निर्वाचनमा धक्का बेहोरेपछि एमाले चुनावी समीक्षा र पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो। कार्यदलका संयोजक रामबहादुर थापा बादलले अध्यक्ष केपी ओलीको राजीनामा तथा नेतृत्व हस्तान्तरणको माग सम्बन्धी प्रसंग हटाएर परिमार्जित प्रतिवेदन तयार पार्नु भएको छ। पूर्व उपमहासचिव प्रदीप गेवालीले तयार पारेको प्रतिवेदनमा केपी ओली एमालेको निर्विकल्प नेतृत्व भएको उल्लेख गर्नुभएको छ। उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले यसमा गम्भीर असहमति जनाउनु भएको छ। यसै आजै एमालेको सचिवालय बैठक पनि बस्दैछ। दिउँसो 1 केन्द्रीय कार्यालयमा बैठक बस्ने आचार्यले जानकारी दिनुभएको छ। उहाँका अनुसार भोलि 5 बिहान 11 केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। भनीमण्डल स्थित रामबाग पार्टी प्यालेसमा 3 चल्ने बैठकका एजेण्डा लगायत विषयमा आज सचिवालयमा छलफल गर्न लागि हो।
0: संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको एक टोली आज अमेरिकाको नियोग प्रस्थान गर्दैछ। मन्त्री खनालको टोली साँझ 6 नियोग प्रस्थान गर्ने उहाँको सचिवालयले जानकारी दिएको हो। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागिता जनाउनुहुनेछ। प्रधानमन्त्री वीरेन्द्र शाह भने पछि 6 अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका जाने शाहले महासभालाई असोज 8 सम्बोधन गर्ने कार्यक्रम छ। महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपद र न्यायको मुद्दा उठाउने तयारी छ।
1: धानकुटाको छतर जरपाटी गाउँपालिका तीन बन्चारीमा आज बिहान सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, दशजना घाइते भएका छन्। बिहान सवा आठ बजे काजी माने बाट धनकुटातर्फ आउँदै गरेको को एक ज 2494 नम्बरको सुमो ब्रेक फेल भई सड़कबाट अन्दाजी 50 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा छतर जोरपाटी गाउँपालिका तीन बस्ने 60 वर्षीय शोकमाया लिम्बुको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ। यस्तै मोटरसाइकलको ठोकरबाट सर्लाएको गम्हरियामा एकजना पैदल यात्रीको मृत्यु भएको छ भने अर्का साइकल यात्री घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमका अनुसार गैराती मलङ्गवा नगरपालिका 11 गम्हरियामा मोटरसाइकलको ठोकरबाट 70 वर्षका वाल्मीकि रायको मृत्यु भएको हो। सोही मोटरसाइकलको ठोकरबाट साइकलका चालक मलङ्गवा नगरपालिका 4 का 59 वर्षका महेश महतो घाइते भएका छन्। उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकल चालक कविलासी नगरपालिका 6 का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
0: नुवाकोटका बाढ़ी प्रभावित क्षेत्रमा हिज वृद्धको मुखबाट खुवाइने खोप अभियान अन्तर्गत 50,000 भन्दा बढ़ीले औषधि सेवन गरेका छन्। भोटेको सिउँदै त्रिशुली नदीमा गएको बाढ़ीपछि खानेपानी तथा सरसफाईमा चुनौती थपिएसँगै बाढ़ी प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सञ्चालन गरिएको खोप कार्यक्रममा 50,467 जनाको सहभागिता रहेको जनस्वास्थ्य कार्यालयका प्रमुख तथा जनस्वास्थ्य प्रशासक डाक्टर अञ्जु कार्कीले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा प्रयोग गरिएको पानीमा इकोलाई अर्थात दिशाजन्य प्रदूषकको सूचक जीवाणु भेटिएपछि पानीजन्य रोगको जोखिम थप बढ़ेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सप्तरीको डाक्नेश्वरी नगरपालिका 6 फतेपुर टोलमा भण्डारण गरिराखेको अवस्थामा 20 क्विन्टल गाँजा बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले भोला सदा र मंगल मुखियाको घरमा खानतलासी गर्दा सो परिमाणमा गाँजा फेला परेको हो। भोला सदाको घरबाट 56 पोका र मंगल मुखियाको घरबाट 8 पोका गरी जम्मा 64 पोका गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद गाँजासहित दुवैजनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्वी देशमा पुनः तनाव सर्किने संकेत देखिएको छ। केही दिन यता साउदी अरबमा हुथी विद्रोही समूहले आक्रमण तीव्र पारिरहेको छ भने साउदी नेतृत्वको गठबन्धन सेनाले यमनका विभिन्न ठाउँमा आक्रमण गरिरहेको छ। उता इरानले अमेरिकी सैन्य अखडा लक्षित आक्रमणलाई व्यापकता दिएको छ। जोर्डन, इराक, कुवेत लगायतका देशमा आक्रमण जारी छन्। यद्यपि अमेरिकाले अचानक मध्यपूर्वी देशमा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै थप सजग बनाएको छ। दूतावासहरूले केही घण्टा अघि यस्तो चेतावनी जारी गरेका हुन्। चेतावनीमा अमेरिकी नागरिकहरूलाई थप सावधानी अपनाउन र सतर्क रहन सुझाव दिइएको छ। बगदादस्थित अमेरिकी दूतावासले विशेष रूपमा हुथी विद्रोही र साउदी अरब बीच हालै भएको द्वन्द्वको उल्लेख गरेको छ। दूतावासले विमानस्थलहरूमा भएका हमलाहरूलाई उद्धृत गर्दै परिस्थिति तीव्र रूपमा बिग्रन सक्ने चेतावनी दिएको छ। यसैबीच अमेरिकी विदेश मन्त्रालयले पनि छुट्टै चेतावनी जारी गरेको छ। मन्त्रालयका अनुसार यमनमा साउदी अरब र हुथीहरू विरूद्धको द्वन्द्व थप चर्किन सक्ने सम्भावना रहेको छ।
1: र अब खेल समाचार स्पेनिश लालिगामा बार्सिलोनाले लगातार सातौं जित हासिल गरेको छ। गैराती भएको खेलमा सेभिल्ला विरूद्ध 3-1 पुनरागमन जित निकाल्दै बार्सिलोनाले अपराजित यात्रालाई निरन्तरता दिएको हो। सेभिल्लाको मैदानमा भएको खेलको 18 मिनटमा युसुफ फोफानाले गोल गर्दै सेभिल्लालाई अग्रता दिलाएका थिए। त्यसको 3 मिनटपछि नै राफिनाले गोल बार्सिलोनाको लागि बराबरी गोल गरे। दोस्रो हाफमा राफिनाले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै थप 2 गोल गरे। उनले 51 र 68 मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। जेसँगै बार्सिलोनाले लीगमा आफ्नो 70% शुरूआत कायम राखेको छ। गैरातीकै अर्को खेलमा सेल्टा भिगोले रासिङ सान्टारडरमाथि 5-0 फराकिलो जीत निकाल्यो। ओसा सुना र रायो भाल्देकानो बीचको खेल 1-1 गोलको बराबरीमा सकिएको छ। यस्तै एथलेटिक बिलबाओ र अलावेसले गोलरहित बराबरी खेलेका छन्। लालिगामा आज 5 खेल हुँदैछन् जसमध्ये एथलेटिको मड्रिड र रियल मड्रिड बीच हुने मड्रिड डर्बीलाई चासोका साथ हेरिएको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: कांग्रेसको वडा अधिवेशन आज पनि जारी। महाधिवेशन प्रक्रियामा आफ्नो कुनै पनि संलग्नता नरहेको पूर्व उपसभापति खड्काको स्पष्टोक्ति।
0: एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदल आज पनि छलफलमा, आजै सचिवालय बैठक बस्ने।
1: परराष्ट्र मन्त्री खनाल नेतृत्वको टोली आज अमेरिका जाँदै राष्ट्रसंघीय महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुने।
0: पश्चिम एसियाली देशमा फेरि तनाव सर्किने संकेत। अमेरिकाले आफ्नो नागरिकलाई जारी गर्यो ट्राभल एडभाइजरी।
1: र लालिगा फुटबलमा बार्सिलोनाको लगातार सातौं जित। आज राति रियल मड्रिड र एथलेटिको मड्रिड भिड्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO. Yes, AIO. All in one mart. The best place for shopping.
7: के छ र हो खास त्यहाँ?
6: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
8: घरैची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैची सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
9: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
10: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
9: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
10: के त तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
11: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
12: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
11: 9851878882, गल्छी बजारको लागि 0104031 र 9200 बजारको लागि 9851249090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
10: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
7: तपाईको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चश्मा पसल आरुघाट गाउँपालिका नौ आरुघाट बजार बंगैचा गोर्खा।
13: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
7: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
13: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843062616 र 9810323354।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
14: बाबा बाबा म त आज स्कुल जान्न।
15: म पनि स्कुल जान्न मम्मी।
16: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
17: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
16: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
18: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
19: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
18: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छ घर तल
19: काठमाडौँ जाने बाटोपट्टि।
18: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
19: 9861975547।
20: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841867764, 9841867764।
2: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरा नै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला।
3: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
2: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
3: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0097-433 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-433।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायची प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायची सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
3: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: बाबा बाबा म त आज स्कुल जान्न
5: म पनि स्कुल जान्न मम्मी
6: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
7: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
6: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
3: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट
8: काठमाडौँ जाने बाटोपट्टि
3: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
8: 9861-7045-47
9: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
10: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
11: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9850-50-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850-12-40-934
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9800888778।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
2: खर्च अनुसारको घर त बना जस्तै बना छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गल्छी बजारको लागि 010

0: 40 31 16 र 920 बजारको लागि 9851 20 49 90 ओम टर्किशोर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टर्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
1: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बगैंचा गोर्खा
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
2: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
1: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843 62 86 16 र 9810 32 33 54
2: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
3: अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
4: छैन सर के सोचिरहनु भएको छ
3: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
4: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851 10 88 78 र 9808888778
6: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: Thank you very much. Thank you.
1: ओहो, हैन के हो? अझ हातमा सुनको औठी पनि?
2: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र? त्यसो भए म पनि मोबाइल किन्दा गई हाले। रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा, घडी, रेडियो, टिभी, एस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।
5: Bada Subha Digital, enjoy with us.

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
4: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
4: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185710, 9849185710।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454,
10: 9861705454।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा
4: होइन? तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97-41-031-429।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
10: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
8: 98-511-87-882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर। स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
10: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
8: 98-511-87।

0: मसुर इन्टरप्राइजेस मा जानुस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-2049 ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन अनि कहाँबाट लिएर आउने गहना
2: नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाढी थियो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिस बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र रसाइली सम्पर्क मोबाइल नम्बर 98411-6389-53
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
9: 98167045 47
10: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरौँ
11: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
12: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550-50934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भए भने हत्तेरी
1: खर्च अनुसारको घर त बना जस्तै बनाएको छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्कस र ग्रुपबाट सञ्चालन भएको ओम

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: कट अपनाउन आग्रह। त्रिशुली एकको सुरुङबाट निकालेका 24 शव अझ शनाखत भएनन्। प्रहरी आफन्तको खोजीमा सरकारले जेएनजी आन्दोलनका घाइतेहरूलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउने। नयाँ प्रणालीबाट लाइसेन्स हवाई शुरू। सेवाग्राहीको विवरण अब सिधै सुरक्षा मुद्रणमा पुग्ने। सशस्त्रका सहीको हत्या अभियुक्त 22 महिनापछि पक्राउ। इरान युद्धको लागत बढ्दै अमेरिकी सेनाको खर्च 43 अर्ब 60 करोड डलर। हङकङका पूर्व नेताको राजकीय सम्मानका साथ अन्त्येष्टि। र 20 एसियन गेम्समा जापानकोले जित्यो पहिलो स्वर्ण पदक। नेपालकी कराती स्टार एरिका गुरूङ पदविहीन। कजाकिस्तानकी सोफिया बेरुत सेवासँग पराजित।

0: soy. LG ले आयो नया LG Essential Series अब किफायती मूल्य में refrigerator, washing machine, AC को complete range, 10 वर्ष को warranty सहित 0% no cost EMI, नागरिकता भए पुग्छ, हर एक घर को खुशी, घर घर में LG, LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं बाढ़ी वर्षा हुने सम्भावना रहने सम्बन्धी खबरबाट बंगालको खाड़ीमा चक्रपात बन्ने सम्भावना देखिएसँगै त्यसको असर नेपालमा पनि पर्न सक्ने मौसमविदहरूले चेतावनी दिएका छन् जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेका अनुसार प्रणाली पूर्ण रूपमा बनिसकेको छैन तर यो उत्तर पश्चिम सर्दै गएमा असोज 5 12 गतेसम्म नेपालमा पनि आंशिकदेखि सामान्य प्रभाव पर्न सक्ने देखिएको छ यस अवधिमा धेरै ठाउँमा बादल लाग्ने हल्कादेखि केही स्थानमा बढ़ी वर्षा हुने सम्भावना रहे पनि एकिन क्षति र प्रभावित क्षेत्र अहिले नै भन्न सकिने अवस्था नरहेको विभागले जनाएको छ विशेष गरी अहिले धान काट्ने र भित्राउने मुख्य समय भएकाले किसानलाई मौसमको नियमित अपडेट हेरेर आवश्यक सावधानी अपनाउन विशेष आग्रह गरिएको छ मौसममा आउने फेरबदललाई ध्यानमा राख्दै विभागले आगामी दिनमा विशेष बुलेट तीन मार्फत जानकारी गराउने बताएको छ असोज 1 र 2 गते त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङबाट निकालिएका 24 शवको अझै शनाखत हुन सकेको छैन हेलिकप्टर मार्फत नुवाकोटको खम्बा क्याम्प ल्याइएका यी शवहरू बाढ़ीपछि बेपत्ता भएका व्यक्तिहरू हुन सक्ने भन्दै प्रहरीले शनाखतका लागि परिवारजनलाई आग्रह गरेको छ आफन्तको खोजीमा रहेकाले सम्पर्क गर्न प्रहरी निरीक्षक आशिष शाहले अनुरोध गर्नुभएको छ सरकारले भदौमा भएको जेएनजी आन्दोलनका घाइतेहरूलाई निशुल्क कानूनी सहायता उपलब्ध गराउने भएको छ यसका लागि कानून मन्त्री सविता गौतमले संसदमा निशुल्क कानूनी सहायता सम्बन्धी ऐन संशोधन विधेयक दर्ता गर्नुभएको छ जसमा घाइतेहरूलाई विशेष प्राथमिकताका साथ समेटिएको छ गत भदौ 23 र 24 गते भएको उक्त ऐतिहासिक आन्दोलनमा 76 जनाको ज्यान गएको थियो भने 450 भन्दा बढ़ी घाइते भएका थिए जसमध्ये 422 भन्दा बढ़ी गम्भीर घाइते भएका छन् सरकारले यो नयाँ कदमले न्यायको खोजीमा रहेका आन्दोलनका घाइतेहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स सफाईको काम शुरू गरेको छ पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सेवा गराएको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स सफाई सम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणाली मार्फत सफाईको काम शुरू गरेको हो नयाँ प्रणालीले नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने प्रक्रियालाई थप छिटो सहज र सेवामुखी बनाउनेछ ईडीएलभीआरएसमा अपलोड भएको सेवा गराएको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र सुरक्षण मुद्रणले लाइसेन्स सफाई गरी हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ यसबाट लाइसेन्स सफाई तथा वितरणमा देखिँदै आएको पुरानो समस्या समाधान हुने मन्त्रालयले जनाएको छ ड्यूटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक शैल लक्ष्मण प्रसाद यादवको हत्या गरी फरार भएका मुख्य अभियुक्त 22 महिनापछि सिराहाबाट पक्राउ परेका छन् 2081 मंगिर 16 गते मदिरा तस्करी रोक्ने क्रममा टाटा सफारी गाड़ीले ठक्कर दिएर शैल यादवको हत्या गरी भारत भागेका भारतीय नागरिक 37 वर्षीय मोहम्मद कुरबान मुन्सरीलाई प्रहरीले पक्राउ गरेको हो नेपाल भारत सीमा क्षेत्र स्थित बरियाटार पट्टीबाट पक्राउ गर्ने क्रममा अभियुक्तहरूले प्रहरीमाथि नै गोली प्रहार गरेका थिए प्रहरीले आत्मरक्षाका लागि चलाएको जवाबी गोली लागेर मुख्य अभियुक्त कुरबान घाइते भएका छन् भने उनको बायाँ हात र दाहिने खुट्टामा गोली लागेको छ हाल उनलाई प्रहरीले नियन्त्रणमा लिई प्रादेशिक अस्पताल सिरेहामा उपचारका लागि भर्ना गरेको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने अनि त महिनाभरिमा खुद्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईको नबिल ब्याङ्कमा खाता छ कि छैन त

0: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना। आदरणीय ग्राहक महानुभावहरू, बैंकिङ कारोबारलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ। साथै तपाईँको नाम, ठेगाना, मोबाइल नम्बर, पेसा, व्यवसाय, पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै ब्याङ्क शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाह पथ,
1: काठमाडौँ।
2: जलवायु परिवर्तन तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीतिक शाखा स्थापना गरेको छ। मन्त्रालयले गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएएम का आधारमा संयुक्त राष्ट्रसंघ तथा विस्तृत संघ संस्था र महाशाखा अन्तर्गत रहने गरी उक्त शाखा खड़ा गरिएको हो। उपसचिवले नेतृत्व गर्ने यो शाखाले जलवायु तथा वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय कूटनीतिक पहलमा सहजीकरण गर्नुका साथै सम्बन्धित राष्ट्रिय निकायहरूसँग समन्वय गर्नेछ। नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनको प्रभावबारे उठाउँदै आएका विषयलाई समन्वित र दीर्घकालीन रूपमा अघि बढ़ाउन नयाँ संरचना तयार पारिएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु कूटनीतिलाई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी जनाउने विषयमा मात्र सीमित नराखी दीर्घकालीन प्राथमिकताका रूपमा अघि बढ़ाउनुपर्ने बताउनुभयो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा आज चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ। चार दिन भ्रमणका लागि उहाँ चीन जानुभएको हो। सर्वोच्चका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन करेलाका अनुसार चाइना ल सोसाइटीको आयोजनामा हुन गइरहेको चाइना फोरम अन इन्टरनेशनल लीगल को अपरेशन 2026 कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा सहितको भ्रमण दल त्यसतर्फ प्रस्थान गरेको हो। उक्त भ्रमण दलमा प्रधान न्यायाधीश डाक्टर शर्माकी धर्मपत्नी उषा शर्मा, मुख्य रजिस्ट्रार विमल पौडेल र उप रजिस्ट्रार राजेन्द्र पौडेल समेतको सहभागिता रहेको जनाइएको छ। नेकपा एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला आज दिउँसो बस्ने भनिएको सचिवालय बैठक बिना निष्कर्ष स्थगित भएको छ। दिउँसो 1 बजेका लागि बोलाइएको बैठक 3 बजेलाई सारिएपछि अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासलमा जम्मा आधा घण्टा मात्रै बसेर बाहिरिएका छन्। पार्टीभित्र महासचिव शंकर पोखरेलले नेतृत्व छाड्नुपर्ने अडान नछोडेका कारण अलि पछिल्लो समय गहिरो दबावमा छन्। पार्टीका सबै संरचनामा अल्पमतमा पर्दै गएका उनले आफ्नो बचावका लागि केन्द्रीय सदस्य प्रदीप ग्यावली मार्फत विशेष प्रतिवेदन समेत तयार गरेका छन्। राजसभा सांसद अमरेश सिंहले माटो र पानी बोकेर मेची महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्। समाजलाई जोड्न र मधेसका मुद्दा बुझ्न यो यात्रा गर्न लागेको बताउँदै उनले जनकपुरको गंगासागरबाट गाग्रोमा माटो र पानी बोकेर यात्रा शुरू गर्ने र माघे संक्रान्तिमा महाकाली नदीमा विसर्जन गर्ने जानकारी दिएका छन्। पदयात्राको क्रममा उनी आफै कम बोलेर दैनिक 5 घण्टा हिँड्ने र 7 घण्टा जनताका कुरा सुन्नेछन्। मधेसका शिक्षा र स्वास्थ्य र सड़क सिंचाई सुरक्षा र सरसफाईका लागि मुख्य एजेण्डा बनाएका सिंहले वर्तमान सरकारले मधेसलाई प्राथमिकतामा नराखेको गुनासो समेत गरेका छन्। नियमित गस्तीमा रहेको प्रहरी टोलीले 70 को डाक्नेश्वरी नगरपालिका 6 फतेपुरबाट 20 क्विन्टल गाँजासहित 2 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सोधा र मंगल मुखियाको घर तलाशी गरी सो परिणाममा गाँजा बरामद गरेको केन्द्रीय प्रहरीले जनाएको छ। सोधाको घरबाट 56 र मुखियाको घरबाट 8 गरी 64 पोका गाँजा बरामद गरिएको जनाइएको छ। जेएनजी आन्दोलनका क्रममा काठमाडौँको केन्द्रीय कारागार जगन्नाथ देवल सुधाराबाट फरार भएका 1 कैदीलाई प्रहरीले झापाको तमकबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङको सिङदिङवा गाउँपालिका 2 हुसे सागुका 27 वर्षीय राजकुमार लिम्बू रहेको प्रहरीले जनाएको छ। जबरजस्ती करणी मुद्दामा कैद सजाय भोगिरहेका लिम्बू गत वर्ष भदौ 24 गते भएको जेएनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार भएपछि दमक नगरपालिका 6 लुकीछिपी बस्दै आएको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रंजन अगुलेले बताउनुभयो। सिरान्चो गाउँपालिका दुई थालाङजुङमा आज बिहान भएको जीप दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। भन्चेकबाट चित्रे पोखरीतर्फ जाँदै गरेको दुर्घटना हुँदा जीपले च्यापेर थाङजुङ काउलेकी 81 वर्षीय लालमाया गुरूङको मृत्यु भएको थालाजुङका वडा अध्यक्ष खुशीमान गुरूङले जानकारी दिनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।

0: मात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशी को कनेक्शन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: नेपाली खबरमा अब विदेशका खबर सन् 1997 हङकङको चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको संक्रमणकालीन
4: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
5: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
4: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54
5: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
6: दादा दादा म टाढो स्कुल जान्न
7: म पनि स्कुल जान्न मम्मी
8: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
8: किन नहुनु नि हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
11: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861-7045-54
11: 9861-7045-47
12: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
4: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल, धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
4: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
5: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलात नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855059734, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855294934।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: गरेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
3: अरू अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिन, एमाले चोक तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
7: 9861-7045-47।
8: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070,
7: 9851878882, गोल्छे बजारको लागि 0104031316 र 920 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
10: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
10: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861975447।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: फरेसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9850149034।

0: ओहो होइन के हो अझ हातमा सुनको औठी पनि
1: ल तलाई थाहा छैन मिलनटोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक महिना सुनको औठी पाइन्छ नि
0: ए हो र त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा
1: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्टपुर्जा घडी रेडियो टिभी डिस होम आइरन चार्जर पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ
0: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ
1: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ
0: प्रोप्राइटर राम श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9841-9797-13 र 9813-1915-19
2: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
3: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहाइन्ड 97.6 मेगाहर्ज।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम प्राकृतिक प्रकोप। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: प्रिय श्रोता, आज यस कार्यक्रममा तपाई सबैलाई हार्दिक स्वागत छ। यी दिनहरूमा हामी कुरा गर्नेछौ जब तपाईको पूरै संसार परिवर्तन हुन्छ। के विध्वंसले वृद्धिको लागि मौका दिन सक्छ? हाम्रो दैनिक जीवनमा धेरै कठिन परिस्थितिहरू आउँदछन् र परमेश्वरले हामीलाई ती परिस्थितिहरू हाम्रो व्यक्तिगत वृद्धिको लागि मौकाहरू हुन् भन्ने महसुस गरेको चाहनुहुन्छ। आउनुहोस्, यसै सिलसिलामा हामी कार्यक्रम सुन्नेछौ।
1: संकटमा शान्त हुनु, संकट पछिको वृद्धि, निराशामाथि विजय हुनु, बाल बालिकाहरूलाई सुरक्षित महसुस गर्न सहायता गर्नु, संकटको परिचय, विपत्तिबाट निको हुने चारवटा अवस्थाहरू, चरणहरू। विगतमा घटेका केही घटनाहरूले हामीलाई यो देखाउँछन् कि केही मिनट भित्रै जीवन उलट पुलट हुन सक्छ। घरहरू भन्दा पनि ठूला ठूला समुद्रमा उठ्ने छालहरूले किनाराका गाउँहरूलाई तिनीहरूका घरहरू, बाली नालीहरू र व्यापारहरू समेत त्यहाँ काम गर्ने र जिउने मानिसहरूलाई स्वात्तै पारेर लगिदिएको छ। जमिनभित्रैबाट हल्लिएर आएको भूकम्पले घरहरू हल्लिएर भत्कँदै मानिसहरूमाथि ढलेका छन्। दुःखलाग्दो कुरा, हाम्रो संसारमा जहाँ धेरै गरीबहरू छ त्यहाँ नै यो किसिमको अकल्पनीय विध्वंसले प्राय स्थान लिएको पाइन्छ। त्रसित संसारले प्रतिक्रिया दिने वाचा गर्छन् र वास्तवमा तिनीहरूले गर्छन् पनि, तर विश्वव्यापी आर्थिक संकटको कारणले तिनीहरूले गरेको प्रतिज्ञाहरू पूरा हुन पाउँदैनन्, किनभने यी संकटको कारण उनीहरू आफै पनि त्यही संकटबाट भएर गइरहनु परेको हुन्छ। जुन आर्थिक संकट हो, यस विपत्तिबाट कसरी बच्ने भनेर बुझ्नु हाम्रो समझभन्दा पनि परको कुरा हो। तपाईँको घर र तपाईँको परिवारका धेरै सदस्यहरू तपाईँले गुमाउनु भएको होला। हुन सक्छ तपाईँ पनि घर ढल्दा त्यसभित्र परेर थिचिएको अवस्थाबाट तपाईँलाई कसैले तानेर निकाली तपाईँ बाँच्नु भएको होला। यसरी बाँचेको व्यक्तिको रूपमा भएर तपाईँको मानसिक स्थिति कमजोर भई स्तब्ध हुनुभएको पनि हुन सक्छ। संकष्टको बेला अन्यलमा पर्नु र आफ्नो संसार अब केही कसरी पुननिर्माण गर्ने भनी उपाय नसम्झनु स्वाभाविकै हो। यो काम पुनः शुद्ध गर्न सम्भव भए तापनि तपाईँ विस्मत हुन सक्नुहुन्छ। अब यो कार्यक्रमको श्रृंखला संकट र संकट व्यवस्थापनको बारेमा केही आधारभूत सूचना बाँडचुट गर्नको लागि तयारी गरिएको छ। हामीलाई आशा छ यसले तपाईँलाई तपाईँ संकटबाट भएर जाँदै गर्दा सहायता गर्नेछ। यस दुःखदायी घटना अघि तपाईँले दैनिक रूपमा आइपर्ने संकटहरूको बारेमा थाहा पाइसक्नु भएको हुन सक्छ। आज हामीले तपाईँलाई दिने सामग्रीले पनि तपाईँलाई अझ बढी सहायता पुग्नेछ। आउनुहोस्, अब हामी केही शब्दहरूको परिभाषा हेर्दै शुरू गरौं। विपत्ति अर्थात संकट भनेको के हो? अमेरिकाको न्यूयोर्क स्थित मेन्टल हेल्थ वेबसाइटको कार्यालयमा केही अति उत्तम सामग्रीहरू उपलब्ध छन्। यो सामग्री सामान्य आधारभूत किसिमको छ र यसले हामीलाई बुझ्नको लागि सहायता पुर्याउनेछ। विपत्तिलाई आपतकालीन स्थिति भनेर परिभाषित गर्न सकिन्छ। विशेष गरेर अचानक भई परि आउने यो आपतकालीन अवस्था हो जसले जीवनको ठूलो क्षति वा बिगार गर्दछ, अथवा यसले गर्दा कठिनाई, जल प्रलय, हवाई जहाजको दुर्घटना अथवा व्यवसायमा असफलता हुने जस्ता कुराहरू समेत हुने गर्छन्। धेरै जसो समय विपत्ति र संकटले शरीरहरूमा पनि असर पार्दछ र राम्ररी काम गर्न सकिँदैन। केही मानिसहरू अरू मानिसहरू भन्दा अझ धेरै संकटको जोखिममा परेका हुन्छन्। वास्तवमा असक्त औषधिको समस्या परेका अथवा औषधि उपचार गरिरहेका मानिसहरूले धेरै संघर्षमय जीवन बिताउनु पर्ने हुन्छ। सामाजिक सहयोगको सञ्जालमा नभएका मानिसहरू, श्रीमान गुमाएका विधवाहरू वा सम्बन्ध विच्छेद भएकाहरू र भाषाको समस्या भएकाहरू अझ उच्च जोखिममा परेका हुन्छन्। यसमा उमेरको क्षेत्र पनि पर्न सक्छ। संकटको बेलामा बालकहरू, वृद्ध मानिसहरूलाई धेरै कठिनाई हुन्छ। आफ्ना आमा बुवाहरू गुमाएका बाल बालिकाहरूको अवस्थालाई कल्पना गर्नुहोस् त। सायद सम्पूर्ण परिवारका सदस्यहरू गुमाएकाहरूलाई पनि तपाईँ कल्पना गर्न सक्नुहुन्छ। एउटा व्यक्तिले संकटलाई कसरी लिन्छ भन्ने कुरा उसले विगतमा आघातलाई अनुभव गरेको थियो कि थिएन भन्ने कुरामा भर पर्दछ। यदि तपाईँको जीवनमा संकट र आघात पूर्ण घटनाको इतिहास भएर तपाईँले त्यसको सिमाना ठिक प्रकारले गर्नु भएको भए वा तपाईलाई ठिक किसिमले त्यो बेला सामाजिक सहायता नभएको भए तपाईले अहिले भोगिरहनु भएको संकटले अझ बढी तपाईलाई उच्च जोखिममा पुर्याउँदछ। मानिसहरूले अनुभव गर्न सकेका र तिनीहरूले मानसिक संविज्ञात्मक र शारीरिक स्वास्थ्यमा फर्कने क्षमताका लागि चंगाएका धेरै तहहरू छन्। मानिसहरू संकटमा परेको बेला देखा पर्ने लक्षणहरूलाई अब हामी हेरौं। शारीरिक लक्षणहरूले हामीलाई अन्योलमा पार्न सक्छन् र तिनीहरूले हामीलाई स्पष्ट रूपमा सोच्न असक्षम बनाइदिन्छन्। शारीरिक लक्षणहरूमा थकावट, आघात, घृणा, टाउको दुख्ने, चिटचिट पसिना आउने, मांसपेशीहरू दुख्ने, आलस्य हुने तथा दाह्रा किट्ने आदि जस्ता समस्याहरू देखा पर्दछन्। संज्ञानात्मक वा सोचाइका लक्षणहरूमा स्मरण शक्तिमा रास आउने, ध्यान दिन नसक्ने समस्याहरू, निर्णय गर्न कठिनाई तथा हिसाब किताब गर्न कठिन हुने जस्ता समस्याहरू विद्यमान हुन्छन्। संविज्ञात्मक लक्षणहरूमा चिन्ता, भयभीत हुने, अनुभवहरू शोक र पीड़ितसँगको परिचय, व्यक्तित्व लोप र आफैलाई वा अरूहरूको हानि नोक्सानी गर्ने अनुभूति जस्ता कुराहरू पर्दछन्। मानिसहरू सुत्न वा निदाउन सक्दैनन् अथवा त्यसको विपरीत पूर्ण रूपमा सुत्न सक्छन्। तिनीहरू केवल सुत्न मात्र चाहन्छन् किनकि यो मानसिक तनावबाट मुक्त हुने कुरा हो। तिनीहरू सुत्न वा निदाउन मात्र सक्छन्। कोही कोही चाहिँ आँखाबाट लगातार आँसु मात्र झारिरहने हुन्छन्। हामीहरू मध्ये कतिपयको कटु स्वभाव हुन सक्छ र कतिपयको चाहिँ अरूलाई व्यङ्ग्य गर्ने बानी हुन सक्छ, जसले गर्दा अझै बढी संकट थुप्रिन सक्ने सम्भावना रहन्छ। अति सावधानी पनि एउटा समस्या हुन सक्छ। त्यो चाहिँ ती स्थानहरूमा जोखिम देखिनु हो जहाँ हुन कसैलाई पनि मन पर्दैन। कहिलेकाहीँ मानिसहरूको लागि त्यस्तो दृश्यहरू वा अवस्थाहरू छोड्नु महत्वपूर्ण हुन्छ, तर तिनीहरू त्यसो गर्न चाहँदैनन्। त्यस्तो अवस्थालाई तपाईँले कसरी नियन्त्रण गर्नुहुन्छ जबकि त्यहाँ कुनै आधिकारिक नियन्त्रक हुँदैनन्? म तपाईँहरूसँग विपत्तिका मनोवैज्ञानिक अवस्थाको बारेमा बाँड्न चाहन्छु। धेरै जसो साहित्यहरूमा चारवटा अवस्थाहरू हुन्छन् भनेर उल्लेख गरिएको छ। तपाईँले यसलाई रेडक्रसद्वारा तयार पारिएको सामग्रीमा पाउनुहुन्छ। जे होस्, रेडक्रसले यी चारवटा अवस्थाहरूलाई परिभाषित र व्याख्या गर्ने काम धेरै राम्रोसँग गरेको हुन सक्छ। विश्वव्यापी रूपमा रेडक्रसको वेबसाइटले मानिसहरूका विभिन्न भाषामा मात्रै यी चारवटा अवस्थाहरूलाई प्रस्तुत गरेको छैन, तर तिनीहरूलाई देशको संस्कृति सुहाउँदो रूपमा पनि प्रस्तुत गरिदिएको छ। पहिलो अवस्था ओजस बिग हिरो हो। यो अवस्था प्रभावपछि तुरुन्तै आउँदछ र त्यो समय हो जब तपाईँले यथार्थवादी र ओजस बिग देख्नुहुन्छ। त्यति बेला मानिसहरू चाहिने भन्दा बढी परोपकारी बन्न चाहन्छन्। तपाईँले मानिसहरूले अतुलनीय कामहरू गरेको निकै राम्रा र रोचक गवाईहरू सुन्नु भएको होला। दोस्रो अवस्था हनीमुन अवस्था हो। त्यो प्रतीकको रूपमा एक हप्ता वा दुई हप्तादेखि संकटकालीन अवस्था पछि छ महिनासम्म जहाँ सुकै दौड़िरहेका हुन्छन्। यो बाँडचुन गर्ने, सहायता गर्ने, उच्च रूपमा समाजसँग गाँसिने समय हो र यो समयमा हरेक व्यक्ति यसरी व्यस्त हुन्छ। वास्तवमा यो संकट कति भयावह छ त्यसमा भर पर्दछ। अर्को अथवा तेस्रो अवस्था भनेको मोह या भ्रम दूर गर्ने अवस्था हो। यो अवस्था संकटकाल बितेको दुई महिनादेखि करिब एक वा दुई वर्षसम्म हुन्छ। निराशको अनुभव, रिस, अप्रसन्नता र तितोपन वा निको पारिने र सहायता पाउने कुराबाट वञ्चित भएपछि यो हुन्छ। भारतीय सागरमा आएको सुनामी र हालसालै आएको भूकम्पले छेदविच्छेद बनाएका ठाउँहरूको हकमा जहाँ ती महाविपत्ति समाप्त भए ती ठाउँहरूमा यो अवस्था ठिक किसिमले शान्त भएर जान सक्छ। त्यस्ता अवस्थाहरूमा हामीले दुई महिनासम्म कुर्नु पर्दैन किनभने त्यहाँ छोडिने पो हो कि भन्ने कुरो अपेक्षा र डर हुन्छ र वास्तवमा मानिसहरूले अपेक्षा गरेका धेरै व्यवस्थाहरूले पुननिर्माण गर्न नसकिने गरी भत्किएका र लामो समयसम्म हुने गरी बनाउन नसकिने किसिमका संरचनाहरूलाई मात्र बनाइरहेका हुन्छन्। माया वा भ्रम दूर गर्ने कुरा चाहिँ त्यो हो जहाँ मानिसहरू रिसाउँछन्, निराश हुन्छन् र लत्तो छाड्छन्। अन्त्यमा चौथो अवस्था निको पारिने अवस्था हो। यो विपत्तिबाट निको पार्न धेरै वर्ष नियमित लाग्न सक्छ। शारीरिक तथा संवेगात्मक पुनर्लगानीले स्थान लिन्छ। अब उत्तम घटनाको चंगाईको दृश्य प्रभावकारिताको एउटा नयाँ तह हुन्छ। हामी प्राय घट्दै गएको देख्न सक्छौ। यसको अर्थ हामीले मानिसहरूलाई कार्य गरेको तल्लो तहमा इंकित गरेको पाउँछौ। समुदाय र देश समेत कहिले काहीँ दशकौंसम्म निको भएको अवस्थामा हुँदैनन्। सफलता वा असफलताको ठूलो परिणाम देशको अर्थतन्त्रमा भर पर्दछ र प्रभावकारी र इमानदार सरकार ठिक ठाउँमा छ कि छैन भन्ने कुरामा पनि भर पर्दछ। सम्भवत तपाईँले धेरै ठाउँहरूको बारेमा सोच्नु भएको हुन सक्छ जोहरूले एकदम ठूलो संघर्ष गरिरहनु परेको छ र तिनीहरूलाई प्रहार गरेको संकटले गर्दा उनीहरूको संस्कृति, सन्दर्भ र संवेगात्मक जीवन दुवैमा राम्ररी अगाडि बढ्न सकेका छैनन्। आजको सेसनको निम्ति केही अन्तिम विचारहरू। जे भए तापनि तपाईँ त्यस विपत्तिबाट टाढा हुनुहुन्छ भने तापनि तपाईँले अझै पनि प्रार्थना गरेर, स्वयं सेवकको काम गरेर वा रूपियाँ पैसा तथा स्रोत साधनहरू सहयोग गरेर सहायता गर्न सक्नुहुन्छ। मैले भनेका प्राय यी चारवटा अवस्थाहरूलाई स्मरण गर्नुहोस् र त्यहाँबाट पाउनुभएका सूचनाहरूलाई छान्नुहोस्। दुःखमा परेका, बाँचेका कतिपय मानिसहरू भयभीत भएका छन् र तिनीहरूको मोह वा भ्रम दूर भएका छन् अनि त्यसैबाट कार्य गर्दछन्। तिनीहरूलाई अलिकति भए पनि दया गर्नुहोस्। संकटपछि तत्कालीन प्रक्रियाको बीचमा मानिसहरूका अनुभवहरू अद्वितीय हुन लागिरहेका छन् अनि तपाईँले आफैलाई र विभिन्न किसिमले विपदमा परेर संकट भोगिरहेका तपाईँहरूको वरिपरि भएका मानिसहरूलाई समेत अलिकति भए पनि दया गर्नुहोस्। यसको कारणले गर्दा यदि कसैलाई सुत्न र निदाउन समस्या भइरहेको छ भने र तपाईँ र ती मानिसहरू जोहरू त्यो समस्याबाट टाढा हुनुहुन्छ भने तपाईँ सोचिरहनु भएको छ भने त्यहाँ कुनै पनि छाल वा तरंग आउनेवाला छैन। त्यसमा डराउनु पर्ने केही छैन। तिनीहरूलाई तपाईँले दया गर्नु महत्वपूर्ण हुन्छ किनभने तिनीहरूले ती सबै कुराहरूमा संवेगात्मक वास्तविक तहहरूको अनुभव गरिरहेका हुन्छन्। त्यसैले तिनीहरूलाई अलिकति भए पनि दया गरिदिनुहोस्। अनि तेस्रो कुरो म तपाईँहरूलाई स्मरण गराउन चाहन्छु, त्यो हो व्यक्तिगत प्रतिक्रियाहरू र आशयहरूले विभिन्न समयमा निको पार्ने काम गर्दछन्। कसै कसैलाई एक रात खराब सपना अर्थात समस्याहरू आउन सक्छन् अनि कसै कसैलाई भने एक हप्ता वा महिनौ दिनसम्म यस्ता चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। दुई हप्ता भन्दा बढी हुने अनिन्द्रा, चिन्ता ठिक्री तथा बेचैनी र आशाविहीनता सामान्यतया रहिरहन सक्छन्। तर त्यस्ता संकटपछि तुरुन्तै शुद्ध हुने चुनौतीहरू सामान्य संकटका प्रतिक्रियाका अंशहरू हुन्। त्यसैले जब तपाईँ यी कुराहरूलाई विचार गर्नुहुन्छ तब तपाईँले थोरै भए पनि दया गर्नुहोस्, थोरै भए पनि समय दिनुहोस्, एकले अर्कालाई सुनिदिनुहोस् र आशा गर्नुहोस्। प्रश्नहरू: विगतका संकटहरूबाट तपाईँले आफ्नो बारेमा के सिक्नुभयो? दुई, विपत्तिबाट निको हुने अवस्थाहरू के हुन्? तीन, निको हुने सम्बन्धमा होसियार हुन तपाईँले आफ्नो र अरूहरूको निम्ति के कस्तो प्रक्रिया अपनाउन सक्नुहुन्छ?
2: प्रिय श्रोता, केही बिन्दुमा धेरै जसो बाँचेकाहरूले भन्दछन्, यी कुराहरू मलाई होइन तर अरू मानिसहरूलाई भएको हो। भजन संग्रहको लेखकले 55 अध्यायमा भनेको छ, ढुकुरको जस्तो मेरो पखेटा भएको भए त म उडेर जाने थिएँ र विश्राम लिने थिएँ, उडेर म टाढा जाने थिएँ र मरूभूमिमा म बस्ने थिएँ, आधी र तुफानबाट म टाढा जाने थिएँ, तर म परमेश्वरलाई पुकार्छु र उहाँले मेरो स्वर सुन्नुहुन्छ। परमेश्वरले हाम्रो र तिनीहरूको स्वर सुन्नुहुन्छ, चाहे निको हुने बेलामा त्यो हुरी आँधी बेरी वा हुरी बतास नै किन नहोस्। त्यो हुरी बतास आएको बेला प्रार्थना गरिरहेका ती बाँचेका मानिसहरूले परमेश्वरले तिनीहरूका पुकार सुन्नुहुन्छ भन्ने ज्ञानमा सान्त्वना पाउन् भनेर हामी तिनीहरूको लागि प्रार्थना गरौं। प्रिय श्रोता, टीडब्ल्यूआर नेपालले तपाईँलाई भुलेको छैन भन्ने तपाईँले थाहा पाउनु भएको होस् भन्ने चाहन्छ।
3: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि एनटिसी प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813306090, फोन नम्बर 01551103 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: 물이 에러다? 라우.
1: 아하, 코티 람로 먹었었어? 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거르거나 우드고바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-1857-37।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बने जस्तै बनाएको छ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
6: 9851-87-882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
2: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
1: होइन, के भन्छ, कसरी नि?
2: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
4: छैन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
5: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ, सम्पर्क नम्बर 9851108778 र 9808878778।
6: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। हेर्नुहोस्, यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
7: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9850124934।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज 97.6 मेगाहर्ज।
2: अब तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। कहिलेकाहीँ हामीलाई थाहा हुन्छ कुन कुरा सही हो कुन कुरा गलत हो, तर थाहा हुँदाहुँदै पनि हामी गलत निर्णय गरिरहेका हुन्छौं। पुराना बानीहरू छोड्न खोज्दा पनि फेरि त्यही कुरामा हामी फर्कन्छौं। यस्तो किन हुन्छ दाई?
3: यो त निकै नै गहिरो कुरा र प्रश्न हो भाइ। बाहिरी समस्या मात्र हेरेर यसको उत्तर भेटिँदैन। हामीले आफ्नो हृदय र आफ्नो जीवनको अवस्थालाई पनि जाँच्नुपर्छ।
2: त्यसो भए आज हामीले आफैलाई जाँच्नु पर्ने रहेछ, त्यो कसरी गर्ने त दाई?
3: भाइ, आजको अध्ययनको शुरू गर्नुभन्दा अगाडि नै हामी सबैले आफैलाई एउटा प्रश्न सोधौं। परमेश्वरको दृष्टिमा मेरो जीवन वास्तवमा कस्तो छ?
2: अलि गाह्रै प्रश्न रहेछ दाई यो चाहिँ,
3: तर अत्यन्तै आवश्यक प्रश्न हो नि भाइ। अघिल्लो अध्ययनमा हामीले ख्रिष्टमा हामीले पाएको आत्मिकी आशिषबारे सिकेका थियौं। परमेश्वरले हामीलाई ख्रिष्टमा चुन्नुभयो, उहाँले हामीलाई आफ्नो सन्तानको रूपमा जीवन जिउन बोलाउनुभयो र हाम्रा सबैभन्दा ठूलो आशिषको स्रोत ख्रिष्ट स्वयं हुनुहुन्छ भन्ने कुरा हामीले बुझ्यौं।
2: अनि दाई, यदि पापमा मरेका थियौं भने आशा कहाँ छ त?
3: भाइ, आशा यही छ, ख्रिष्टले हामीलाई बचाउनुभयो, उहाँले पापमा मरेका मानिसहरूलाई नयाँ जीवन दिनुहुन्छ। त्यसैले आजको अध्ययन केवल हाम्रो पुरानो अवस्थाको बारेमा होइन, परमेश्वरले ख्रिष्टमा दिनुभएको जीवनको बारेमा पनि हो।
2: साँच्चै नै तपाईँको कुरा सुन्दै गर्दाखेरि आजको अध्ययन एकदमै धेरै रोचक अनि आशिषमय हुन्छ भन्ने म विश्वास गर्दछु। त्यसैले आदरणीय श्रोताहरू, आउनुहोस् अब परमेश्वरको वचनबाट हाम्रो पुरानो जीवनको वास्तविक अवस्था र ख्रिष्टले दिनुभएको नयाँ जीवनको आशालाई बुझौं।
4: मित्र, तपाईँ सबैलाई प्रभु येशू ख्रिष्टको मधुर उच्च नाममा जय मसी छ। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। त आज हामी परमेश्वरको वचन अध्ययनको क्रममा एफिसी 2:2 देख्न गइरहेका छौ। मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन एफिसी 2:2 देख्न गइरहेका छौ। यो 2 अध्यायमा हाम्रो मुख्य विषयको रूपमा देख्छौ कलिसिया मन्दिर हो, अनि यो विषय अन्तर्गत हामी देख्नेछौ निर्माणको निम्ति सामग्री वस्तुहरू, अनि दोस्रो हो निर्माणको विधि, र तेस्रो हो निर्माणको अर्थ। अमित्र, आज हामी खाली एफिसी 2:1-3 देख्नेछौ। मित्र, यो 2 अध्याय सानो संयोजक शब्दसँग आरम्भ हुन्छ, त्यसकारण हामी यो भन्न सक्छौ कि यो 2 अध्याय वास्तवमा पहिलो अध्यायको विचारको निरन्तरता हो। पाउलले शक्तिको बारेमा कुरा गरिरहेका छन् जुनले येशू ख्रिष्टलाई मृत्युबाट बौरै उठाउनुभयो। हामी देख्नेछौ कि यो शक्ति उही शक्ति हो जुनले हामीलाई बनायो जब हामी पाप र अधर्महरूमा मरेका थियौं र ख्रिष्टमा जीवित भयौं। त्यसको निम्ति शक्तिको आवश्यक छ, अनि यो पुनरुत्थान शक्ति हो। त्यो नै शक्ति धेरै परमेश्वरका सन्तानहरूले अनुभव गर्न चाहन्छन्। मित्र, यो पत्रमा उल्लेखित परमेश्वरको शक्तिले त्यो शक्तिको बताउँछ जुनले त्यस व्यक्तिको जीवनमा प्रदर्शन गर्नुहुन्छ जो येशू ख्रिष्टमा फर्केका छन्। उहाँले त्यस व्यक्तिलाई आत्मिक मृत्युबाट आत्मिक जीवनमा उचाल्नुहुनेछ। यो शक्ति ख्रिष्टद्वारा संसारमा प्रदर्शित गरिनेछ। प्रभु येशू स्वयंले संसारमा आज आफ्नो कलिसियाद्वारा व्यक्त गर्नुहुन्छ। धेरै प्रकारमा मन्दिरको रूपमा कलिसियाले पुरानो नियममा उजाड स्थानमा पवित्र वासस्थान वा भेट हुने पाल पछि बनाइएको मन्दिरसँग मेल खाँदछ। तुलना आपसी आप स्वत सिद्ध छ अनि आपसमा विपरीत भिन्नता पनि सुस्पष्ट ध्यान खिच्ने कुरा छ। उदाहरणको निम्ति पवित्र वासस्थान, भेट हुने पाल र मन्दिर जीवित काँचो बबुलका काठहरूबाट बनिएका हुन्थे जुन पछिबाट मृत्यु सुक्खा तक्ताहरू हुन्थे। कलेसिया बनाउनको लागि परमेश्वरले मरेका सामग्रीहरू पहिले लिनुभएर यसलाई जीवित मन्दिर बनाउनुहुन्छ। मन्दिर र भेट हुने पाल पवित्र वासस्थान परमेश्वरको महिमाको रहने स्थान थियो। कलेसिया चाहिँ पवित्र आत्माको व्यक्तिको लागि रहने स्थान हो। पवित्र वासस्थान र मन्दिर धार्मिक कृत्य कर्मकाण्ड र पापको लागि बार बार बलिदान गर्ने स्थान थियो। चर्च यानि कलेसिया ख्रिष्टको एकै बलिदानमाथि सधैँको निम्ति एउटै बलिदानमाथि बनिएको छ। त्यो बलिदान जुन फेरि दोहोरिँदैन बार बार। हेब्रू 9 अध्याय 25 र 26 पदले भन्छ, न त आफूलाई बारम्बार चढ़ाउनको निम्ति नै जसरी महापुजारी अर्काको रगत लिएर हरेक वर्ष महापवित्र स्थानमा पस्दछन्, नत्र त उहाँले संसारको उत्पत्तिदेखि बारम्बार दुःख भोग्नु पर्ने थियो। तर अब यस युगको अन्तमा आफ्नो बलिदानद्वारा पाप हटाउनलाई उहाँ एकपल्ट देखा पर्नु भएको थियो। अनि त पुरानो नियमको मन्दिरसँग अति नै धेरै भिन्नता यो हो कि अन्य जातिहरूको स्थितिको बारेमा तपाईंलाई यादै होला कि अन्य जातिहरू यहुदी धर्म अप्नाएर आउनु पर्दथ्यो अनि तिनीहरू अन्य जातिहरूको आँगनहरूमा रहनु पर्दथ्यो। त्यहाँ निश्चित स्थान थियो मन्दिरमा अनि यहुदीहरूको बेग्लै स्थान थियो र अन्य जातिहरूको बेग्लै स्थान थियो अनि त्यो अन्य जातिहरूको स्थानमा जुन आँगन थियो त्यहाँ तिनीहरू रहनु पर्दथ्यो। तिनीहरूको निम्ति रहने बेग्लै स्थान थियो। तिनीहरू यहुदीहरूसँग मन्दिरमा एउटै स्थानमा आउन सक्दैनथे। तिनीहरूको स्थान बेग्लै थियो, अन्य जातिहरू नजिकमा आउन सक्दैनथे। यद्यपि तिनीहरूले यहुदी धर्म अप्नाएर यहुदी धर्मावलम्बीहरू बने तापनि त्यसकारण पौल भन्छन् एफिसी 2 अध्यायको 13 पदमा, तर अब त ख्रिष्ट येशूमा तिमीहरू जो बितेका समयमा टाढा थियौ ख्रिष्टको रगतद्वारा नजिक पारिएका छौ। देख्नुभयो, हामी अन्य जातिहरू पनि अति नै निकटतामा ल्याइएका छौ। भन्नु नै पर्ने हो भने वास्तवमा हामी ख्रिष्टमा स्वर्गीय स्थानहरूमा बसालिएका छौ। अमित्र, आज हामी चर्च कलिसिया मन्दिर हो भन्ने विषय अन्तर्गत सबभन्दा पहिले मन्दिर निर्माणको लागि सामानहरूको देख्छौ। आउनुहोस् एफिसी 2 अध्याय 1 पद हेर्दै अगाडि बढ़ौं। यहाँ यस प्रकार लेखिएको छ, अनि तिनीहरूलाई अर्थात अपराधहरू र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनुभयो। यहाँ पाउल एफिसियन विश्वासीहरूलाई साथै हरेक विश्वासीहरूलाई भन्छन् कि तिनीहरू ख्रिष्टलाई पाउनुभन्दा पहिले अपराध र पापहरूमा मरेका थिए। तिनीहरू आत्मिक किसिमले मरेका थिए, अर्थात अर्को शब्दमा तिनीहरू परमेश्वरबाट अलग भएका थिए। अनि मित्र, आज ख्रिष्टलाई नपाउने हरेक मानिसको स्थिति अवस्था यही नै छ। हाम्रा पापहरूले हामीलाई परमेश्वरबाट छुट्याउँदछ, अलग पार्दछ। परमेश्वरसँग संगति गर्न पापी मानिसहरूलाई असम्भव छ। परमेश्वरबाट अलग हुने व्यवस्थालाई आत्मिक मृत्यु भनिन्छ। आगे पद्धतिमा भनिएको छ, ती पापैमा तिमीहरू बितेका समयमा यस संसारको रीति अनुसार आकाशको अधिकारको शासक अर्थात त्यो आत्मा अनुसार हिँड्दथ्यौ, जसले अहिले ती आज्ञा नमान्ने सन्तानहरूमा काम गर्दछ। मित्र, शैतानले यो मरेका सामग्रीहरूको लिँदछ। हामी पापहरू र अपराधहरूमा मरेका छौं र त्यसले काम गर्दछ, मतलब बल दिन्छ, शक्ति संचार गर्दछ तिनीहरूमा। त्यही नै कारण झुट्टा शिक्षकहरू, झुट्टा शिक्षाहरू, कल्टहरू कमिला जतिका व्यस्त छन् र आफ्नो लक्ष्यहरूमा सफल भएका छन् र हुँदैछन्। मित्र, झुट्टा धर्मका मानिसहरूले तिनीहरूको जोश, तिनीहरूको बोझ र दर्शनमा हामीलाई शर्ममा पार्दछन्। तिनीहरू आफ्नो लक्ष्य, आफ्नो सिद्धान्तमा, आफ्नो दर्शनमा, आफ्नो बोझमा अति नै धेरै धेरै जोशिला छन्, अति नै धेरै सक्रिय छन्। शैतानले तिनीहरूमा बल दिइरहेको छ, शक्ति संचार गरिरहेको छ तिनीहरूमा। मानिसहरू मलाई सोध्दछन्, झुटा शिक्षा कल्टहरूद्वारा गरिने आश्चर्य कर्महरूको बारेमा मलाई थाहा छ कि थाहा छैन भनेर। अमित्र, यसको बारेमा म तर्क बहस गर्न चाहदिन, हुन सक्छ यो कुनै कुनै सत्य होला। यो आश्चर्य कर्महरू कसले गरिरहेको छ? के मिश्रमा जादुगरहरूले उही आश्चर्य कर्महरू गर्न सकेनन् जुन मूसाले गरेथे? तिनीहरूले मूसाका आश्चर्य कर्महरूको नकल गरे, तर निश्चय नै तिनीहरूले मूसाको आखिरी अन्तिम आश्चर्य कर्मको नकल गर्न सकेन। मित्र, जब कुनै मानिस नयाँ जन्मको र परमेश्वरको निकटतामा प्रवेश गर्दछ, शैतान उसको विरूद्धमा शक्तिहीन छ। तर त्यो आज मानिसहरूलाई धोका दिन, मोहित गर्न र मानिसहरूलाई परमेश्वरबाट टाढा गराउनलाई, पापमा डुबाउनलाई अगुवाई गर्ने काममा त्यो शक्तिशाली छ, त्यो अति नै धेरै सक्रिय छ र त्यसमा त्यो सफल पनि भइरहेको छ। संसारका ऊ आज झुट्टा धर्महरूमा शक्तिशाली छ। त्यसले मानिसहरूलाई परमेश्वरबाट अलग गराउन सम्पूर्ण माध्यमहरूको प्रयोग गर्दछ। त्यसको त्यही नै लक्ष्य छ कि कसरी परमेश्वरको जनहरूलाई परमेश्वरबाट टाढा गराउने र आफ्नो बहसमा, आफ्नो बसमा ल्याएर पापमा तिनीहरूलाई कैदी बनाउने, ताकि परमेश्वरबाट तिनीहरू अलग हुन सकुन् भनिएको छ। अनि तिनीहरूलाई, अर्थात अपराधहरू र पापहरूमा मरेकाहरूलाई उहाँले जीवित पारिदिनुभयो। ती पापमै तिनीहरू बितेका समयमा यो संसारको रीति अनुसार आकाशको अधिकारको शासक अर्थात त्यो आत्मा अनुसार हिँड्दथ्यो, जसले अहिले ती आज्ञा नमान्ने सन्तानहरूमा काम गर्दछ। अनि तीन पदमा भनिएको छ, तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरूलाई पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छामा जीवन बितायौं र स्वभावले हामी पनि अरू जस्तै क्रोधका सन्तान थियौं। अमित्र, हामीले पहिले ध्यान दिएकै हौन, दूसरा अध्याय एफिसी 2 अध्याय

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीमा बेपत्ता भएका बिमितका परिवारले 12 वर्ष कुर्नु नपर्ने बाढ़ी प्रभावित बाढ़ी प्रभावितहरू बसेको होल्डिङ सेन्टरमा खानेपानीकै अभाव, झाडा पखाला लगायतका रोगबाट बस्नको लागि खानेपानी र खानेकुरामा ध्यान दिनुपर्ने,
1: निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अप्नाएर बनाउनु पर्ने।
0: राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्र मन्त्री खनाल न्यूयोर्क प्रस्थान। परराष्ट्र मन्त्रालयद्वारा जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीतिक शाखा स्थापना। भोटेकोशी बाढ़ीमा परि ज्यान गुमाउनेहरू मध्ये हालसम्म 1414 जनाको शव फेला। राजधानी लगायतका क्षेत्रमा अहिले पनि वर्षा, मधेस बाहेकका सबै प्रदेशमा राति चट्याङ सहित वर्षाको सम्भावना।
2: कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ।
0: र जापानमा चलिरहेको 19 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोशीको विनाशकारी बाढ़ीले सिकाएको पहिलो पाठ भनेकै विपद व्यवस्थापनका लागि पहिलो प्रतिकार्य स्थानीय समूह र स्थानीय सरकारको हो। स्थानीय सरकार कमजोर हुँदा जनधनको क्षति बढ़छ। संघीय सरकारले विपदपछि मात्र पैसा पठाउने काम गर्ला, तर त्यति बेलासम्म धेरै क्षति भइसकेको हुन्छ। क्षति नै घटाउने हो भने स्थानीय समूह र सरकारलाई बलियो बनाउने नीति अप्नाउनु पर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: रसुवा बाढ़ीमा बेपत्ता भएका बिमितका परिवारले जीवन बीमाको रकम पाउन 12 वर्ष कुर्नु नपर्ने भएको छ। नेपाल बीमा प्राधिकरण र जीवन बीमा संघले विशेष व्यवस्था गरी स्थानीय तहको सिफारिशका आधारमा दावी भुक्तानी गर्ने तयारी गरेका छन्। प्राधिकरणका अनुसार स्थानीय सरकारले बेपत्ता नागरिकलाई मृत्यु सरह सिफारिश गरेपछि बीमा कम्पनीले एक दुई दिनमै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइदैछ। मुलुकी देवानी संहिता 2074 अनुसार सामान्य अवस्थामा 12 वर्षसम्म बेपत्ता व्यक्ति जीवित रहेको प्रमाण नभई मृत घोषित गर्न सकिने व्यवस्था छ। तर रसुवा बाढ़ीको विशेष परिस्थितिलाई ध्यानमा राख्दै सो अवधि भन्दा अगावै बीमा दावी भुक्तानी गर्ने विषयमा प्राधिकरण र बीमा कम्पनीबीच छलफल भइरहेको छ। हालसम्म रसुवा बाढ़ी सम्बन्धी जीवन बीमामा करिब 100 देखि 150 दावी जनाइएको छ। बीमा कम्पनीहरूले परेको दावीलाई प्राथमिकताका साथ छिटो भुक्तानी गरिरहेका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीपछि विस्थापितलाई राखिएका होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको अभाव देखिएको छ। खानेपानी र सरसफाईमा समस्या देखिएसँगै विस्थापितमा झाडा पखाला, रुगा खोकी र जरोका बिरामी बढ़न थालेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार हालसम्म होल्डिङ सेन्टरमा रहेका 88 जनामा झाडा पखाला देखिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाण्डुमा रहेका होल्डिङ सेन्टरमा धेरै मानिस एकै ठाउँमा बस्नुपर्ने भएकाले पानीजन्य तथा सरुवा रोग फैलिने जोखिम बढ़ेको। मन्त्रालयले होल्डिङ सेन्टरमा सुरक्षित खानेपानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिँदै विस्थापितलाई पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनसँग भन्नुभयो,
1: भोटेकोशी बाढ़ीपछि अस्थायी रूपमा शिविरमा बस्नुभएको व्यक्तिहरूले अथवा आफ्नै वरिपरि आफ्नै वासस्थानमा बस्नुभएको व्यक्तिहरूले विशेष रूपमा पानीको सरसफाई, खानेकुराको सरसफाई, खानेकुराको भण्डारण, शौचालय प्रयोग लगायतका विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ। खाना बनाउनुभन्दा अगाडि, खाना खानु पूर्व, शौचालय गएर आएपछि राम्रोसँग अनिवार्य रूपमा साबुन पानीले हात धुने, सरसफाई गर्ने कुरा गर्नुपर्छ, अनिवार्य रूपमा शौचालयको मात्रै प्रयोग गर्ने कुरा गर्नुपर्छ, शुद्ध निर्मलीकरण गरिएको पानीहरूको मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, खानेकुराहरू पनि विशेष रूपमा अलिक सावधानी अप्नाएर बनाउनु पर्ने भण्डारण गर्नुपर्ने, पाकेको कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, काँचो कुराहरूलाई त्यसै अनुसार भण्डारण गर्नुपर्ने, दुईटै खाना एकै ठाउँमा मिसाएर एकै ठाउँमा नजिक हुने गरी भण्डारण गर्न पनि हुँदैन। यो कुराहरू ख्याल गर्न सक्यौँ भने हामी जोखिमबाट बच्न सक्छौँ।
4: बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि हैजा विरूद्धको खोप अभियान समेत सञ्चालन गरिएको छ। अभियानमा हालसम्म 50,467 जनाले खोप लगाइसकेका छन्। संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्री शिशिर खनाल सहितको टोली आइतबार अमेरिकाको न्यूयोर्क प्रस्थान गरेको छ। महासभाको उच्चस्तरीय सत्र अन्तर्गत मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्री स्तरीय भेलामा सहभागी जनाउनुहुनेछ। वहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसैबीच नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह पर्सि अमेरिका जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको नेतृत्वमा 14 सदस्यीय प्रतिनिधि मण्डल महासभामा सहभागी हुनेछ। यसैबीच परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरण सम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत बनाउन पहिलो पटक वातावरण कूटनीति शाखा स्थापना गरेको छ। मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संयुक्त राष्ट्र संघ तथा विशिष्टीकृत संस्था महाशाखा अन्तर्गत उक्त शाखा रहने व्यवस्था गरिएको हो। शाखाले जलवायु परिवर्तन तथा वातावरण संरक्षण सम्बन्धी कूटनीतिक कामलाई प्रभावकारी बनाउन भूमिका खेल्नेछ। आज राति देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक दुई स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ। यस्तै कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा एक दुई स्थानमा चट्याङ सहित वर्षा हुने अनुमान गरिएको छ। कोशीको तराई क्षेत्र समेत चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनसँग बताउनुभयो।
2: आज राति कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भुवाका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भुवाको एक दुई स्थानमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना देखिएको छ भने कोशी र बागमती र गण्डकी प्रदेशको पहाड़ी भुवाका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भुवाको एक दुई स्थानमा चाहिँ मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिन्छ। कोशी प्रदेशको तराई भुवाको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ भने अन्य तराई भूभागहरूमा चाहिँ वर्षा हुने जस्तो देखिँदैन। भोलि र पछिको कुरो गर्नुपर्दाखेरि विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भोलिको दिनमा चाहिँ एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना देखिएको छ।
4: महाशाखाका अनुसार आज साँझसम्म मकवानपुरको सिलाङ्गीमा सबैभन्दा धेरै 37.4 मिलिमिटर वर्षा मापन भएको छ। सरकारले साउन 1 गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत सवारी चालक अनुमति पत्र लाइसेन्स छपाईको काम शुरू भएको छ। नयाँ प्रणाली मार्फत सेवाग्राहीको विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने र छपाईपछि हुलाक मार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। भोटेकोशी बाढ़ीमा पनि ज्यान गुमाएकाहरूमध्ये हालसम्म 1,451 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव पहिचानका लागि डीएनए नमूना संकलन गरी हालसम्म 1,292 शव व्यवस्थापन गरिएको

0: गर्ने भन्ने सन्दर्भमा चाहिँ निर्णय गर्ने भन्ने विषयमा पनि यहाँ चाहिँ के अरे मनसुख पूर्वतारी पत्रकार कमान पोस्टमा चाहिँ छलफल भएको छ। त्यस्तै गरेर अहिले चाहिँ अहिले पनि अब 20,000 भन्दा बढी सुरक्षाकर्मी चाहिँ यो 10 गतेदेखि अहिलेसम्म नियन्त्रित रूपमा चाहिँ खडिराख्नु भएको थियो। अहिले पनि केही चाहिँ फिल्डमा नै हुनुहुन्छ।
1: पहिचान नभएका 1,362 शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। यसैबीच आज बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठकले भोटेकोशी बाढ़ी पीड़ितको खोजी उद्धार राहत पुनस्थापना तथा पुननिर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउँदै पहिचान हुन नसकेको शवको शीघ्र डीएनए परीक्षण र लामो समयदेखि बेपत्ता व्यक्तिका परिवारलाई कानूनी प्रक्रिया मार्फत मृत्यु प्रमाणपत्र उपलब्ध गराउन आग्रह गरेको छ। बैठकले संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने नेपाली टोलीलाई भोटेकोशी विपद बदलितो राजनीतिक परिस्थिति समृद्धि तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नेपालको धारणा प्रभावकारी रूपमा प्रस्तुत गर्न निर्देशन दिएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।
2: भोटेकोशीको बाढ़ीपछिको चाहिँ नि जुन सन्धनको क्षति भएको छ र त्यस पछाडि खोजी उद्धार राहतको सन्दर्भमा के कति र कसरी काम भइरहेको छ भनेर सरकारबाट प्रतिनिधित्व गर्नुभएका पार्टीका समेत पदाधिकारी तथा सदस्यहरूसँग समेत काम कारवाहीको बारेमा समीक्षा भएको छ र उहाँहरूले खोजी उद्धार र राहतको काम चाहिँ प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि खोजीका केही कामहरू र राहतका कामहरू अगाडि बढ़िरहेको र पुनस्थापना तथा पुननिर्माणको पनि तयारी सँगसँगै भइरहेको जानकारी दिनुभएको छ र भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सन्दर्भमा अब जे जति जसरी गर्नुपर्ने हो त्यसमा कुनै पनि कमजोरीहरू नहोस् भन्ने पार्टीले चाहिँ आग्रह गरेको छ।
1: देशमा डेंगू संक्रमितको संख्या 5,238 पुगेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार 5,238 जनामा डेंगू संक्रमण देखिएको हो। 2082 पुस 17 देखि 2083 भाद्र 30 गते जनवरी 1 देखि सेप्टेम्बर 15 2026 सम्मको पाक्षिक विश्लेषण अनुसार देशका 74 जिल्लाबाट यो संक्रमण संख्यामा डेंगू संक्रमण तथ्याङ्क सार्वजनिक भएको हो। देशका विभिन्न भागमा संक्रमण देखिए पनि झापा बागलुङ सुनसरी पाल्पा कास्की र दाङ लगायतका जिल्लाहरूमा संक्रमण तीव्र गतिमा बढ़िरहेको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालले किर्गिस्तानसँग 3-0 को सोझो सेटमा हराएको छ। आज भएको वर्गीकरण चरणको खेलमा नेपालले पहिलो सेट 25-20, दोस्रो सेट 25-16 र तेस्रो सेट 25-20 जित्यो। अब नेपालले 9औंदेखि 12औं स्थानका लागि हङकङसँग खेल्नेछ। नेपाल पदक जित्ने होडबाट बाहिरिसकेको छ। त्यस्तै जापानमा चलिरहेको 19औं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका खेल्ने भएका छन्। आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेट र भारतले बंगलादेशलाई 114 रनले हराउँदै फाइनलमा पुगेका हुन्। अब स्वर्ण पदकका लागि भारत र श्रीलंका बीच खेल पर्सि मंगलबार हुनेछ।
3: बालबालिका डराउँदा वा तर्सिदा कसरी सम्झाउने?
4: विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौ।
3: विज्ञको सुझावसँगै आवश्यक जानकारी सहितको विषय श्रृंखला मिलिजुली नेपाली अनि बालबालिका र किशोर किशोरीको सवालमा हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनु पर्छ।
8: पशुको दाना पानी
7: पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना, पराल फुवाउनु हुँदैन।

0: पन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: बाढीपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाको विभिन्न वडाहरू पुग्ने सड़क बन्द छ। अहिले हेलिकप्टरबाट राहत सामग्री वडा वडामा पुर्याउने काम भइरहेको छ। गर्भवती र सुत्केरी महिलाका लागि चाहिँ विशेष व्यवस्था गरिएको उपाध्यक्ष चण्डिका तामाङको भनाइ छ।
4: यो रातमा नुन, तेल, चामल अनि दाल हामीले संख्याको आधारमा दिन सके छैन। घरधुरीको हिसाबले दियो, छ महिनासम्म अब पुनः सञ्चालनमा आउला जस्तो हामीले लागेन भनेर छ महिनासम्मको लागि चाहिँ राहत अब जसो तसो पुर्याउने भन्ने योजना चाहिँ बनाएका छौँ। मानवीय खेती चाहिँ हाम्रो पालिकामा 202 हो। यो 39 दिनमा एकमुष्ट घेवा गर्ने अन्तिम नेभर जलाउने कार्यक्रम पनि बनाएका छौँ पालिकाले। काशीय खर्च भनेर 50,000 चाहिँ सुकाउने योजना बनाएको। बेवास्ता हुनु भएका, प्रेग्नेन्ट भएकाहरूलाई पनि प्रत्येकजनालाई 25,000 दरले फेरि खर्च पनि दिने योजना बनाएका छौँ हामीले।
1: आमा छोतिङमो गाउँपालिका रसुवाका उपाध्यक्ष चण्डिका तामाङ भोटेकोसीमा आएको बाढीपछि पालिकामा भइरहेको राहत तथा उद्धारका बारे बताउँदै बालबालिकालाई बा आमा स्वास्थ्य कर्मी उद्धारमा खटिएका व्यक्तिहरूको काख वा छातीमा राख्दा सुरक्षित महसुस गर्ने चिकित्सकहरूको भनाइ छ। तपाईँले ख्याल गर्नै पर्ने कुरा चाहिँ बालबालिकालाई डराउने अनि तर्साउने काम चाहिँ गर्नुहुँदैन। बाल मुटु रोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत।
5: ईश्वर प्रदत्त चीज भनेको काख हो। त्यसैले काख नानीलाई ठूलो भएपछि अँगालो हार्ने, उसलाई साथ दिने र भन्ने हामी छ। अन्नासाथ उसको मानसिक ठूलो बल मिल्छ। हामीले अरू बेला पनि याद गरेको छौँ, किनभने ऊ आमाबाट बिछोड भइरहेको होला, परिवारबाट अथवा घरबाट उसको परिचित वातावरणबाट टाढा भइरहेको हुन्छ। त्यस कारण उसमा डर त्रास बढी हुन्छ। त्यसले गर्दा त्यो डर त्रास हटाउनको लागि उसलाई हेरचाह गर्ने हामी जो जति व्यक्तिहरू छौँ, चाहे उसको बाबामा होस्, अरू छरछिमेकीको मान्छे होस्, उनीहरूलाई छेउमा बसेर झन अत्याउने डराउने नगरिकन यसरी उसलाई हामीले विश्वास दिलाउनु पर्यो कि नडरा नडरा भनेर मात्रै होइन, उसलाई आभास गराउनु पर्यो कि हामीले साँच्चै मदत गरेको छौँ।
1: बाल मुटुरोग विशेषज्ञ डाक्टर नारायण बहादुर बस्नेत, तपाईँले चाहिँ आफ्ना बाल बालिका डराउँदा वा तर्सिँदा कसरी सम्झाउने गर्नुभएको छ? हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। बाढीपछि फोहोर पानी र दूषित हावाले गाई वस्तुलाई पनि विभिन्न रोग लाग्न सक्छ। बेलैमा उपचार गरिएन भने पशुधनको नोक्सानी हुन सक्ने पशु स्वास्थ्य चिकित्सकहरूको भनाइ छ।
6: बाढी प्रभावित क्षेत्रमा चाहिँ यो पशुपन्छीका विभिन्न महामारी जन्ने संक्रमणहरू हुन सम्भावना हुन्छ। हरेक पालिकामा चाहिँ पशु सेवा शाखाहरू हुन्छ, त्यो शाखाहरूमा चाहिँ खोपहरू चाहिँ उपलब्ध हुन्छ। उहाँहरूसँग समन्वय गरे पछाडि यदि त्यहाँ खोप उपलब्ध छ भने उहाँहरूले तुरन्त लगाइदिनुहुन्छ, छैन भने पशुसेवा विभागसँग समन्वय गरेर रोगको जोखिम भएको क्षेत्रमा चाहिँ खोप कार्यक्रमहरू चाहिँ सरकारी निकायहरूले चाहिँ विशेष गरी पशुसेवा शाखाहरूले चाहिँ सञ्चालन गर्नुहुन्छ। खोरेत, भ्यागुते, चरचरे, पड्के, किराको टोकाइबाट सरी लम्पी स्किन रोगहरू, यस्ता खालका रोगहरूको जोखिम चाहिँ उच्च हुन्छ। अनि विभिन्न खालको यो बाह्य र आन्तरिक परजीवी चुकाहरूको पर्ने सम्भावना पनि अत्याधिक हुन्छ। त्यसले गर्दा किसानले चाहिँ पशु स्वास्थ्य कर्मीहरूलाई, पशु चिकित्सकहरूलाई, भेट्ने डाक्टरहरूलाई चाहिँ नजिक जो हुनुहुन्छ खबर गरिदिनु भयो भने चाहिँ उहाँहरूले हेरेर प्राविधिक साथीहरूले चाहिँ नमुना सङ्कलन गरेर हाम्रो अहिले बाढी प्रभावित भएको क्षेत्रको हिसाबबाट चाहिँ सबभन्दा नजिक काठमाडौँमा केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला छ, त्यो प्रयोगशालामा ल्याएर नमुना जाँचेर रोगको एक इन्च पहिचान चाहिँ गर्न सकिन्छ र पशु अनुसार चाहिँ उपचारहरू गर्नुपर्ने हुन्छ।
1: बाढी वा विपदपछि नयाँ नयाँ खालका रोगका लक्षणहरू देखा पर्ने भएकाले जति सक्दो छिटो नजिकका पशु स्वास्थ्य प्राविधिकलाई खबर गर्न सुझाव दिँदै हुनुहुन्थ्यो पशु स्वास्थ्य चिकित्सक डाक्टर सुरेन्द्र कार्की। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्श र पोषणमा विशेष कार्यक्रम आवश्यक।
7: बाल संरक्षणको दृष्टिकोणबाट पोषण, बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट पोषण मैत्री शासनको दृष्टिकोणबाट अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो।
3: हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
9: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाको लागि मनोपरामर्शका लागि विभिन्न प्रयत्नहरू भइरहेको अवस्था छ। मनोपरामर्शमा विशेष कार्यक्रमको आवश्यकता। साझा खबरमा अब हाम्रो पालो। हाम्रो पालोमा आज बालबालिकाको पोषण र संरक्षणको बारेमा हामी कुराकानी गर्दैछौ बालबालिका शान्ति क्षेत्र अभियान सिजबका अध्यक्ष तिलोत्तम पौडेलसँग।
7: बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको सदस्य संस्था जागृति बाल तथा युवा सरकार नेपालले चाहिँ पनि त्यहाँ गएर भोलिपल्टबाटै गएर अब यो यहाँ मनोविमर्शको कुराहरू, कोर्डिनेसनको कुराहरूमा चाहिँ त्यो संयोजनकारी भूमिका निर्वाह गर्नको लागि लागिराख्नु भएको थियो।
3: तपाईँ बालबालिकाको क्षेत्रमा लागेको हिसाबले त्यहाँ हेर्दाखेरि, अनुगमन गर्दाखेरि यस्तो बेलामा चाहिँ बालबालिका, सुत्केरी महिलाहरूको पोषणको अवस्था कस्तो हुँदो रहेछ, के कुराहरू राहतमा पुग्दो रहेछ?
7: विशेष गरी बालबालिकाको कुरा, बालबालिकालाई चाहिँ कसरी रोक्ने? उनीहरूले बाबुआमा खोजिरहेको हुन्छन्, बाबुआमा भएका त सँगै हुने भयो, नभएकाले चाहिँ बाबुआमा खोजिरहेको छन् मेरा बाबुआमा खोइ भन्ने, र त्यो राखेको चाहिँ अब सेल्टरहरूबाट पनि बाहिर निस्कने, आफै हिँड्न खोज्ने, रुने, कराउने, चिच्याउने, हाम्रो बाबामा खै भन्ने खालको बालबालिकालाई थियो। गाउँघरमा जे पाइन्थ्यो, चाउचाउ, बिस्कुट, फ्रुटी यस्तो चाहिँ लाने बाँड्ने। हुन त अब त्यो पोषणको दृष्टिकोणले त्यो खाने विषय होइन, खानेकुरा होइन तिनीहरू, तर पनि आपतकालीन अवस्था मात्रै त्यो प्रयोग भएको थियो, जसले गर्दा बिस्तारै बिस्तारै त्यसलाई नेपाल सरकारका तीनटै तहका सरकारहरू, हामी नागरिक संघ संस्था, संचारकर्मीहरूले बिस्तारै अब यो बेलामा चाहिँ अब यो हिजो अस्तिको कुरो चाहिँ आपतकालीन थियो, तर अब यो आपतकालीन विषयबाट अब हामी बिस्तारै गुद्रदै अगाडि बढेका छौँ। अब चाहिँ पोषणयुक्त खानेकुरामै जोड दिउँ, हामीले संघ संस्थाहरूले दिने खानेकुराहरू पनि अब पोषणयुक्ततिरमै जोड दिउँ भन्ने खालको पहिरवी हुन थालिसकेको छ। बिस्तारै अहिले पोषणका कुराहरूलाई पहिलो दोस्रो दिनको तुलनामा चाहिँ केही इम्प्रुभ भएको मात्रै हो। अझै पनि रात गाउँतिर उठिरहेछ. अब त्यहाँ त अब रात भन्दा पनि अब दिगो कसरी गर्ने कुराहरू जोडिएछ. यतातिर अझै पनि चाउचाउ बिस्कुट उठाउने अनि गाडीमा राख्ने. अब हाम्रो उद्योग वाणिज्य संघ, हाम्रो सामाजिक संघ संस्था, हाम्रा युथ क्लब र स्कूलमा बालबालिकाहरूले पनि रसुवाको बाढीको बेलामा हामीले सहयोग गर्न पर्दैन र अन्त अन्त जिल्लाबाट पनि अझै पनि. अनि उठाउँदाखेरि पनि व्यापारीहरूले पैसा दिनभन्दा त आफ्नो पसलमा भएको एक कार्टुन दुई कार्टुन चाउचाउ दिन, बिस्कुट दिन, फ्रुट दिन सजिलो भयो भनेर त्यसरी उठाइरहेका छन्. हामी सिजप, जेसिवाईसिएन, हामी अरू पिस हिमालयन, अरू हामी संस्थाहरू मिलेर काम पनि गरिरहेछौँ. कारितास जर्मनी ले त्यहाँ रसुवामा काम पनि गरिरहेछौँ. हामीले चाहिँ त्यस्तो सामाजिक सञ्जालमा देखाउँ भने चाहिँ तत्काल चाहिँ यो सामान, यो पोषणयुक्त सामान मात्र पठाउनुहोस् भनेर भनिरहेको छु. यो बाल मैत्रीको दृष्टिकोणबाट, पोषण मैत्रीको दृष्टिकोणबाट पनि र स्वास्थ्य यी सबै दृष्टिकोणबाट पनि यो कुरामा ध्यान दिनु भन्ने हिसाबले हामी त्यसलाई पैरवी चाहिँ गरिरहेका छौँ. हाम्रा चाहिँ नीति, हाम्रा खाद्य वस्तुहरू जो बाहिरबाट गएका छन् यसको गुणस्तरीयता यो त नाफाको दृष्टिकोणले बनाइएको हो. त्यसले गर्दा त्यसतर्फ पनि ध्यान दिनुपर्ने हामी त भन्ने पनि गरेका छौँ. हामीले त एउटा परिपत्र पनि गरेका छौँ सबै संघ संस्थाहरूलाई चाहिँ नि हाम्रो तर्फबाट. तपाईँहरूले चाहिँ विज्ञप्ति मार्फत, सिजपले त विज्ञप्ति मार्फतै यो पोषणयुक्त कुराहरू गर्नुहोस् भनेको छ. अब जेसिवाईसिएनले पनि यो पोषणयुक्त खानेकुराहरू चाहिँ सहयोग गर्नेले, खानेले यसमा ध्यान दिनु भनेकै छौँ हामीले. सरकारले पनि त्यो कुरामा जोड दिएको छ. तथापि यी सबै हामी सबैले सोच्नु पर्यो. यो सचेतना सँगसँगै चाहिँ के छ भने पोषण, हामीले मनोविमर्श कुराहरू गर्दै गर्दाखेरि चाहिँ बच्चालाई चाहिँ भुलाउन पर्यो भने चाहिँ चक्लेट दिएर, मिठाई दिएर चाहिँ हामीले भुलाउने अथवा उनीहरूको कुरा सुन्ने सँगसँगै बरु त्यो भित्र पनि ओट्स दिने हो कि अलिकति चाहिँ खानेकुराहरू पनि बरु कसैले दिँदै हुनुहुन्छ भने चाहिँ म कार्यक्रम मार्फतै भन्न चाहन्छु. तपाईँहरूले बच्चालाई केही कुरा काजु किसमिस लगिदिनुहोस् बरु. अब हामी त्यहीको कुरा गर्न सक्दैनौँ भने पनि अलिकति बेटर के छ भन्ने कुराहरू गर्नु पर्यो. अनि न त त्यसो गरिएन भने चाहिँ अब यतातिर चाहिँ नि त्यो प्रदूषणको कुरा छ, अर्कोतिर बालबालिकाहरूलाई मेन्टल हेल्थको प्रब्लम छ किनभने बाबुआमा गुमाछन्, परिवार गुमाछन्, केही नगुमाएका मान्छेहरू छन् भने पनि त जग्गा जमिन त तलतिर त गुमाएका छन्. अनि त्यसपछि गएर स्कुलका साथीहरू गुमाएका छन्, शिक्षकहरू गुमाएका छन्, अनि उनीहरूलाई चाहिँ उही बिहानै दिउँस बेलुका त्यही याद आइराख्छ चाहिँ. त्यसले पनि अनि खान मन नलाग्ने, चिन्ता हुने, डर आउने, राति उठेर हिँड्ने खालका समस्याहरू पनि देखिया छन्. तर यो सबै कुराहरू गर्दै गर्दा चाहिँ यो यी समग्र कुरालाई बाल संरक्षणको दृष्टिकोणबाट, पोषण बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट, पोषण मैत्री शासनको दृष्टिकोणबाट, अनि पाउने सेवा सुविधाको कुरा गर्ने अनि बाल संवेदनशील सामाजिक सुरक्षाको दृष्टिकोणबाट पनि हेरिनु पर्यो. अब जन्मदर्ता चाहिँ बालबालिकाहरूको त जन्मदर्ता छैन, कोही बसेका बालबालिकाहरूको पनि, अभिभावकहरूको पनि आफ्ना छोरा छैन नि त, सबै गुमिया छ नि त. अब उनीहरूको आइडेन्टिटीमा काम गर्नु पर्यो. राज्यले सहयोग गर्दाखेरि त फेरि मृत्यु दर्ता चाहियो हेर्नुहोस्, अथवा चाहिँ बच्चाको जन्मदर्ता चाहियो, केही न केही त चाहियो नि. त्यसको निम्ति यस्तो विपदको बेलामा चाहिँ के गर्ने भन्ने खालको छुट्टै व्यवस्था नहुन सक्छ. शिक्षा मन्त्रालयले हामीले एउटा कार्यक्रम भनेर चाहिँ नि उहाँहरूको आएको छ, प्रदेश सरकारले बाह्रसम्म कतिसम्म हाम्रो जिम्मा भयो भनेर बोल्नु भएको छ, अनि त्यसपछि गएर राष्ट्रिय बाल अधिकार परिषद अनि महिला बालबालिका मन्त्रालयले चाहिँ नि शेष घले लगायतको सँग चाहिँ हामी यति सहयोग गर्छौँ भनेर उहाँहरू बोल्नु भएको छ. उहाँहरू सबैको लक्ष्य त बालबालिकालाई सहयोग गर्ने हो भने यस्ता कुरालाई एकीकृत प्याकेज बनाएर क्याटेगोरी गरेर बुवा आमा नभएका, बाबुआमा मध्ये एकजना भएका, परिवारमा बेपत्ता भएका, खेतीपातीहरू चाहिँ नि सबै नष्ट भएका का परिवारका बालबालिकाहरू अथवा अरू पनि, नट बालबालिका मात्रैको कुरा होइन, समग्र हो, पोषणको विषय र विपदको विषय सबैको हो, ज्येष्ठ नागरिकसम्मको कुरा भयो यो चाहिँ. यसलाई चाहिँ समग्रमा त हेर्नु पर्यो. त्यसरी मान्छेले चाहिँ नि यो बेलामा चाहिँ मेरो छोराछोरी छैनन्, अब तिमीले दुःख पाएछौ, मेरो घर बस, काम गर, मैले तिमीलाई लान्छु, पालन पोषण गर्छु भनेर चाहिँ बाल श्रमिक बनाउने सम्भावना हुनसक्छ. अब ठिकै छ, अब तिम्रो अब 14-15 वर्ष कि भइरहेछौ, अब तिमीले बाबुआमा पनि गयो, यसो ल ठिकै छ, ल म होइन, बरु मसँग बिहा गर भनेर फकाइ फुलाइ गएर बाल विवाह पनि हुनसक्छ. हामीले हेर्दाखेरि चाहिँ यी सबै कुरा चाहिँ कुनै न किसिम हिसाबले बाल मैत्री स्थानीय शासनको दृष्टिकोणबाट चाहिँ, त्यसपछि गएर बालबालिकाको पोषणको कुरासँग यो समग्रमा जोडिन्छ यो विषय. यसलाई हामीले पोषणको मात्रै छुट्टै विषय भन्दा पनि यसलाई समग्र विषयको रूपमा हामीले जोडेर समग्र समस्याका कुराहरू, उनीहरूको दिगोपनाका कुराहरू गर्नुपर्छ. र काउन्सिलिङको कुरा गर्दै गर्दाखेरि चाहिँ काउन्सिलिङ भित्रको एउटा टपिक चाहिँ के खानेकुराहरू खान हुन्छ, के कुरा खान हुँदैन भन्ने कुराहरू पनि हाम्रो मनोविमर्शकर्ताहरूले चाहिँ त्यो कुरा गरिदिनु पर्यो. र फकाउने नाममा, एकैछिनलाई भुलाउने नाममा चाहिँ बालबालिकालाई जङ्क फुड लिएर गएर, कुरकुरे लिएर गएर बाँडेको पनि देखियो हेर्नुहोस्.
3: सिजौका अध्यक्ष तिलोत्तम पौडेललाई धन्यवाद. हाम्रो पालो आजलाई यति नै.
12: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 8 बज्यो.

0: ओह मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111, 9849241111।
3: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209590। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: बाबा बाबा, म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ
10: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
11: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
10: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
11: 98167045 47।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।